13,089 जनाको उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म 5,663 जनाको उपचार गरिएको छ। रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 37 होल्डिङ सेन्टरमा 4,627 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढ़ाइरहेको पनि प्राधिकरणले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेको चिबाड़ीको समस्या सृजना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनु भएको छ। एमाले विशेष संगठन कमिटिद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड़ दिनुभयो। विकसित देशहरूले ठूला ठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढ़ी गर्दा वातावरण परिवर्तन भइरहेको उल्लेख गर्दै उहाँले त्यसको मार नेपाल जस्ता विकासशील देशहरूमा परेको उल्लेख गर्नुभयो। उहाँले पार्टीका नेता तथा जनसंगठनहरू बाढ़ी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर रा अहोरात र खटेको बताउनुभयो। भोटेको सिन्धुलीमा भदौ 10 गते आएको भीषण बाढ़ीमा परेका लुम्बिनी प्रदेशका 245 जना नागरिक सम्पर्कविहीन रहेको प्रदेश सरकारले जनाएको छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको विपद महाशाखाले भदौ 19 गते साँझ 6 बजेसम्म संकलन गरेको विवरण अनुसार प्रदेशका 12 जिल्लाबाट रोजगारी, जलविद्युत आयोजना, सड़क निर्माण तथा अन्य कामका सिलसिलामा बाढ़ी प्रभावित जिल्लाहरूमा कार्यरत 245 जना सम्पर्कविहीन रहेका छन्। मन्त्रालयले यो प्रारम्भिक विवरण भएकोले केही व्यक्ति पछि सम्पर्कमा आइसकेको तथा कतिपयको शव पहिचान भइसकेकोले केही संख्या फरक हुन सक्ने जनाएको छ। महाशाखाको विवरण अनुसार सबैभन्दा धेरै बर्दियाका 73 जना सम्पर्कविहीन रहेका छन्। त्यसपछि दाङका 54, रोल्पाका 25, बाँकेका 23, रूपन्देहीका 18, नवलपरासी पश्चिमका 9, पाल्पाका 9, प्युठानका 9, अर्घाखाँचीका 8, गुल्मीका 7, कपिलवस्तुका 6 र रूकुम पूर्वका 4 जना सम्पर्कविहीन रहेको उल्लेख गरिएको छ। रूपन्देहीबाट सम्पर्कविहीन सूचीमा निरज बाबु रेग्मी, अब्दुल खान, शिवनाथ थारू, प्रहरी जवान सन्दीप भर, अंश गिरी, अनुप पुन, महेश आचार्य, गणेश गेवाली, जीवन चौधरी, लील कुमार सुनार, जीवलाल अधिकारी, शिव प्रसाद चौधरी, बसन्त थारू, निराजन पंगेनी, धनबहादुर परियार, आश्विन अधिकारी, अस्मित अधिकारी र शिशिर विक रहेका छन्। उनीहरूमध्ये अधिकांश जलविद्युत आयोजना तथा निर्माण क्षेत्रमा काम गर्न रुसुवा पुगेका थिए। रूपन्देहीमा स्थानीय प्रशासनले सार्वजनिक गरेको विवरण भने प्रदेशको सूचीभन्दा अझै बढ़िरहेको छ। जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 4 जना प्रदेश सभा सदस्यहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। 3 दिन चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णय विपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कार्यवाही गर्ने निर्णय गरेको हो। निष्कासित हुनेहरूमा लुम्बिनी प्रदेश सांसदहरू सन्तोष कुमार पाण्डे, हेमा बेलवासी, केसी भण्डारी लगायत अहिर भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन्। लुम्बिनीका 4 सांसदहरूले पार्टीको निर्णय विपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको र सरकारमा सहभागी भएपछि कार्यवाही गरिएको हो। कार्यवाहीमा परेका सांसदहरूको पद रिक्त गर्न सम्बन्धित प्रदेश सभाहरूमा छिट्टै पत्राचार गरिने जसपा नेपालले जनाएको छ। बुटवलको तिनाउ नदीमाथि सिग्नेचर पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। सिग्नेचर पुलसँगै पहुँच मार्ग निर्माणका लागि चिनिया निर्माण कम्पनी एमएस आन हुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडले ठेक्का पाएको हो। सड़क विभागको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार पुलको डिजाइन समेत निर्माण कम्पनीले नै गर्ने गरी भ्याट र पीसीएस सहित 1,70,55,29,000
592 रूपयाँमा निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको हो। सड़क विभागले यस अघि नै गरेको विस्तृत अध्ययन र पुलका डिजाइनका नमूना समेत तयार पारेको थियो। ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले अबको 3 वर्षमा पुल निर्माणको काम पूरा गर्नुपर्नेछ। सम्झौता अनुसार निर्माण गर्दाको 3 वर्ष र पुल निर्माण भएको 5 वर्षपछिसम्मको मर्मत सम्भारको काम समेत निर्माण कम्पनीले गर्नुपर्नेछ। महाशाखाका प्रमुख तथा परियोजना निर्देशक उपमहानिर्देशक अर्जुन प्रसाद अरियालका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हाल पुल भएकै स्थानको छेउमा नयाँ पुल बन्नेछ। सम्झौता अनुसार हाल रहेको पुलको दुवैतर्फ 2-2 लेनको नयाँ पुल, पैदल यात्रु मार्ग र कुल 980 मिटर न्यूनतम पहुँच मार्ग निर्माण गरिनेछ। यसअघि सरकारले आर्थिक वर्ष 2082-83 बजेटमै नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गर्ने भन्दै बजेटको व्यवस्था गरेको थियो। सोही अनुसार नारायणी नदीमा पुल निर्माण शुरू भइसकेको छ भने तिनाउ नदीको पुलका लागि गत मंगिर अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजय भएको दिनको सम्झनामा हिजो पाल्पाको तानसेनमा श्री सात रण उजेश्वरी भगवती जात्रा मनाइएको छ। जात्राको अघिल्लो दिन रातभर जागरण बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूर जात्रा गर्दै रथलाई बजार परिक्रमा गराउने चलन छ। नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन शुरू गरेको यो जात्रा हरेक वर्ष मनाउने गरिन्छ। अंग्रेज फौजसँग बुटोलको जीतगढ़ीमा भएको लड़ाईमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर हरेक वर्ष सिन्दूर जात्रा गर्ने भाकल गरेको र विजयी भएपछि जात्रा मनाउन शुरू गरेको इतिहासमा उल्लेख छ। 5 वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा 4 ठाउँमा नेपालले हार बेहोर्नु परे पनि जीतगढ़ीमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो। त्यसैको सम्झनामा विक्रम सम्मत 1876 जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ। जात्रा अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङ्जा, पर्वत, कास्की, रूपन्देही, अर्घाखाँची लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन्। लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले पनि जात्राको अवलोकन गर्नुभएको छ। भुटेकुची बाढ़ीका कारण यसपटक विगतमा जस्तो धूमधामका साथ विजय यात्रा नगरी परम्परालाई जोगाउन सामान्य उत्सव मनाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भोटेकसी, तिर्सुली लगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रूपन्देहीले सञ्चालन गरेको राहत अभियानमा 50 लाख रूपियाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। प्याक्सन केन्द्रको परिपत्र अनुसार प्याक्सन रूपन्देहीको आह्वानमा सदस्य विद्यालयहरूले प्याक्सन रिलिफ फण्डमा सहयोग रकम जम्मा गरेका हुन्। मिति 2083 भदौ 19 गतेसम्म राहत कोषमा रू 50,03,778 जम्मा भएको प्याप्सन रूपन्देहीले जनाएको छ। विपदको कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सदस्य विद्यालयहरूले देखाएको एकता, सद्भाव, सहयोगी भावना र सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धताको प्याप्सन रूपन्देहीले प्रशंसा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट ज्यान गुमाउनेहरूको सम्झनामा तिलोत्तमा स्थित बीपी मार्ग टोल समूहले दीप प्रज्वलन गरेको छ। प्राकृतिक विपत्तिबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति स्तब्ध हुँदै बीपी मार्ग टोल समूहले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा दिवंगत आत्माहरूको शान्तिको कामना गरिएको हो। टोल समूहका सचिव विनोद बस्यालले सञ्चालन गरेको सो कार्यक्रममा स्थानीयको उपस्थिति रहेको थियो। कार्यक्रमका अध्यक्ष लक्ष्मी बहादुर अधिकारीले नेपालले भोगेको यस प्राकृतिक विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता दैवी प्रकोपको सामना गर्न नपरोस् भन्ने कामना व्यक्त गर्नुभयो। तिलोत्तमाको कोटीहवामा आयोजना हुन लागेको 24 लिस्नु नकआउट फुटबल प्रतियोगिता 2083 तयारी तीव्र पारिएको छ। लिस्नु युवा क्लबको आयोजनामा तथा तिलोत्तमा 15 वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता भदौ 31 गतेदेखि सञ्चालन हुने भएको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तीर्थराज मल्लले
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रतियोगिताका सम्पूर्ण खेल तिलोत्तमा 15 स्थित पशुपति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने बताउनुभयो। प्रतियोगिताको विजेताले 3,51,111 रूपियाँ नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले 2,01,111 रूपियाँ नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै प्रतियोगितामा व्यक्तिगत विधातर्फ म्यान अफ द सिरिजलाई 25,000 रूपियाँ नगद प्रदान गरिनेछ। उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही 11,000 रूपियाँ तथा कप प्रदान गरिने आयोजकले जनाएको छ। हामी तिलोत्तमा खबरको अन्त्यमा आइसकेका छौं। अन्त्यमा मुख्य खबर शीर्षकहरू पुनः एकपटक। भोटिकोशी बाढ़ीको आज 12 दिन, हिजो शनिबार पनि दुईजनाको जीवितै उद्धार, खोजी कार्य तीव्र। भोटिकोशी बाढ़ीपछि फेला परेका 1,030 शव माटोमुनि व्यवस्थापन। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन। भोटेकोशी बाढ़ीमा परेकाहरू मध्ये हालसम्म 1,344 जनाको शव भेटियो, 5,000 जना भन्दा धेरै बेपत्ता। नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्ने एमाले महासचिव पोखरेलको भनाई। रसुवा बाढ़ीमा लुम्बिनी प्रदेशका 245 जना सम्पर्कविहीन। लुम्बिनीका 4 जना सांसद जसपा नेपालबाट निष्कासित, पद रिक्त गर्न प्रदेश सभामा छिट्टै पत्राचार गरिने। किनाहुमा सिग्नेचर ब्रिजका लागि 1,70,00,000,000 बढ़ी लागतमा ठेक्का सम्झौता, 3 वर्षमा निर्माण कार्य पूरा गर्नुपर्ने। अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको सम्झनामा हिजो पाल्पामा भगवती जात्रा। भोटेकोशी बाढ़ीमा निधन भएकाहरूको सम्झनामा तिलोत्तमामा दीप प्रज्वलन। विपद प्रभावितका लागि प्यासन रूपन्देहीको राहत कोषमा 50,00,000 भन्दा बढ़ी सहयोग। कुञ्जटोल झरना क्लब र प्रगति पथ कृषक समूहद्वारा विपद पीड़ितलाई रू 1,85,540 आर्थिक सहयोग। र भदौ 31 गतेदेखि सञ्चालन हुने 24 लिस्न युवा कपको तयारी तीव्र, 12 टोली सहभागी हुँदै। हवस्त, बिहान 5:40 हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्ते।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 21 गते आइतबार, सेप्टेम्बर 6 तारीक सन् 2026, नेपाल सम्वत 1146, भदौ कृष्ण पक्षको दशमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढ़ीको आज 12 दिन, सकुशल उद्धार हुने क्रम पनि बढ़दै, जलविद्युतका सुरुङभित्रको खोजी कार्यमा तीव्रता, बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा।
1: पर्यटनको मुख्य सीजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसायी चिन्तित,

0: प्रिमियर लीगको आयोजना हुने नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा भोटेकोशी बाढ़ीको प्रभावबाट बच्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग नेपाल सरकारले गरेको आह्वान र प्राप्त उपलब्धिको प्रसंग।
2: भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी कोषबाट आपतकालीन विपत्ति सहायता मागेको छ। तर नेपालले कति रकममा पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। अधिकारीहरूका अनुसार कोषको सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गत 10 भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक ठूलो बाढ़ीले मानवीय क्षति, पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ली र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन विपत्ति सहायता आवश्यक रहेको समेत जनाउनु भएको छ। तर हालसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइ नसकेको अधिकारीहरूले बताएका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले 9 असोजमा संयुक्त राष्ट्र संघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय गरिएको हो। प्रधानमन्त्री शाहको सम्बोधनको मिति तय भएसँगै नेपालले गरेको अनुरोधपछि संयुक्त राष्ट्र संघीय महासभाको वक्ता सूची समेत संशोधन गरिएको थियो। संशोधित सूची अनुसार अपरान्ह 3 देखि राति 9 बजेसम्म सम्बोधन गर्ने राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सूचीमा प्रधानमन्त्री शाह 17 नम्बरमा हुनुहुन्छ। भोटेकोशी बाढ़ीपछि मात्रै प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा सहभागी हुने निर्णय लिनुभएको थियो। यसअनुसार प्रधानमन्त्री शाहले 24 सेप्टेम्बर अर्थात नेपाली समय अनुसार 9 असोजको बिहान महासभाको जनरल डिबेटको अधिवेशनलाई सम्बोधन गर्ने कार्यतालिका बनेको छ।
3: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमा बाबुहरूलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै सरकार साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले तपाईहरू एक्लो हुनुहुन्न, राज्य तपाईँको साथमा छ, सरकार तपाईँको साथमा छ भन्नुभएको हो। 64 वर्षीय चण्डिका श्रेष्ठको उद्धार भएको खबरले सिंगो देशलाई नै आशा दिएको उल्लेख गर्दै उहाँले नुवाकोटको देवीघाट क्षेत्र लगायत अरू सरोकारवाला निकायसँग पनि समन्वय गर्दै खोजी तथा उद्धारलाई तीव्रता दिएको उल्लेख गर्नुभएको छ। यसैबीच भोटेकोशी हिमबाढ़ीको 11 दिनमा हिजो सुरूङको अन्धारोभित्र खोजी गर्दै रसुवाको माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको सुरूङबाट करिब 225 मिटर भित्र फँसेका चिनिया नागरिक लुहाई टोलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गर्न सफल भएको छ। उक्त सुरूङबाट 2 शव पनि निकालिएको छ। त्यसै गरी नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा बाढ़ीले क्षतिग्रस्त घरभित्र फँसेकी 64 वर्षीय चण्डिका श्रेष्ठलाई पनि हिजो नै जीवितै उद्धार गरिएको हो। नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधि सहितको संयुक्त प्रयासपछि चिनिया नागरिकलाई सुरूङबाट बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरीका इन्स्पेक्टर सुमन विकले सीआईएनसँग बताउनुभयो।
4: आनन्द श्रेष्ठ भनेको चाहिँ घरबाट घर चारतलाको घर जुन चाहिँ बगाएर अपोजिट डिरेक्सन ल्याएर 3.5 तला कम्प्लिटली डुबेको छ। थोरै पार्ट मात्रै देखिएको छ र यो पार्टबाट कता कताबाट इको भोइस बचाऊ भनेको आवाज जस्तो महिलाको सुनिएपछि अझ हामीले विशेष त्यो पन्छाउँदै यो जस्ताहरू यो मठ हिलोहरू पन्छाउँदै गएर नजिक पुगेर सुन्दा कन्फर्म भयो। त्यसपछि हामीले यहाँ आएर हेरेपछि झ्यालबाट पस्यौं र त्यहाँ चाहिँ लेदो र पुरै माटोहरू भएको भयो। त्यो लेदो र माटो चाहिँ फाल्दै फाल्दै भित्र गएर यो झ्यालको रुमभन्दा भित्रपट्टिको रुममा चाहिँ अलिकति आधा माथिको पार्ट बाँकी तल चाहिँ दबेको अवस्थामा चाहिँ एकजना महिला सकुशलै आवाज निकालेको बचाउ बचाउ भनिरहेको अवस्थामा फेला पारेर रेस्क्यू गरेर अहिले काठमाडौँ पठाएको छ।
3: नुवाकोटका सामुदायिक रेडियोहरूका अनुसार परिवारका सदस्यहरूले चण्डिकाको आशा मारिसकेका थिए। भोटेकोशी हिमबाढ़ीबाट बेपत्ता भएको 8 दिनसम्म उहाँका 2 छोरा र आफन्तको बेत्रावती र त्रिशुली खोला आसपासमा आमा बाबु लगायतका अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटे

0: पछि बाध्य भएर कुशको शव बनाई काज क्रिया शुरू गरिएको थियो, तर 11 दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाण्डुको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
1: यसैबीच रसुवाको भोटिकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित हालसम्म 13,101 जनाको उद्धार भएको छ। उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 21,465 सुरक्षाकर्मी परिचालन गरिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौका अनुसार हिजो साँझसम्म बाढ़ीमा परि 1,331 जनाको मृत्यु भएको छ भने 4,896 जना सम्पर्कविहीन भएका छन्। बाढ़ी तथा त्यसबाट प्रभावित क्षेत्रमा 5,929 जना घाइते भएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
2: 1331 जनाको चाहिँ सब फेला परेको छ। अहिले पनि करिब 5,000 मान्छे चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। सर्च रेस्क्यू टिमले चाहिँ त्यो काम गरिराखेको छ र मुख्य रूपमा चाहिँ टनेलहरूमा, हाइड्रो पावर टनेलहरूमा यो खोजी कार्यहरू जारी भएको छ। जम्मा अहिलेसम्म 98 जनाको मात्रै शनाखत भएको छ र परिवारलाई चाहिँ यो शवहरू बुझाइएको छ। अहिलेसम्म चाहिँ हेर्यो भने 5,929 जना चाहिँ घाइते हुनुहुन्थ्यो, उहाँहरूको धेरैको उपचार पनि भइराखेको छ र धेरै डिस्चार्ज पनि भइसक्नु भएको छ। त्यसै गरेर हालसम्म उद्धारको संख्या 13,101 जना रहेको छ।
1: प्राधिकरणका अनुसार हालसम्म 973 हेलिकप्टर उडाइएको छ। हवाई उडान 73 एलाइक प्रोफेस सुन्नुहोस्, प्राधिकरणका अनुसार हालसम्म 973 पटक हेलिकप्टर उडाइएको छ। हवाई उद्धारबाट हालसम्म 3,962 जनाको उद्धार गरिएको छ, जसमा 3,687 नेपाली र 275 विदेशी नागरिक रहेका छन्। यसैबीच त्रिशुली 3A, त्रिशुली 3B, रसुवागढी, लाङटाङ, चिमिली र अप्पर त्रिशुली 1 कासुङ क्षेत्रमा खोजी जारी छ। चिलिमीमा मड पम्प, जेनेरेटर र वाटर पम्प पुर्याउनुका साथै मिनी स्काभेटर एयर ड्रप गरेर सुरुङ क्षेत्रमा पठाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा उद्धार टोली पावर हाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगे पनि जटिल भूभागका कारण भारी उपकरण लैजान कठिनाई भइरहेको समेत प्राधिकरणले जनाएको छ। यसपालिको भोटेकोशी बाढ़ीको सिकाई र प्रभावका बारेमा नुवाकोटको देवीघाट स्थितका स्थानीयलाई हामीले सोधेका छौं।
3: देवीघाटको त अधिकांश मानिस सूचना अलि पढी आएको कारणले गर्दा यहाँका धेरै मानिसहरू बाँच्न चाहिँ सफल भएका छन् र हाम्रो यहाँनिर प्रहरी चौकी छ, एकजना अशोक सापले चाहिँ यहाँलाई भागौँ भन्दै गर्दाखेरि यहाँका धेरै मानिसहरू चाहिँ अलिक भाग्न सफल, कम्पेरेटिभली बेत्राउतिर त्रिशुली अथवा सोले बजारको तुलनामा यहाँको मान्छेहरू भाग्न सफल भएको छ।
4: सधैँ गङ्गा आयो भने हेर्न जाने चलन थियो, मेरो माथि थियो क्या, अलि माथि थियो, यहाँ गङ्गा आइपिँदैन भनेर हेपियो, हेपे अनुभव भयो, आफूले हेल्चेरिङ गरियो, त्यही हिसाबले हाम्रो मान्छेको धेरै नै क्षति भएको छ क्या। अब यहाँ आउने ठाउँ होइन भन्ने हो, यसरी आउँछ होला भन्ठानिएन, अनि त्यस्तो भएर क्षति, अब मैले मात्रै होइन मेरो छेउ थिएँ, अब मैले भाग्न नि भ्याएँ, त्यति मान्छ र मान्छे धेरै क्षति भएको छ। आश्रमको 5 लयो, 4 पाखा लाए, हात एकछिन दिएर पछि खोला रहेपछि 5 चाहिँ जानुभयो, बग्नु भयो, अनि एकजना त्यस्तै अटेर भएर उही नजिकै मन्दिरको नजिकै थिए महिला मान्छे, 60-70 वर्ष भएको थियो होला, सबैले भागौँ भागौँ भन्दा भन्दै खोलो यहाँ आइपुग्छ भने चाहिँ उहाँले नि उहाँलाई चाहिँ अब खोजिराखन् घर खोतालिराखन्।
3: खोला किनारमा चाहिँ बस्ती चाहिँ बस्दाखेरि जहाँ पनि एक न एक दिन चाहिँ यो अवस्था आउँछ नै भन्ने चाहिँ छम्याइ भयो। 2 अगाडि नै हामीले यहाँ रुसी खोलामा जुन आएको थियो त्यसले पनि हामीलाई एउटा मार्गदर्शन चाहिँ देखाइराखेको थियो, सिकाइराखेको थियो। अब त्यसलाई चाहिँ हामीले आत्मसात गरेनौ, त्यसलाई गर्न सक्या भएदेखि त यो अवस्था आउने थिएन होला। यो खोला किनारमा भएको बस्ती नै एउटा झन् बाक्लिँदै गएको अवस्था छ। यो
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रैथाने बाली भन्दा मिसावट युक्त उत्पादनमा पर निर्भर हुनुपर्ने किसानको बाध्यता,
1: सबै सबमा तीन एउटै सबमा 3 परिवारको दावी, पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइदै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ, बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्, यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: छ महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ सागसब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
8: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने शीर्षकमा लक्ष्मण दर्नालले खबर लेख्नु भएको छ। डरले भागियो र बाँच्यो, तर सबै थोक गुमाएर घरबार विहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ। केही पनि छैन, कसरी बाँच्ने? स्थानीयको भनाई गर्दै लेखिएको छ। न्यायका लागि प्रभावकारी जलवायु कूटनीतिक शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति प्राथमिकतामा शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। बाढ़ी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा खानेपानी आपूर्तिमा समस्या आएपछि समाधानमा सम्बद्ध निकाय सक्रिय भएका छन्। बाढ़ीले खानेपानीका मुहान पाइपलाइन र पानी तान्ने संरचनामा क्षति पुर्याएपछि समस्या आएको छ। बाढ़ीले 8 विद्यालयमा क्षति, 3 शिक्षकको मृत्यु, 6 सम्पर्कविहीन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। जस्तै भित्रपृष्ठमा उद्धारमै 7 अर्ब भन्दा बढ़ी लाग्ने शीर्षकमा खबर छ भने दैनिक 35,000 सिलिण्डर पठाइँदै शीर्षकमा अर्को खबर छ। काठमाडौँ उपत्यकामा ग्यास अभाव बढ़ेपछि उपत्यका बाहिरका जिल्लाबाट अहिले दैनिक औसत 35,000 सिलिण्डर पठाउन थालिएको उद्योगीहरूले बताएका छन्। कृष्णवीर सहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सड़क अवरूद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँ बाहिरबाट सिलिण्डर भरेर पठाउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितौन, मकवानपुर, बारा, पर्सा लगायतका क्षेत्रमा सिलिण्डर भरेर काठमाडौँ पठाउँदै गरेको समेत बताउनु भएको छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा बाढ़ीपछि जंगलमा बास शीर्षकमा विकास रौनियारले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। भटेकोशी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजुरी गाउँपालिका 5 गलौतीका बाढ़ी प्रभावित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्किन सक्ने अवस्था छैन, सुरक्षित वैकल्पिक वा आश्रय स्थल पनि पर्याप्त नभएको उनीहरूको भनाई छ। दक्षिण कोरियाका विदेश मन्त्री काठमाडौँमा शीर्षकमा अर्को खबर छ। दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन तीन दिने औपचारिक भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नुभयो। विदेश मन्त्री चो भोटेकोशी बाढीमा बेपत्ता कोरियाली नागरिकको खोज तथा उद्धारको प्रगति विवरण बुझ्न, उनीहरूका परिवारजनसँग भेटघाट गर्न र नेपाल सरकारका उच्च अधिकारीहरूसँग संवादका लागि नेपाल आएको उल्लेख गरिएको छ। भित्री पन्नामा काठमाडौँ

0: महानगरमै छैन स्थानीय अनुकूल योजना शीर्षकमा खबर छापिएको छ। भोजपुरमा स्क्रब टाइफसको संक्रमण बढ़ेको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। भक्तिको भव्य उत्सव विराटनगरको राधाकृष्ण रथयात्रा शीर्षकमा तस्वीर सहित किशोर बुढाथोकीले लेख्नु भएको खबर छापिएको छ। हाइड्रो पावरको सूचक सम्हालिँदा लगानीकर्ताहरूलाई राहत शीर्षकमा तुला तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। सीडीएससीले रोकेको संस्थापक शेयर किनबेचको बाटो खुल्ला भएको पनि उल्लेख गरिएको छ खबरमा। कान्तिपुर दैनिकमा बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकमा आर्या चन्दले लेख्नु भएको छ। विस्थापित शिविरमा रहेका गर्भवती र सुत्केरी आमाका लागि सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण छ। डिजिटल भुक्तानीले राहत गलनमा सहज शीर्षकमा सजना बरालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। भित्रीपन्नामा रसुवा गढ़ीमा 93 कर्मचारी श्रमिक परिवारको प्रतीक्षा लम्बिँदै शीर्षकमा होम कार्की र सीमा तामाङले लेख्नु भएको छ भने भोटीकोशी बाढ़ी रसुवा अस्पतालका ती 72 घण्टा शीर्षकमा दया दुधराज र नायक पौडेलले धुन्चेबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। लाइबेरियामा खोप परीक्षण गरिएका चिम्पाञ्जीको स्वास्थ्य जाँच गरिएको उल्लेख गरिएको छ खबरमा। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले नेपाल खुल्ला भएको सन्देश दिएको पनि उल्लेख गरिएको छ। संगम प्रसाईले यो खबर लेख्नु भएको हो। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका आकाश खुल्ला हुन्छन् तर पदयात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी 3 महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको करिब 40% हिस्सा हुने गरेको छ। यही बेला भोटेकोशीको विपद आइपर्दा पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। भोटेकोशी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान बारेमा अनिल गिरीले लेख्नु भएको खबर छ भने भाषिएको 7 दिनपछि कृष्ण भीरमा ट्र्याक खोलिएको बारेमा विमल खतिवड़ाले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोषको सन्दर्भमा खबर छापिएको छ। एउटै शवमा 3 परिवारको दावी परेको बारेमा विदुर कठुवालले उदयपुरबाट लेख्नु भएको छ। डीएनए रिपोर्ट नआउँदासम्मको लागि अन्तिम संस्कार गर्न नपाइने उल्लेख गरिएको छ। प्रहरी प्रमुख राजन चापागाईले हालसम्म सम्पर्कविहीन रहेका कटारीका मोहन बहादुर सार्कीको शव फेला परेको भन्ने उल्लेख गर्नुभयो तर अन्य परिवारले पनि दावी गरेकाले डीएनए परीक्षणमा पठाइएको पनि उहाँले बताउनु भएको छ। रसुवा बाढ़ीपछि विदेशबाट के आयो सहयोग शीर्षकमा परशुराम काफेले लेख्नु भएको छ। भटेकोशी बाढ़ी र 15 महाधिवेशन कार्यतालिकाको समीक्षा गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बोलाइएको बारेमा पनि खबर छापिएको छ। भित्री पन्नामा यूटीएलको लाइसेन्स नवीकरण गर्ने म्याद सकियो 31 अर्ब तिर्न बाँकी शीर्षकमा खबर छ। वैकल्पिक मार्गबाट उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन लागि बारेमा पनि खबर छापिएको छ। र आर्थिक कारोबार दैनिकमा रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजना पूर्ण क्षतिग्रस्त भएको बारेमा खबर छापिएको छ। अनि आलोपालो हटाएपछि प्याराग्लाइडिङ उडानको शुल्क 37% घटेको बारेमा पनि दिनानाथ बरालले पोखराबाट लेख्नु भएको छ। व्यवसायीहरूबीच अस्वस्त प्रतिस्पर्धाले सुरक्षामा प्रश्न उठेको पनि खबरमा उल्लेख छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकामा यस वर्ष दादुरा रोगको पुष्टि भएका संक्रमितको संख्या 3000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार देशभर 3134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण रहेको बताइएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी 3 दिनसम्म युक्रेनमाथि आक्रमण नगर्न निर्देशन दिनुभएको छ। यसबीचमा अमेरिकी अधिकारीहरूसँग छलफल भइरहने समेत बताइएको छ। पुटिन र अमेरिकी अधिकारीहरूसँगको छलफलपछि मात्रै निर्णय लिन सकिने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी अधिकारीहरू मस्को पुगेका छन् र मध्यपूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको छ। पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ़दै जाँदा बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा संचालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। लगातार 2 खेल जितेको नेपाल एसीसी प्रिमियर कप 2026 को तेस्रो खेलमा आज साउदी अरेबिया विरूद्ध खेल्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास मैदानमा हुने खेलमा जित निकाले नेपालले सेमी फाइनल खेल्ने खेल्ने एक खेल अघि नै निश्चित हुनेछ। समूह एमा लगातार दुई खेल जितेको नेपाल शीर्ष स्थानमा छ। यदि साउदीलाई पराजित गरेको अवस्थामा नेपाल शीर्ष स्थानमा रहँदै एक खेल अघि नै सेमी फाइनलमा पुग्नेछ। सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लीग एनभीएलमा खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा भएको सगरमाथाले खप्तट फाल्कन्सलाई 3-0 सेटमा हराउन सफल भयो। संयुक्त अरब इमिरेट्स यूएईमा जीसीडी नेपाली प्रिमियर लीग यूएईको पहिलो संस्करण हुने भएको छ। आगामी सेप्टेम्बर 5-26 तारीकसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू शारजहाँको अल बताह स्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। र किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरेले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्नु भएको छ। जापानको नागोया शहरको करिया हलमा सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुदमा फ्रान्सका प्रतिस्पर्धी माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको हो।
1: मार्ची धानका लागि जुम्ला चर्चित, तर किसानहरू भने खाद्यको चामल खरिदका लागि तछार मछार। रिपोर्ट कार्टुन लगायतका सामग्री माकिनेछन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: तीन महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एकमात्र डीटीएच सेवा डिस्क होम डिस खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
2: साझा खबरमा अब मार्सी धानको किल्लामा खाद्यको चामलको वर्चस्व शीर्षकको प्रसंग कर्णाली प्रदेशको जुम्ला मार्सी चामलका लागि प्रख्यात छ। असोज महिनामा फल्ने यो बालीको अहिले देश विदेशमा पनि उत्तिकै चर्चा छ। तर वर्षेनी मानो रोपेर मुरी फलाउने जुम्ली किसानलाई त्यो चामल वर्षभरि खान पुग्दैन। नजिकै रहेको जुम्ला बजारमा खाद्य कार्यालयबाट बिक्री हुने चामलको माग बढ़ेको छ।
3: जुम्लाको चन्दननाथ नगरपालिका औडा नम्बर दुईकी नानीकली भण्डारी कार्यालय समयमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय जुम्लामा पुग्नुभयो। खाद्य कार्यालयमा सस्तो मूल्यको चामल किन्न पाउँदा उहाँ हर्षित हुनुहुन्छ। एकातिर जुम्ला मार्सी चामलले प्रख्यात जिल्ला मानिन्छ, तर वर्षभरि खान पुग्दैन। खेतीपाती गरे पनि सोचे जतिको उत्पादन हुँदैन। खाद्य कार्यालयबाट केही सस्तोमा पाइने भएकाले जुम्लाका नागरिकहरू मार्सी बाहेकको चामल लिन आउने गरेका छन्। जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर चारका स्थानीय गंगादेवी पाण्डे अधिकारी बजारको मूल्य भन्दा सहुलियतमा चामल पाउने भएपछि जुम्लामा खाद्य कार्यालय प्रति उपभोक्ताको निर्भरता बढ़ेको छ। तर बढ़दो मागलाई धान्न पर्याप्त मौजात र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। अर्का स्थानीय रीता थापा
4: खाद्य
3: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जुम्लामा अहिले 8 प्रकारका चामल बिक्री भइरहेको छ। प्रति बोरा 1,400 देखि 2,175 रूपियाँसम्मका चामल छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख मनोज जोशी
5: बढेको छ। दुवै गोदामबाट हामीले डिस्ट्रिब्युट गरेर घर अलिक कम जस्तो एभरेजमा 100+ जना मान्छेहरू आइराख्नु भएको छ। अहिले दैनिक लगभग हाम्रो 3-4 लाखसम्मको कारोबार भइरहेको छ अहिले होइन। नयाँ मान्छेहरू पनि आइराख्नु भएको छ कि कहिले नआएको मान्छेहरू पनि खाद्य कहाँ भनेर सोध्दै पनि आइराख्नु भएको छ।
3: जुम्लामा दैनिक 80 देखि 100 जनासम्म अनुदानको चामल लिन आउने गरेका छन्। शाखा कार्यालय जुम्लामा अहिले 1,700 क्विन्टल चामल मौजा छ। अरू ढुवानी प्रक्रिया भए चामल आउने क्रम जारी रहेको खाद्यको भनाइ छ। खड्क सुनार सीआईएन रेडियो मुगु गमगडी।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: भटिकुसी बारीको आज 12 दिन सकुशल उद्धार हुने क्रम बढ़दै जलविद्युतका श्रुङभित्रको खोजी कार्यमा तीव्रता। बाढ़ीग्रस्त क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा।
2: पर्यटनको मुख्य सीजनमै बुकिङ रद्द हुन थालेपछि व्यवसाय चिन्तित। भटिकुसी बाढ़ीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान। भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो ट्रैक।
6: एकै शवमा 3 परिवारको दावी। पहिचानका लागि डीएनए परीक्षणलाई व्यवस्थित बनाइदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइँदै।
2: अमेरिकामा दादुरा संक्रमण तीव्र। संक्रमितको संख्या 3,000 नाघ्यो। केही दिन युक्रेनमाथि आक्रमण नगर्न रूसी राष्ट्रपतिको निर्देशन। इराकमा पेट्रोल आपूर्ति घट्यो।
6: र नेपाल भलिबल लीगमा सगरमाथाको लगातार दोस्रो जीत। यूएमा जीसीडी नेपाली प्रिमियर लीगको आयोजना हुने। नेपाली युवा बक्सर अविरल घिमिरे विश्व च्याम्पियन।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रबिन चाइमीले बनाउनु भएको कार्टुन लिएका छौं। रबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा भोटिकोशी र त्रिशुली क्षेत्रमा आएको बाढ़ी र यो बाढ़ी आउनुमा शक्ति राष्ट्रहरूको कार्बन उत्सर्जन महत्वपूर्ण रहेको भन्दै नेपाल सरकारले अन्तर्राष्ट्रिय मंचमा त्यो कुरा उठाउने चर्चाहरू पनि भइरहेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पनि जाने तयारी चलिरहेको छ। यहाँ एउटा ठूलो पहिरो जाँदै गरेको जस्तो एउटा कुनै भूगोल देखाइएको छ जहाँ कार्बन उत्सर्जन लेखिएको एउटा त्रिशूल छ। त्रिशूललाई त्यहाँ सिधै प्रहार गरेपछि त्यो त्रिशूल निकाल्दा त्यहाँ बाढ़ी आएको जस्तो देखिन्छ। माथिपट्टि एउटा हातले त्यहाँ प्रहार गर्न खोजिएको छ र हातमा शक्ति राष्ट्र लेखिएको छ। जहाँ बाढ़ी आएको छ त्यो बाढ़ी आएको क्षेत्रभित्रबाट एकजना व्यक्ति भने चिच्याइराखेको जस्तो देखिन्छ। माथि त्यहाँ यस्तो लेखिएको छ, हाम्रो गल्ती के थियो र यो त्रिशूली।
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
6: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
7: आमा, बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
8: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
7: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
9: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
10: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
11: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगु, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071590719 र 98672018।
12: सधैं हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
13: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
12: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
12: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98570 42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
14: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
15: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
16: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा, बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी,
14: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026211354।
17: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
18: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
19: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
18: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
20: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
21: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आजको सन्दर्भ
2: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र प्रशान्त गेवालीसँगै बीपी गौतमको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक जनचासोका विभिन्न विषयहरूमा सरकारवाला र विज्ञहरूसँग कुराकानी गर्छौ। आजको सन्दर्भ स्तम्भको आजको श्रृंखलामा हुनुहुन्छ लेखक अर्थ राजनीतिका जानकार विश्लेषक मणिकर कार्की।
3: मणिकर सर स्वागत छ।
4: हजुर धन्यवाद, नमस्कार।
3: तपाईँसँग कुराकानी गर्ने धेरै विषयहरू छन्, गर्दै जाउँला। प्रारम्भमा तपाईँले पटक पटक भन्दै आउनुभएको र सामाजिक सञ्जाल पनि लेख्दै आउनुभएको, बोल्दै आउनुभएको, नेपाली समाज बरालियो भन्नुभएको छ। यो भन्न खोज्नु भएको र भनेको कुरा चाहिँ के हो, अलि बुझाइदिनुहोस् न।
4: हजुर धन्यवाद। अब यो नेपाली समाज बरालियो भन्नुको अर्थ र तात्पर्य के हो भने, हाम्रो इतिहास हेर्दाखेरि इतिहासदेखि आजसम्मको समाज चाहिँ एउटा निश्चित दिशातर्फ, प्रगति उन्नति उत्पादनशीलताको दिशातर्फ परिलक्षित भएर अघि बढेको देखिएन। र हाम्रो आफ्नोपन के हो भन्नेमा पनि प्रश्नहरू रह्यो। र पछिल्लो नेपाल, आधुनिक नेपाल निर्माणको कालखण्डदेखि यता करिबन 270 वर्षको इतिहासलाई मसिनो गरेर निहाल्ने हो भने, त्यो अवधिमा खास खास कालखण्डमा भएका केही सामान्य घटनाहरू समाज केन्द्रित बाहेक चाहिँ त्यो सिङ्गो 270 वर्षको अवधि चाहिँ एउटा उत्पादनशील ढङ्गले अघि नबढ्नु, समाज सधैँ त्यही फ्रेगमेन्टेड हिसाबले नै चल्नु र एउटा खालको अब आत्मनिर्भरता त फेरि नेपालको ऐतिहासिक त्यो विशेषता नै भन्न सकिन्छ, त्यो थियो नै थियो नै। र त्यो बाहेक चाहिँ अब आधुनिक जुन विश्वको पुँजीवादको विस्तारसँगै, पुँजीवादी उत्पादन सम्बन्धको विस्तारसँगै यसलाई पौँठ, यसलाई हातमा हात मिलाउँदै अथवा त्यो उत्पादन सम्बन्धलाई ग्रहण गरेर हामीले हाम्रो उन्नति प्रगति र परिवर्तनको दिशामा चाहिँ समाज त्यो चाहिँ यात्रारत नरहेको स्थिति हुनाले, यो चाहिँ समाज चाहिँ ऐतिहासिक रूपमै बरालिएको रहेछ भन्ने एउटा खालको मेरो एउटा रिडिङ हो होइन। र दोस्रो कुरा चाहिँ के हो त भने, हाम्रो समाज आधारभूत रूपमा केले चलेको छ त भन्दा, त्यो मेरो ठम्मी है, आधारभूत रूपमा चाहिँ यो भावनाले चलेको रहेछ,
3: भावनामा बग्यो समाज
4: बस। अनि मेरो व्याख्या के हो त भन्दाखेरि, जब समाज भावना प्रधान हुन्छ, भावना हुनु पर्दैन मैले भनिराखेको होइन, जब समाजमा भावना प्रधान हुन्छ र मान्छेहरू भावनामा बग्न थाल्छन् भने समाजको ड्राइभिङ फोर्स चाहिँ त्यो सेन्टिमेन्ट इमोसन्स भइदिन्छ भने चाहिँ त्यो समाज बरालिन्छ भन्ने मेरो व्याख्या।
3: यो भावना भन्नु, भावना भन्ने कुरा त मान्छेको एउटा संवेदनासँग सम्बन्धित विषय होइन,
4: बेसरी भावनाको, म भावनात्मक हुनु पनि पर्छ, मैले भावनात्मक हुनु हुँदैन त्यो गलत भयो भने होइन, तर समाजलाई लिड गर्ने, समाजलाई ड्राइभ गर्ने, ड्राइभिङ फोर्स नै भावना भइदिएपछि चाहिँ समस्या हो। र त्यसको ठाउँमा के हुनु पर्दछ त भन्दाखेरि, मेरो ठम्याई चाहिँ त्यो भावनाको ठाउँमा चाहिँ ज्ञानले लिड गर्नु पर्यो अब. अनि त्यो ज्ञानले चाहिँ के गर्छ, नलेजले के गर्छ, नलेज ड्रिभन सोसाइटी भयो भने चाहिँ त्यो बरालिँदैन के, किन अप्ठ्यारो बरालिने भनेको अप्ठ्यारो अवस्थामा बग्ने हो नि त, फर्म भएर स्थिर भएर नरहने हो नि त बरालिने
3: भनेको.
4: त्यस्तो भयो बरालिएपछि के हुन्छ, गलत हुने प्रबल सम्भावनाहरू हुन्छ, हामीले त यो पटक पटक देखिरहेका छौँ अंश अंशमा. त्यसो भएको हुनाले त्यो भावनालाई चाहिँ ज्ञानले प्रतिस्थापन गर्न सकियो भने
3: तथ्यले प्रतिस्थापन गर्न पर्यो
4: हो, तथ्यको तथ्यबाट निस्कने एउटा एसेन्स हो नलेज भनेको, प्रोसेस्ड भएर होइन त्यसलाई प्रोसेस गरेर. र हाम्रो ज्ञान महत्त्वपूर्ण किन रह्यो भन्दाखेरि हरेक समाजको आफ्नो खालको तौर तरिका हुन्छ नि त, विकास प्रगति उन्नति र समाजको आफ्नो मान्छेहरूको बाँच्ने कला पनि के. त त्यसो भएको हुनाले हाम्रो यो चाहिँ अवस्था वस्तुस्थिति हाम्रो स्तर क्षमता अनुरूपको ज्ञानको निर्माण त्यो ऐतिहासिक रूपमै नेपाली समाजको सन्दर्भमा हुन नसकेको हुनाले अनि समाज बरालिएको भन्ने मेरो ठम्याइ.
3: अब समाज बरालियो, अब उदाहरण दिनुपर्दाखेरि एक दुईवटा उदाहरण दिनुहोस् न त्यसको चाहिँ, यहाँनिर गर्दाखेरि यो बरालिएको हामी सजिलै देख्छौँ भन्ने.
4: जस्तै अब एउटा हामी अहिले हामी सबै आम रूपमा प्रविधि सूचना प्रविधिको विकास र यो खास गरिकन सोसल मिडिया होइन को तीव्र उपयोगसँगै हरेक मान्छे चाहिँ आफू एक्सपोज हुन खोज्छ, खोजिरहेको छ, भइरहेको पनि छ. र हरेक मान्छे अब गम्भीर भएन के, मान्छेलाई तत्कालै उसलाई कुनै उपाय ऊ सुझाव दिइहाल्नु पर्यो, समाधान उसले तत्कालै उसले चाहिँ प्रेस्क्राइब गरिहालिदिन्छ
3: केही नयाँ विषयवस्तु आयो,
4: उसलाई त्यसको गम्भीरता महसुस गर्नै पर्दैन, त्यसको असर के पर्ला उसले त्यो फिल गर्नै पर्दैन, उसले फर्स्ट ह्यान्डमै उसले दिइहाल्छ कि आफ्नो उसले सुझाव दिइहाल्छ, उसले चाहिँ प्रस्ताव आफ्नो पेस गरिहाल्छ. एउटा यो यस्तो उसले त्यो विषयमा अहिले त अब झन् एआईको प्रयोग भइसकेपछि त यसो सोध्यो भने त उसले त एआईले त दुई चार लाइन त दिइहाल्छ, दुई चार लाइन पढ्यो अनि उसले त धारणा बनाइहाल्यो. यो एउटा बरालिएको
3: किनभने
4: चाहिएन कुनै पनि विषयमा तपाईँले केही क्षण चाहिँ इन्टरनेटमा खोजेर पाँच मिनट अध्ययन गरेर दुई चारवटा पोइन्ट हुन्छ, दस मिनट बोल्ने तपाईँसँग सामग्री भइहाल्छ, अब तपाईँ ज्ञानी भइदिनु भयो, अब त्यो विषयको तपाईँ पारगत भइदिनु भयो त, त्यो त होइन नि. यस्तो खालको प्रवृत्ति म्यासिभली चाहिँ नि यो यो यो यो फैलिएपछि त बरालिएको भन्नु पर्यो एउटा एउटा. दोस्रो उदाहरण तपाईँ हुनुहुन्छ अहिले हरेक मान्छेलाई, अब विद्यार्थीलाई कुरा यसो, विद्यार्थीको मनोविज्ञान हुनु भने विश्वविद्यालयमा पढेको छ जसरी पनि पास हुनुपर्छ भन्छ, त्यो जसरी पनि भनेको के हो, उसलाई जसरी पनि अरू मतलब छैन, मलाई पास हुनु छ जसरी पनि पास हुनु छ,
3: पास हुने भनेको त पढेर होला नि
4: हो, उसले जसरी भन्ने. अनि अर्को एक थरी छ व्यवसाय गरेको छ जसरी पनि उसलाई कमाउनु छ भन्छ, उसले जसरी पनि सफल हुनु छ भन्छ, जसरी है हेर्नुहोस् है. अर्को एक थरी एउटा जमात हुन्छ जसरी पनि धनी बन्नु छ भन्छ, जसरी पनि पैसा कमाउनु छ भन्छ, अनि यो जसरी पनि गर्नु छ भनेको के हो त, बरालिएको. किन जसरी पनि सबै कुरा हुँदैन
3: हुँदैन,
4: धन कमाउने, धनको सृजना गर्ने, विधि विधान त्यसको पद्धति नम्सहरू छ र त्यसको एउटा एउटा एउटा एउटा श्रृङ्खला छ, त्यो बाहेक त धनको सृजना हुँदैन नि त. अनि यसरी मान्छे यो खालको मनोविज्ञानलाई बोकेर हिँडेका छन् र अनि फेरि त्यसले अघि भने जस्तो तत्कालै उसले कुनै विषयमा आफ्नो चाहिँ उपाय दिइहाल्छ भनेपछि त यो बरालिएको.
3: नेपाली समाज बरालियो भन्ने कुरा त गर्नुभयो, तर यो नेपाली समाजलाई यस्तो अवस्थामा आइपुग्नका लागि कसको के भूमिका रह्यो त?
4: अब यसमा समष्टिगत रूपमा अब दुईटा तबका महत्वपूर्ण हुन्छन्। महत्वपूर्ण भने मैले सहायक भूमिका सबैको हुन्छ होला। एउटा भनेको राजनीतिक संस्था र नेतृत्वको भूमिका हुन्छ। त्यो असल राजनीतिको अभ्यास भएन, सत्तामुखी होइन, जनताबाट टाढिएको, इन द सेन्स जनताले भोगेको समस्यामाथि होइन, सत्ता र कृषि केन्द्रित सत्तामुखी राजनीति हावी भएको तथ्य हो विगतको समयमा, र अहिले पनि त्यसैको निरन्तरता हो। यो कुनै धेरै यसमा त्यो फरक केही भयो कि भनिहाल्ने स्थितिमा म त छैन, त्यो खालको एउटा कारण भयो होइन। र अर्को भनेको चाहिँ बौद्धिकहरू, सार्वजनिक बौद्धिक पब्लिक इन्टेलेक्चुअलहरूले जुन भूमिका खेल्नु पर्थ्यो समाजलाई चाहिने क्रियाशील बनाउने, समाजलाई सही दिशातर्फ दिशाबोध गर्ने, अथवा भनौँ समाजको त्यो डाइनामिक्स बुझेर फेरि अध्ययन अनुसन्धान मार्फत फेरि होइन, यसरी मनगढन्ते तर्कले होइन, त्यो बुझेर समाजको तत्त समयमा हुने र हुनुपर्ने परिवर्तनको लागि हुनुपर्ने एजेन्डा चाहिँ त्यो फाइन्ड आउट गरेर त्यो एजेन्डा चाहिँ पब्लिक डिस्कोर्समा ल्याउने र त्यस अनुरूप चाहिँ दलहरूले पार्टीहरूले चाहिँ आफ्नो धारणा, किनकि त्यो समाधानको लागि होइन, पब्लिक इन्टेलेक्चुअलले त्यो दिन्छ, एजेन्डा दिन्छ, एजेन्डा सेट गर्ने कसले हो, पब्लिक इन्टेलेक्चुअल हुनुपर्ने हो नि त। तर दुर्भाग्य नेपालमा त्यस्तो भइदिएन होइन, किनकि पब्लिक इन्टेलेक्चुअल चाहिँ यस्तो संस्था हो जसलाई विश्वास गर्न सकिन्छ, किनकि त्यहाँ ज्ञानी मान्छेहरू हुन्छन्, त्यहाँ अध्ययन अनुसन्धान गरेर उनीहरूले केही कुरा भन्नुपर्दा, कुनै एजेन्डा आजको समकालीन मुद्दा के हो भन्दा उसले त्यो समाज बुझेर, गहिरो गरी समाज बुझेर, समाजको अन्तर्विरोध पहिल्याएर उसले त्यो मुद्दाहरू चाहिँ उत्खनन गर्ने काम गर्छ। त्यस भएको हुनाले त्यो उनीहरूले दिने त्यो कुरा सही हुन्छ भन्ने आकलन गर्न सकिने कुरा हो। र तर दुर्भाग्य चाहिँ नेपालको पछिल्लो 20-30 वर्षको राजनीति कालखण्डमा हेर्ने हो भने चाहिँ पब्लिक इन्टेलेक्चुअल भएन कि राजनीतिक पार्टी र नेतृत्वले एजेन्डा सेट गरेको जस्तो देखियो, र त्यो मूलत सही हुँदो रहेनछ। किनभने दल व्यक्ति नेता भन्ने बित्तिकै अलिकति बढी त्यो व्यक्ति केन्द्रित र फेरि भने भावना केन्द्रित, त्यो पनि है भावना केन्द्रित भइदिन्छ। त्यसो भएको हुनाले भावना केन्द्रित फेरि मुद्दा भइदिएपछि त फेरि पनि त्यही बरालिने मात्रा बढ्ने बाहेक त्यसले त अरू केही गर्न सकेन नि त।
5: अब नेपाली समाजलाई यस्तै बरालिरहन दिने कि यसलाई रोक्ने र ट्र्याकमा ल्याउने,
4: ट्र्याकमा ल्याउनै पर्छ। समाजको अब चरित्र पनि फेरि आफ्टरअल के हो भने लामो समय बरालिन सक्छ, कहिले त्यो अवधि हुन्छ नि, त्यो अवधि बढी हुन सक्छ, तर फेरि प्रकारान्तरले त्यो चाहिँ एउटा आफ्नो एउटा त्यसले दिशाबोध गर्नै पर्छ होइन। यो समाजको उद्विकासको नियममा पनि पर्ला, समाजशास्त्रीहरूले यसमा व्याख्या गर्नु बढी। तर त्यसको लागि अब ठिकठाक बनाउन, ठिकठाक त यसै बन्दैन, तर ठिकठाक बनाउने तर्फ त्यसलाई चाहिँ डोर्याउनको लागि चाहिँ नि फेरि पनि आवश्यक त्यो दुईवटा कुरै हो, संस्थाहरूको निर्माण अब र विश्वास। पहिलो कुरा निर्माण हो, दोस्रो कुरा विश्वास पनि हो कि, फेरि ती संस्थाहरूप्रतिको भरोसा, विश्वास सृजना गर्नु पर्यो, मान्छेले विश्वास पनि गर्नुपर्ने हुन्छ होइन। हाम्रो फेरि के भइदिन्छ भन्दाखेरि विश्वास पनि तपाईँको आफ्नो स्वार्थ र आफ्नो रुचि अनुरूप भयो भने हामीलाई विश्वास गरिहाल्ने, त्यो रुचिभन्दा बाहिर भइदियो भने चाहिँ हामी विश्वास गर्दैनौँ, हामी अदालतलाई विश्वास गर्दैनौँ, हामी यो संयन्त्र राज्य संयन्त्रलाई विश्वास गर्दैनौँ,
5: आफू अनुकूल भएन,
4: हामी विश्वविद्यालयका यो यो यो यो यो चाहिँ त्यो यो पद्धतिहरूलाई विश्वास गर्दैनौँ, अनुसन्धान गर्ने संस्थाहरूलाई विश्वास गर्दैनौँ, समग्रमा हामी संस्थाहरूप्रति नै हामी विश्वास गरिराखेका हुँदैनौँ होइन। त त्यस्तो होइन, त्यसो होइन, त्यो संस्थाहरूको निर्माण र लोकतान्त्रिक पद्धति मूल्य मान्यता अनुरूप फेरि संस्था पनि गुड र ब्याड हुन्छ नि त होइन। गुड हुन सकेन, गुड इन्स्टिट्युसन हुन सकेन भने त फेरि पनि त्यसले पनि त त्यही बराल्ने भूमिकालाई नै मलजल गरेको हुन्छ। त्यस कारणले त्यो गुड, त्यो फेरि गुड र ब्याड अथवा त्यो छुट्याउने आधार फेरि के हुन्छ भन्दाखेरि लोकतन्त्र नै हुन्छ, लोकतान्त्रिक मूल्य मान्यता अनुरूप पद्धति अनुरूप अभ्यासहरू अनुरूप सञ्चालित भएपछि त्यो गुड भयो. त्योभन्दा बाहिर व्यक्तिको इच्छा चाहना आकांक्षा र भावनामा केन्द्रित भएर सञ्चालित भयो भने फेरि त्यो गलत भयो. त्यसो भएको हुनाले यो खालको संस्थाहरूको निर्माण र राजनीति चाहिँ वास्तविक हुन पर्यो. अब है मैले रियल पोलिटिक्स भन्न थालेको छु आजकल. त्यो रियल पोलिटिक्स चाहिँ के हो त भन्दाखेरि राजनीति जनताको समस्या केन्द्रित हुन पर्यो, जनमुखी हुन पर्यो, समाजको अन्तर्विरोध पहिल्याउने र त्यसलाई समाधान गर्ने उपाय प्रस्ताव गर्ने गर्नतर्फ केन्द्रित हुन पर्यो. त्यो चाहिँ गुड पोलिटिक्स.
5: यही कुरा
4: भयो हाम्रो विगतमा के भइदियो भन्दा एक लाइन भन्दाखेरि विगतमा त्यो हामीले वास्तविक रियल पोलिटिक्स हामीले गरेनछौँ नि त, त्यो फेक रहेछ नि त. किनभने त्यो सत्ता केन्द्रित थियो, त्यो व्यक्ति नेतृत्व दल पनि हो, दलमाथि नेतृत्व फेरि सत्ता. त्यस कारण त्यो सत्ता केन्द्रित राजनीति चाहिँ त्यो रियल पोलिटिक्स होइन मेरो व्याख्यामा. त्यसो भएको हुनाले त्यो त्यसलाई चाहिँ त्यो रियल पोलिटिक्स वास्तविक राजनीति नै गर्नु पर्यो. र अर्को चाहिँ संस्थाहरूको निर्माण र नेतृत्व अलिकति चाहिँ ज्ञानवान पनि हुनु पर्दो रहेछ भन्ने लाग्छ है मलाई. ज्ञानवान भनेको फेरि के त समाज बुझेको हुनु पर्यो. हाम्रो चाहिँ नेसनल इन्ट्रेस्ट पनि बुझेको हुनु पर्यो. अब जियो पोलिटिक्स त्यो बुझ्न परिने हो होइन. अब अझ महत्त्वपूर्ण कुरा त इकोनोमिकल्ली लिटरेट हुनु पर्यो. इकोनोमिक लिटरेसी भन्ने शब्द प्रयोग गर्छु मैले बेला बोकामा. त्यो हाम्रोमा फेरि त्यो एउटा डेफिसियन्सी त्यो ठुलो म त्यसको चाहिँ त्यो खाडल देख्छु कि. इकोनोमिक लिटरेसी यो आर्थिक साक्षरता आम मानिसमा हुनुपर्ने कुरा हो. तर दुर्भाग्य चाहिँ समाजलाई लिड गर्ने सोसाइटीलाई चाहिँ बाटो देखाउने हरूमै चाहिँ त्यो कमी देखेँ मैले. त्यसो भएको हुनाले फेरि प्रकारान्तर नतिजा त हामी के भयो त सबै बढालिनको लागि चाहिँ यो पृष्ठभूमिहरूले को काम गरे क्या यस्तो कुराहरूले. त्यसो भएको हुनाले त्यसको त्यो डिफिसियन्सी जुन छ नि अब त्यो त्यसलाई फेरि फुलफिल गर्नु पर्यो.
5: अब एक वर्ष अगाडि असल राजनीति प्रारम्भ भएन भनेर जेन जी मुभमेन्ट भयो. अब हामी त्यसको एक वर्षको सङ्घारमा छौँ. 23 गते 24 गते आउँदैछ. एक वर्ष अगाडिको सोसाइटी समाज र अहिले के परिवर्तन भएको पाउनुहुन्छ?
4: अब
5: कि झन समाज बरालियो?
4: अब म त यसमा बरालिएको मात्रा बढेकै देख्छु. अब एक वर्षमा भयो त के भन्दाखेरि मान्छेहरू फेरिए है. हेर्नुहोस् है अब हामी फेरि कस्तो भन्छ भने हामी यस्तो बिरला रासमा बाँच्छौँ नि. हामी कुनै बेला यस्तो समय भाष्य बनायौँ होइन कि मान्छेको अनुहार पनि फेरिनुपर्छ. यो 20 वर्षदेखि त्यही अनुहार छ, 30 वर्षदेखि त्यही अनुहार छ. यो खालको कुको होलो हामीले देख्यौँ न त्यो कता कता त्यो हो कि जस्तो पनि लाग्ने है. तर फेरि आज हेर्दाखेरि अनुहार त बदलियो. मान्छेहरू त उलट फेर्नै भएर हुने गरी बदलियो नि.
5: उलट पुलटै
4: भयो. तर समस्या त झिउका त्यौँ होइन, अझ सघन बन्दै गयो नि त फेरि यति छोटो अवधिमा पनि
5: घटेको.
4: समाधानको दिशातर्फ होइन कि जटिल बन्नेतर्फ गयो नि.
5: के त्यस्ता उदाहरण भन्नुहुन्छ?
4: धेरै छन्,
5: एक दुईवटा.
4: जस्तै अब सरकारको रवैयाले सृजना गरेको जुन एउटा त्यसको परिस्थिति वस्तुस्थिति हेर्नु. जस्तै आम गरी खाने जनतालाई कसरी हेरेको छ, तिनका दैनिकीका समस्या के हुन्, महँगीको हेर्नुहुन्छ भने झन्झनै झन्झनै त्यति भइराखेको छ है. अत्यावश्यकीय वस्तुहरूको अभाव अब यो व्याख्या गर्नै पर्दैन होइन. अनि जे राज्यहरूको एकाएक संस्थाहरूप्रतिको हिजो एउटा एकदमै लामो कठिन यत्नका बावजुद संस्थाहरूलाई हामीले एउटा फङ्सनिङमा ल्याउने प्रयत्न गरेका थियौँ क्या, त्यो राजनीतिक नियुक्ति इत्यादि त्यो मार्फत त्यो राजनीतिक नियुक्तिहरूलाई पनि हामीले लामो समयको कचिङ्गल होइन त्यो तछाड मछाड रसाकसी माथापछि पछि चाहिँ एउटा ऐन कानुन विधि विधान अनुरूप चाहिँ व्यवस्थित गर्दै गर्दै गएका थियौँ नि त, र त्यो व्यवस्थित गर्दै जाँदाखेरि चाहिँ संस्थाहरू फङ्सनिङ हुँदै गइराखेका थिए ती सबैलाई एकैचोटि त्यो सेबोटेज गरियो।
5: त्यो त संस्थाहरूमा तीव्र राजनीतिकरण भइरह्यो भनेर भाष्य निर्माण भएको होइन,
4: यही त यो राजनीतिकरण भएनछ क्या। हिजो राजनीतिकरण र दलीयकरण फरक कुरा हो, हिजो खासमा अलिकति दलीयकरण भएको हो, राजनीतिकरण होइन। किनकि राजनीतिकरण हुनु त राम्रो चिज हो, राजनीतिकरण हुनु भनेको त समस्या समाधानका आइडियामाथि छलफल हुने कुरा हो कि, त्यो चाहिँ राजनीति हो नि त। मैले अघि भने नि रियल पोलिटिक्स नै भएको थिएन नि हिजो भने, त्यही नै हो कि रियल पोलिटिक्स भएन भने। अब तर हामीले के गरेका थियौँ पछिल्ला केही वर्षहरूमा चाहिँ, किनकि विधि पद्धति ऐन कानुन नियमले बाँधेर संस्थाहरू चलाउने प्रयत्न चाहिँ भएको थियो है। फेरि यो चाहिँ पछिल्लो 10 वर्षमा भन्नुहोस् ल, त त्यसलाई भत्काइयो के। अब भत्केपछि त फेरि अर्को त्यो हाम्रो फेरि समाज हाम्रो समस्या के हो भने बिग्रिन्छ सजिलै
5: बनाउन त
4: भन्न त सजिलै बन्दैन नि त, यहाँ
5: एआईले बनाए जस्तो पनि भएन
4: त्यो त अब बोलाएर होइन। त्यसो भएको हुनाले हामी चाहिँ अब अलिकति अहिलेको हामी यो सरकारको

0: प्रति जवाब दिन नभएपछि त अब नागरिक प्रति जवाब दिइ भएको भन्ने
1: मिलेन होइन। त्यसकारण त्यो कुरा भयो। र अनि अर्थतन्त्रको अर्को हेर्नुहुन्छ भने दिन प्रतिदिन चाहिँ के भइराखेको छ भन्दाखेरि अर्थतन्त्र माथिको विश्वास क्षयीकृत भइराखेको छ। अनि के ठिकठाक भएको भन्ने त्यसलाई प्रत्येक दिन एक दिन दिनै चाहिँ त्यो त्यो विश्वास चाहिँ घट्दो छ, बढ्दो होइन। आम मान्छेदेखि उद्योगी व्यवसायी
0: अब यत्रो समयदेखि लयमा नभएको अब एक आध वर्षमा कसरी लयमा आउला भन्नेहरू पनि त छन् नि।
1: अब मैले अघि भने नि बनाउनलाई त बनाउने दिशातर्फ जान नै यत्रो समय लाग्यो, झन् बनाउन कति लाग्ला, तर बिगार्न र ध्वंसलाई त समय लाग्दो रहेछ भन्ने फेरि अहिले यहाँ व्याख्या गरौँ र त्यो कुरा नगरेन परेन नि त। यही नै हो, त्यही भन्दै जाने हो भने होइन त्यो अब एउटा ठिक छ। कोही मान्छे त्यसरी पनि तर्क गरिराखेका छन् होइन, एघार महिनामा के देखिन्छ, अरे बाबा। अनि सुरुवात त केही त अरू छोडौँ न, अर्थतन्त्रमा घुमेको विश्वास फर्काइदेऊ नि त ल, अरू केही पनि परेन। खोइ कसरी हो त्यो त ल्याउनु पर्यो नि, हामीले भन्ने होइन अब कसरी गर, किन हामी त्यहाँ भूमिकामा भएकोले गर्ने हो नि त। जो राजकीय भूमिकामा त्यो गर्छु भनेर पुग्छ नि उसले ल्याउनु पर्यो नि।
0: एकजना पूर्व अर्थमन्त्रीले यहीँ बुटोल आएको बेला पनि भन्नुभयो, दुई चार घण्टामै लगानी गरेका मान्छेहरूको अरबौंको सम्पत्ति स्वाभ भयो, अब कसरी अर्थतन्त्र अब विकास हुन्छ? अब त्यो त विश्वास दिलाउने काम त राज्यले गर्न सक्नु पर्यो, सरकारले गर्न सक्नु पर्थ्यो, त्यो गर्न सकेन भन्ने कुरा गर्नुभयो, यसप्रति के भन्नुहुन्छ?
1: हो यही मेरो पनि यही नै कुरा हो, ठिकै छ, उहाँको कुराप्रति मेरो समर्थन रह्यो। किनभने त्यो विश्वास सबभन्दा संसारकै आजको आधुनिक विश्व अर्थतन्त्रको त्यो जग भनेकै विश्वास हो क्या। किनभने अर्थतन्त्रको विस्तारमा क्रेडिटले त्यो ठुलो भूमिका खेलेको हुन्छ, त्यो होइन, त्यो क्रेडिट, त्यो क्रेडिटको निर्माण चाहिँ विश्वासबाट हुन्छ कि। त्यसकारण त्यो विश्वास पुनर्बहाली गर्नु त प्राथमिक पहिलो काम हो नि, तर सरकारी रवैया शैली त विश्वास पुनर्बहाली होइन, जनजन त्रास फैलाउने भयको सृजना गर्ने खालको देखिन्छ नि त। यो रूपमा राजनीतिक प्रतिशोध साँधेको भन्नुहोस् जे भन्नुहोस् होइन, त्यस कारणले त्यसमा गम्भीर नहुनु भनेको त अनि के कति समय हेर्ने त अब, कि जम्मै खरानी भएपछि अनि खरानी बनाउनै पर्छ, फेरि अर्को एउटा सिद्धान्त पनि होला, पहिला डेस्ट्रक्सन
0: होइन
1: त्यस भन्ने पनि होला, तर हामीसँग फेरि छैन नि त स्रोत, छैन नि स्रोत, छैन भने त हामीले त भएको थोरै स्रोतलाई पेट काटेर बचाएको पैसा नै हो राज्यको लागि, त्यो 12 खर्ब वरिपरिको जम्मा कुल आयो हाम्रो चाहिँ वार्षिक राज्यको चाहिँ त्यो आम्दानी भनौँ होइन, इन्कम 12 खर्ब वरिपरि ठुलो पैसा हो त। अनि जम्मै भए भरको सबै पहिला सकाएर अनि फेरि सुरु गर्छौँ भने कहाँबाट लाएर के सुरु गर्ने?
0: मणिकर सरले केही दिन अगाडि सोसल मिडिया सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो, यो 10 गतेको विपद त्यसपछिको व्यवस्थापन, विपद व्यवस्थापन त्यसको खोज उद्धारमा चाहिँ सरकार कहीँ न कहीँ चुकेको छ, यसरी चुकेको छ भन्ने कुरा लेख्नु भएको थियो।
1: अब
0: तपाईँलाई कहाँनिर चुक्यो जस्तो लाग्छ?
1: अब त्यसमा सरकारको एउटा चुक भएको विषय मुख्य त के हो भने जुन त्यो आपद विपद महाविपत्ति आइपर्यो एकाएक होइन, त्यो आइपरेपछि त्यसबाट तत्काल भनेको राहत र उद्धार नै हो, तत्काल
0: उद्धार
1: सबभन्दा पहिलो उद्धारै हुन्छ, त्यसलाई राहत होइन। त्यो उद्धारमा जुन खालको समन्वय चाहिँ स्थानीय संयन्त्रहरू, स्थानीय तह, कम्युनिटी अनि त्यहाँबाट मुख खास गरिकन त्यहाँ त अब बढी हाइड्रो पावर यो चाहिँ प्रोजेक्टहरू रन भइरहेको त्यो एरिया थियो भने त्यो उनीहरूसँग चाहिँ त्यो आइडिया उनीहरूलाई

0: संलग्न गराएर त्यो त्यसमा अगाडि बढ्नु पर्नेमा चाहिँ सरकारले आफ्नो संयन्त्र केन्द्रीय संयन्त्रलाई मात्रै त्यो अथोरिटी दियो कि एउटा त्यो एउटा मिलेन त्यहाँनिर चुक भयो भन्ने मेरो त्यो एउटा दृष्टिकोण त्यहाँको वस्तुस्थिति त्यहाँको अवस्था त्यहाँका मान्छेलाई थाहा थियो होइन त्यसकारण त्यसको एक्सपर्टिजलाई त्यसको ज्ञानलाई त्यसको अनुभवलाई हामीले प्रयोग गर्नु पर्थ्यो त यहाँ त्यो हुन सकेन जस्तो लाग्छ त्यसो भएको हुनाले
1: तिमीहरू पनि खोज न
0: खोज हामी मात्रै सक्यौँ
1: हामी मात्रै सकेन
0: भनेको त अफिसियल
1: लिएर खोजौँ भन्ने टाइप भयो नि त
0: अफिसियल वक्तव्य नै छ नि उहाँहरूको त सरकारको त त्यसो भएको हुनाले त त्यहाँनिर त सरकार आफैले स्वीकार गर्यो नि
1: गरे
0: मेरो सुरुको स्ट्राटेजी हामीले अवलम्बन गरेको रणनीति चाहिँ यो ठिक रहेन फेल भएछ भन्ने त त्यो त स्वीकारोक्ति हो नि त भन्न सक्नु पर्यो कि यहाँनिर त्रुटि गरियो भने हुन्छ त्रुटि गरेछ भने ढाकछोक गर्नु पर्दैन त्यो एउटा कुरा भयो होइन र अर्को चाहिँ कुरा के हो त भन्दाखेरि जस्तै अब यो विपत्तिमा चाहिँ सत्ता अथवा एउटा भूमिकामा पुगेका मान्छेहरूले आफ्नो एक्सपोजर गराउने माध्यम बनाउने होइन विपत्तिलाई त्यो अरू नै समय होला अरू नै बेला उहाँहरू भइसक्नु भएको छ त्यहाँ गएर त्यो एउटा खालको त्यो पनि अलिक बढी त्यो देखिन गएको जाँदाखेरि चाहिँ अलिक सुहाइलो भएन सुहाइलो भएन कि भन्ने लागेको र अब अरू कुरा त पुननिर्माणमा चाहिँ सरकारको दृष्टिकोण आएकै छैन होइन त्यो भोलिका दिनमा कसरी आउँछ त्यसमा त्यसपछि चाहिँ हामीले टिप्पणी गर्न सक्ने कुरा भयो यसको अलिकति पृष्ठभूमि हेर्ने हो भने चाहिँ त्यो बस्ती होइन हामीले हाम्रो विकास खास गरिकन नेपाल चाहिँ यो प्राकृतिक प्रकोप जन्ने हिसाबमा चाहिँ सधैँ अति नै जोखिम युक्त नै छ कि नेपालको जस्तो अनुभूति हुन्छ हाम्रो बस्ती विकासहरू खास गरिकन नदी किनारातिर नै बढी केन्द्रित भएको अवस्था होइन अनि यसले चाहिँ अलिकति समस्या दीर्घकालीन हामीलाई चाहिँ पिरोलिरहन्छ कि जस्तो लाग्छ त्यसमा एउटा त्रुटि फेरि अब के भएछ मलाई लाग्यो भने नि यो हामीले नदीको किनार त्यो छेउछाउबाट जुन बाटो बनाउने हाम्रो जुन पछिल्लो 10-15 वर्षको त्यो अभ्यास र त्यो त्यो भयो नि त्यो चाहिँ अलिकति रणनीतिक रूपमा ठिक भएन छ कि भन्ने पनि लाग्न थालेको छ मलाई किनभने बाटो थिएन भने त्यो खेतै थियो नदीको छेउछाउमा फाँटहरू थिए बस्ती सघन थिएन नि त बाटो बनाइदियो राज्यले
1: बस्ती
0: खेतहरूमा चाहिँ बस्ती बस्यो अब हेर्नुहोस् जोखिम त हामीले दृढ निम्त्यायौँ नि त हामी त त्यसको सट्टा 500 मिटर अथवा 1 किलोमिटर त्यो नदी किनाराबाट माथिबाट अर्थात् डाँडातिरबाट त्यसरी चाहिँ हामीले बाटो खोलिदिएका हुन्थ्यौँ भने चाहिँ त्यो तलको खेत पनि बस्थ्यो त्यहाँ सघन त आबादी पनि बढ्ने थिएन र त्यो बढी खेती भोलि सम्भावित चाहिँ नि जोखिम पनि कम हुन्थ्यो होला यो चाहिँ हाम्रो त्रुटि भयो या के भयो यसलाई अलिकति फेरि यो मेरो पहिलो प्रथम दृष्टिको टिप्पणी हो यो चाहिँ अलिकति हाम्रो ठिक भएन चाहिँ कि भन्ने मलाई लागेको कुरा हो यसमा त अलि अध्ययन र अलि गम्भीर रूपमा यसको हेर्नै पर्छ फेरि यसै भन्न त सकिँदैन
1: अब भोटेपछि बाढी त एकदमै ठुलो प्रकोपको रूपमा देखा पर्यो एउटा प्रलयकारी बाढी अब यसपछिको पुननिर्माण अब व्यवस्थापनको कुरा छ त्यहाँका नागरिकको व्यवस्थापनको कुराहरू छ होइन अब राज्य कसरी जान्छ तपाईँले भन्नुभयो त्यो चाहिँ आएपछि प्रतिक्रिया दिउँला भन्नुभयो तर तपाईँको विचारमा तपाईँको दृष्टिकोणमा अबको पुननिर्माण कसरी चाहिँ गर्नु पर्ला जस्तो लाग्छ
0: अब पहिलो कुरा अघि मैले थोरै सङ्केत गरेको विषय पनि यही नै थियो कि अब फेरि त्यही ठाउँमा त्यस्तै गरी बस्ती बसाउन दिने कि नदिने यहाँबाट सुरु गर्नुपर्छ अब म चाहिँ के भन्छु
1: भन्दाखेरि अब
0: कम्तीमा त्यो कि त्यो नदी किनाराका त्यो त्यसले चर्चेको उसको चाहिँ
1: राइट अफ वे
0: त्यसको
1: नदीको बहाव क्षेत्र
0: होइन त्यो बहाव क्षेत्र मा चाहिँ अब मानवीय संरचनाहरू निर्माण नगर्ने हो कि है त्यो सर्टेन एउटा मापदण्ड या त्यो त्यसको प्राकृतिक त्यसको त्यो क्याचमेन्ट के भन्छ एरिया होइन त्यसलाई छोडेर बाह्य क्षेत्र छोडेर त्यसको आकलन त अब विज्ञहरूले हाम्रो विषय भएन. त्यो चाहिँ त्यसरी सुरुवात गर्यो भने चाहिँ हामी सस्टेनेबिलिटीतिर जान्छौँ होइन. होइन फेरि त्यसले त पन्साएर हामीले चाहिँ संरचना निर्माण गर्न थाल्यौँ भने त फेरि उही
1: त्यो त एउटा भौतिक पूर्वाधारको विषय भयो मणिकर सर. अब त्यहाँ त कैयौं अब बालबालिकाहरू चाहिँ अभिभावकविहीन भएका छन्, कैयौं ज्येष्ठ नागरिकहरू चाहिँ आफ्ना छोराछोरी विहीन भएका छन्, सहारा विहीन भएका छन्, तिनीहरूको पनि व्यवस्थापन गर्नुपर्ने.
0: यो ठूलो मानवीय संकट आउने सम्भावनालाई चाहिँ बेलैमा सम्बोधन गर्नै पर्छ. र अब यसको लागि त अब वितव्य आइसकेपछि त्यसमा फेरि बढी भावनात्मकमै त्यो ऊ गरेर अब खेती गरेर पनि अर्थ हुँदैन. त्यो त्यो यथार्थलाई स्वीकारेर अगाडि बढ्ने हो होइन. अब त्यो अभिभावक त्यो विहीनतालाई चाहिँ राज्य अभिभावक इमिडिएट अभिभावक बामा आफ्नो परिवारको मान्छे हो भने त्यस पछाडिको अभिभावक राज्य हो.
1: राज्य हो,
0: राज्यले त्यो अभिभावकत्व ग्रहण गरेर त्यो नागरिकको फेरि आवास र जुन बाँच्ने हक हो नि त्यो त दिलाउनु पर्छ.
1: अब अहिले राष्ट्रपाको सरकार जुन चाहिँ अब नयाँ शैली जुन अघिल्लो वर्षको राजनीतिक एउटा चाहिँ उथलपुथल पछि सरकार सत्ता बन्यो, निर्वाचन भयो, यसपछिको अब यो यो विपद आयो, यो आफैमा दुःखदको कुरा हो. यसपछिको अब पुननिर्माणमा अब यो सरकारले अब यो सरकार यसरी अघि बढ्छ, यो मोडलबाट अघि बढ्छ भन्ने तरिकाले त्यहाँ केही देखाउने त्यस्तो केही सरकारको त्यस्तो अपेक्षा गर्नुहुन्छ सरकारबाट?
0: अब हाम्रा अपेक्षा त नागरिकको अपेक्षा त सही भइदियोस्, हाम्रा समस्याहरू हल हुन्, नागरिकले जनताले सन्तुष्टिको सास फेर्न पाउन् भन्ने हो होइन. त्यो हाम्रो असल कामना हो. त्यो के गर्ने कसरी गर्छ भनेको त त्यो उहाँहरूको विषय हो. त्यसमा अहिले हामीले हस्तक्षेप गरेर यसो गर्छ उसो गर भनेर भन्न पनि आवश्यक रहेन, किनभने उहाँहरूको दृष्टिकोण प्रारम्भिक दृष्टिकोण त आउनु पर्यो नि पहिला. त्यो उहाँहरूको जिम्मेवारी हो. त्यस कारण त्यसमा मैले अहिले कुनै टिप्पणी र मैले मेरो यसो गर्नुपर्छ भनेर सुझाव पनि मैले दिन्न. अहिले यो समयभन्दा पहिले सुझाव दिनु पनि त्यति वाञ्छित हुँदैन कि जस्तो लाग्न थालेछ मलाई. त्यस कारणले तर फेरि एउटा चाहिँ प्रारम्भिक चाहिँ एउटा अब टिप्पणी जस्तो चाहिँ त्यो लय चाहिँ नै समातेर अगाडि जाने र हाम्रा यो त एउटा एपिसोड भयो क्या, यो एउटा घटना भयो होइन. यो बाहेकका पनि हामीसँग भएका चाहिँ यो तमाम अन्तर्विरोध छ नि त समाजमा. त उहाँहरूले धेरै विषय उदिनी दिनु भएको छ है, संविधान संशोधनदेखि होइन सुकुम्बासी त्यो है उद्योगिक व्यवसायी अर्थतन्त्रको कुरा गरि नै हालियो होइन. सबै कुरा उदिनेर छोडिदिनु भएको है. हेर्नुहोस् है, यो गम्भीर कुरा छ होइन. उदिनेर छोडिदिएको एकछिन त त्यो आफै सेटल भए जस्तो देखिया छ, तर त्यो सेटल भएको छैन. त्यस कारण यस्ता धेरै चिजहरू उहाँहरूको त्यो उदिनिएको छौँ, यो छोप्नुपर्छ, यसलाई समाधान गर्नुपर्छ भन्ने मस्तिष्कमा छ कि छैन मलाई थाहा छैन. यदि त्यो भएन भने त दुर्घटनातर्फ जान्छ.
1: त्यो त फेरि
0: स्वाभाविक हो. फेरि त्यो समाज चाहिँ हामीले त्यो चाहना तपाईँ मेरो कामनाले त्यो काम गर्दैन त्यहाँनिर त.
1: मणिकर सरले केही दिन अगाडि एउटा इटालियन दर्शनशास्त्रीको हवाला दिँदै एउटा चाहिँ फेसबुकमा लेख्नु भएको छ, एक राजकुमार राज्य प्रमुख आजको सन्दर्भमा नेतृत्व जनमैत्री हुन अति आवश्यक छ, अन्यथा विषम परिस्थितिमा ऊ सुरक्षित रहन सक्दैन.
0: हो त्यो रहेछ,
1: तपाईँले यही संकेत
0: गर्नु. यो चाहिँ निकोलो म्याकियावेलीको म किताब मार्फत लिएको मैले यो र ठ्याक्कै त्यही नै हो रहेछ क्या. जस्तै तल हेरेन भने त्यो जनमुखी भनेको चाहिँ जनताका समस्या त्यहाँको सोसाइटीमा के भइरहेको छ होइन त्यसलाई महसुस गर्ने के. त्यो त भित्रदेखि महसुस हुनु पर्यो नि. कस्मेटिक रूपमा भन्नको लागि भनिदिने कुरा र आफ्नो त्यो भित्रदेखि महसुस गरेर समाधानको उपाय निकाल्नु फरक कुरा हो. नेतृत्वले त यसो भनिदिन्छ ठाउँ ठाउँमा, जहाँ पुगेको छ त्यहीँ कुरा भनिदिने होइन, अनि त्यो भनिदिने त्यहीँ छोड्ने बिर्सेर हिँड्ने खालको त्यो त्यो हुन्छ नि त नेतृत्वको. त्यसकारणले अहिले सरकार चाहिँ अहिले अब जवाफदेता छैन, प्रश्न सुन्नु पर्दैन, कसैसँग फेस गर्नु पर्दैन, यो भनेको त जवाफदेता भन्दा बाहिर प्रश्न भन्दा बाहिर भयो नि त। प्रश्न भन्दा बाहिर हुनु भनेको त खतराको संकेत हो नि, पूर्व संकेत हो नि त। त्यसलाई पनि मैले अलिकति संकेत गर्न खोजे। त्यस कारण जनमुखी जनतातर्फ फर्किएन भने राजनीति, अघि नै पनि भनियो नि, राजनीति तलतिर फर्किएन भने त उल्टो हुन्छ। जस्तै रुख, रुख हरियो हराभरा एकदम, अब अहिले तपाईँ यो बर्खाको समयमा असाध्य सुन्दर हरियो देखिन्छ नि त, किन देखिन्छ? म एकचोटि एउटा सानो प्रसङ्ग सुनाउँ यहाँ, समय कति छ होइन। म यसो गाउँतिर यही चुनावी अभियान अलि अगाडि नै, केही वर्ष अगाडि नै जाँदाखेरि एकजना किसान नै हुनुहुन्थ्यो यतै रूपन्देही जिल्लाकै अलि ग्रामीण क्षेत्रतिर। अनि उहाँले यस्तो बिम्बमा कुरा गर्नुभएको थियो नि, यो रुखकै उदाहरण, यो रुख यस्तो हरियो यति राम्रो देखिन्छ किन थाहा छ? मैले किन भने, यो हरियो राम्रो देखिन्छ किनभने यसको सम्बन्ध जमिनमा छ, यसको जरा जमिन मुनि छ। राजनीतिमा नेतृत्वको, नेताहरूको जनतासँग सम्बन्ध भयो भने त्यस्तै हराभरा हुन्छ। त्यो भएन भने चाहिँ हो त्यसरी, त्यही उहाँ त्यो उदाहरण दिनुभएको थियो, ठ्याक्कै त्यही उदाहरण यहाँ पनि त्यो त्यो त्यो हाम्रो दार्शनिक अघि तपाईँले कोट गर्नुभएको थियो होइन, निकोली त्यो निकोलो म्याकियाभेलीको पनि त्यो त्यो लाइनले चाहिँ त्यो जरा तर्फ सङ्केत गरेको छ। र अब हुन त फेरि जरा भनेर यहाँ धेरै पार्टीहरूले पनि जरा अभियान कसैले कसैले होइन ग्रास रुट अभियान या त्यो गरिराखेकै छन्, तर पनि खास गरिकन त्यो सम्बन्ध नेतृत्व चाहिँ कतातिर फर्किएको छ, उसको निर्णय कता फर्किएर गरेको छ, र उसको बुझाइ र उसको मनोविज्ञानको निर्माण कहाँबाट भएको छ? बन्द कोठाभित्र निर्माण हुने मनोविज्ञान र सामाजिक त्यो विभिन्न खालको जुन अघि मैले त्यो बहुआयामिक जटिलताहरूलाई देखेर निर्माण हुने मनोविज्ञान फरक हुन्छ।
1: मनिकर सर, अन्त्यमा अब यो समाज चाहिँ भावना मात्रै नभगोस्, नभरालियोस्, अहिलेको सत्ता राम्रोसँग जनमैत्री भएर अघि बढोस्, हाम्रो शुभेच्छा पनि
0: यही नै हो। र यसको लागि, यसको लागि समस्या केन्द्रित राजनीति हुनु पर्यो।
1: यसका लागि चाहिँ अब तपाईँ अर्थ राजनीतिको जानकार पनि हो, यो हिसाबले अहिले जुन कुरा गऱ्यौँ हामीले, सरकार यसरी बढोस्, हामी जराको कुरा गऱ्यौँ, जनताको कुरा गऱ्यौँ, यसरी अघि बढोस् भनेर तपाईँको तर्फबाट दिने सुझाव, दुई चारवटा सुझाव।
0: सुझाव त अब
1: नमागेको सुझाव दिनु,
0: नमागेको सुझाव धेरै, नमागेको सुझाव धेरै दिन त मलाई पनि त्यति, किन पहिल्यै सुझाव दिने र भन्ने लाग्ने हो। तैपनि फेरि अब खास गरिकन सरकारले अथवा यो सत्ताधारी दल जो परिवर्तन गर्नुपर्छ, अब साँच्चीकै उहाँहरूको भाषा छ एउटा, अझ फेरि देश बनाउने भन्ने भाषा छ, त्यो देश बनाउनेमा लाग्नु भएको छ भने त्यो देश बनाउने भनेको के हो पहिला, त्यसको त्यो त्यसलाई केलाउनु पर्यो भन्ने मेरो पहिलो आग्रह हो। किनभने देश बनाउने भनेको छ, दौड्या छ, देश बनाउने भनेको के हो?
1: अमूर्त चिज
0: हो, यसलाई मूर्तिकृत गर्नको लागि चाहिँ त्यसलाई केलाउन पर्यो। केलाउँदाखेरि अब के हुन्छ त, समाजमा आउनु पर्यो केलाउनको लागि। समाजमा आएपछि समाजको आर्थिक समस्या छ, समाजको सांस्कृतिक समस्या छ,
1: वर्गीय
0: समस्या छ, सामाजिक छ, होइन,
1: सबैलाई एउटै आँखाले हेर्न मिल्ने,
0: त्यसलाई केलाउन पर्यो। र केलाएपछि हरेक समस्याको समाधानको चाहिँ उपाय खोज्नु पर्यो। त्यसरी तलतिर फर्किनुपर्छ अब उहाँहरू, उहाँहरूले तलतिर फर्केर जनमुखी, त्यो तलतिर फर्किनु भनेको जनमुखी हुनु हो होइन, र प्रश्नहरू मार्फत, प्रश्नहरूबाट भाग्ने होइन, त्यसलाई सुनेर त्यसलाई जवाफदेता चाहिँ देखाएर व्यावहारिक रूपमा होइन, र एउटा खालको, अनि अर्को चाहिँ राष्ट्रिय एउटा यो भावनाको पनि अब विकास गर्नेतर्फ उहाँहरू लाग्नुपर्छ। सबैको सबैको सम्मतिमा चिजहरू अगाडि बढाउनु पर्यो, र अघि न हामीले पनि चर्चा गर्यौँ त्यो गुमेको विश्वास जुन छ अर्थतन्त्रमा त्यो गुमेको विश्वास पुनर्बहालीलाई चाहिँ पहिलो र तात्कालिक एजेन्डा नै मानेर उहाँहरूले चाहिँ निर्माणतर्फ अगाडि पुननिर्माण निर्माणतर्फ अगाडि जानुपर्छ भन्ने लाग्छ।
1: मणिकर सर यहाँसम्म आइदिनुभयो, समय दिनुभयो, आफ्नो विचार राख्नुभयो, धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद, यहाँलाई पनि नमस्कार।
2: उहाँ हुनुहुन्थ्यो लेखक, अर्थ राजनीतिका जानकार, विश्लेषक मणिकर कार्की।
3: उहाँसँगको यही कुराकानी सँगसँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरकारको अर्को नयाँ विषयमा छलफल र विचार सहित आउने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।
4: आजको सन्दर्भ

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
5: हाम्रा सेवाहरू:
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
6: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
7: सम्पर्क: 98570-24344, 98570-35227 र 98570-73220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
0: हाम्रा सेवाहरू:
8: जनरल फिजिसियन,
0: स्त्री तथा प्रसुति,
8: बाल रोग,
0: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
0: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
0: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
0: डिजिटल एक्सरे,
8: ईसीजी,
0: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
0: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835।
13: कार्यक्रम आजको सन्दर्भको साथमा

0: ठास गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 9803364460।
2: नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र प्रशान्त गेवालीसँगै बीपी गौतमको हार्दिक स्वागत छ। आजको सन्दर्भ, हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक जनचासोका विभिन्न विषयहरूमा सरकारवाला र विज्ञहरूसँग कुराकानी गर्छौं। आजको सन्दर्भ स्तम्भको आजको श्रृंखलामा हुनुहुन्छ लेखक, अर्थ राजनीतिका जानकार, विश्लेषक मणिकर कार्की।
3: मणिकर सर, स्वागत छ।
4: हजुर, धन्यवाद, नमस्कार।
3: तपाईँसँग कुराकानी गर्ने धेरै विषयहरू छन्, गर्दै जाउँला। प्रारम्भमा तपाईँले पटक पटक भन्दै आउनुभएको र सामाजिक सञ्जाल पनि लेख्दै आउनुभएको, बोल्दै आउनुभएको, नेपाली समाज बरालियो भन्नुभएको छ। यो भन्न खोज्नु भएको र भनेको कुरा चाहिँ के हो, अलि बुझाइदिनुहोस् न।
4: हजुर, धन्यवाद। अब यो नेपाली समाज बरालियो भन्नुको अर्थ र तात्पर्य के हो भने, हाम्रो इतिहास हेर्दाखेरि इतिहासदेखि आजसम्मको समाज चाहिँ एउटा निश्चित दिशातर्फ, प्रगति, उन्नति, उत्पादनशीलताको दिशातर्फ परिलक्षित भएर अघि बढेको देखिएन। र हाम्रो आफ्नोपन के हो भन्नेमा पनि प्रश्नहरू रह्यो। र पछिल्लो नेपाल, आधुनिक नेपाल निर्माणको कालखण्डदेखि यता करिबन 270 वर्षको इतिहासलाई मसिनोहरू निहाल्ने हो भने, त्यो अवधिमा खास खास कालखण्डमा भएका केही सामान्य घटनाहरू समाज केन्द्रित बाहेक चाहिँ त्यो सिङ्गो 270 वर्षको अवधि चाहिँ एउटा उत्पादनशील ढङ्गले अघि नबढ्नु, समाज सधैँ त्यही फ्रेगमेन्टेड हिसाबले नै चल्नु र एउटा खालको अब आत्मनिर्भरता त फेरि नेपालको ऐतिहासिक त्यो विशेषता नै भन्न सकिन्छ, त्यो थियो नै थियो नै। र त्यो बाहेक चाहिँ अब आधुनिक जुन विश्वको पुँजीवादको विस्तारसँगै, पुँजीवादी उत्पादन सम्बन्धको विस्तारसँगै यसलाई पौँठ, यसलाई हातमा हात मिलाउँदै अथवा त्यो उत्पादन सम्बन्धलाई ग्रहण गरेर हामीले हाम्रो उन्नति प्रगति र परिवर्तनको दिशामा चाहिँ समाज त्यो चाहिँ यात्रारत नरहेको स्थिति हुनाले, यो चाहिँ समाज चाहिँ ऐतिहासिक रूपमै बरालिएको रहेछ भन्ने एउटा खालको मेरो रिडिङ हो होइन। र दोस्रो कुरा चाहिँ के हो त भने, हाम्रो समाज आधारभूत रूपमा केले चलेको छ त भन्दा, त्यो मेरो ठम्मी है, आधारभूत रूपमा चाहिँ यो भावनाले चलेको रहेछ,
3: भावनामा बग्यो समाज
4: बस। अनि मेरो व्याख्या के हो त भन्दाखेरि, जब समाज भावना प्रधान हुन्छ, भावना हुनु पर्दैन मैले भनिराखेको होइन, जब समाजमा भावना प्रधान हुन्छ र मान्छेहरू भावनामा बग्न थाल्छन् भने समाजको ड्राइभिङ फोर्स चाहिँ त्यो सेन्टिमेन्ट, इमोसन्स भइदिन्छ भने चाहिँ त्यो समाज बरालिन्छ भन्ने मेरो
3: यो भावना भन्नु, भावना भन्ने कुरा त मान्छेको एउटा संवेदनासँग सम्बन्धित विषय होइन,
4: बेसरी भावनाको, म भावनात्मक हुनु पनि पर्छ, मैले भावनात्मक हुनु हुँदैन त्यो गलत भयो भने होइन, तर समाजलाई लिड गर्ने, समाजलाई ड्राइभ गर्ने, ड्राइभिङ फोर्स नै भावना भइदिएपछि चाहिँ समस्या हो। र त्यसको ठाउँमा के हुनु पर्दछ त भन्दाखेरि, मेरो ठम्याई चाहिँ त्यो भावनाको ठाउँमा चाहिँ ज्ञानले लिड गर्नु पर्यो अब अनि त्यो ज्ञानले चाहिँ के गर्छ नलेजले के गर्छ नलेज ड्रिभन सोसाइटी भयो भने चाहिँ त्यो बरालिँदैन के किन अप्ठ्यारो बरालिने भनेको अप्ठ्यारो अवस्थामा बग्ने हो नि त फर्म भएर स्थिर भएर नरहने हो नि त बरालिने
3: भनेको
4: त्यस्तो भयो बरालिएपछि के हुन्छ गलत हुने प्रबल सम्भावनाहरू हुन्छ हामीले त यो पटक पटक देखिरहेका छौँ अंश अंशमा त्यसो भएको हुनाले त्यो भावनालाई चाहिँ ज्ञानले प्रतिस्थापन गर्न सकियो भने
3: तथ्यले प्रतिस्थापन गर्न पर्यो
4: हो तथ्यबाट निस्कने एउटा एसेन्स हो नलेज भनेको प्रोसेस्ड भएर होइन त्यसलाई प्रोसेस गरेर र हाम्रो ज्ञान महत्त्वपूर्ण किन रह्यो भन्दाखेरि हरेक समाजको आफ्नो खालको तौर तरिका हुन्छ नि त विकास प्रगति उन्नति र समाजको आफ्नो मान्छेहरूको बाँच्ने कला पनि के त त्यसो भएको हुनाले हाम्रो यो चाहिँ अवस्था वस्तुस्थिति हाम्रो स्तर क्षमता अनुरूपको ज्ञानको निर्माण त्यो ऐतिहासिक रूपमै नेपाली समाजको सन्दर्भमा हुन नसकेको हुनाले अनि समाज बरालिएको भन्ने मेरो थम्याइ
3: अब समाज बरालियो अब उदाहरण दिनुपर्दाखेरि एक दुईवटा उदाहरण दिनुहोस् न त्यसको चाहिँ यहाँनिर गर्दाखेरि यो बरालिएको हामी सजिलो देख्छौँ भन्ने
4: जस्तै अब एउटा हामी अहिले हामी सबै आम रूपमा प्रविधि सूचना प्रविधिको विकास र यो खास गरिकन सोसल मिडिया होइन को तीव्र उपयोगसँगै हरेक मान्छे चाहिँ आफू एक्सपोज हुन खोज्छ खोजिरहेको छ भइरहेको पनि छ र हरेक मान्छे अब गम्भीर भएन के मान्छेलाई तत्कालै उसलाई कुनै उपाय ऊ सुझाव दिइहाल्नु पर्यो समाधान उसले तत्कालै उसले चाहिँ प्रेस्क्राइब गरिहालिदिन्छ
3: केही नयाँ विषयवस्तु आयो
4: उसलाई त्यसको गम्भीरता महसुस गर्नै पर्दैन त्यसको असर के पर्ला उसले त्यो फिल गर्नै पर्दैन उसले फर्स्ट ह्यान्डमै उसले दिइहाल्छ कि आफ्नो उसले सुझाव दिइहाल्छ उसले चाहिँ प्रस्ताव आफ्नो पेस गरिहाल्छ एउटा यो यसो उसले त्यो विषयमा अहिले त अब झन् एआईको प्रयोग भइसकेपछि त यसो सोध्यो भने त उसले त एआईले त दुई चार लाइन त दिइहाल्छ दुई चार लाइन पढ्यो अनि उसले त धारणा बनाइहाल्यो यो एउटा बरालिएको
3: किनभने
4: चाहिएन कुनै पनि विषयमा तपाईँले केही क्षण चाहिँ इन्टरनेटमा खोजेर पाँच मिनट अध्ययन गरेर दुई चारवटा पोइन्ट हुन्छ दस मिनट बोल्ने तपाईँसँग सामग्री भइहाल्छ अब तपाईँ ज्ञानी भइदिनु भयो अब त्यो विषयको तपाईँ पारगत भइदिनु भयो त त्यो त होइन नि यस्तो खालको प्रवृत्ति म्यासिभली चाहिँ नि यो यो यो यो फैलिएपछि त बरालिएको भन्नु पर्यो एउटा एउटा दोस्रो उदाहरण तपाईँ हुनुहुन्छ अहिले हरेक मान्छेलाई अब विद्यार्थीलाई कुरा यसो विद्यार्थीको मनोविज्ञान हुनु भने विश्वविद्यालयमा पढेको छ जसरी पनि पास हुनुपर्छ भन्छ त जसरी पनि भनेको के हो उसलाई जसरी पनि अरू मतलब छैन मलाई पास हुनु छ जसरी पनि पास हुनु छ
3: पास हुने भनेको त पढेर होला नि
4: हो उसले जसरी भन्ने अनि अर्को एक थरी छ व्यवसाय गरेको छ जसरी पनि उसलाई कमाउनु छ भन्छ उसले जसरी पनि सफल हुनु छ भन्छ जसरी है हेर्नुहोस् है अर्को एक थरी एउटा जमात हुन्छ जसरी पनि धनी बन्नु छ भन्छ जसरी पनि पैसा कमाउनु छ भन्छ अनि जसरी पनि गर्नु छ भनेको के हो त बरालिएको किन जसरी पनि सबै कुरा हुँदैन
3: हुँदैन
4: धन कमाउने धनको सृजना गर्ने विधि विधान त्यसको पद्धति नम्सहरू छ र त्यसको एउटा एउटा एउटा एउटा श्रृङ्खला छ त्यो बाहेक त धनको सृजना हुँदैन नि त अनि यसरी मान्छे यो खालको मनोविज्ञानलाई बोकेर हिँडेका छन् र अनि फेरि त्यसले अघि भने जस्तो तत्कालै उसले कुनै विषयमा आफ्नो चाहिँ उपाय दिइहाल्छ भनेपछि त यो बरालिएको
3: नेपाली समाज बरालियो भन्ने कुरा त गर्नुभयो तर यो नेपाली समाजलाई यस्तो अवस्थामा आइपुग्नका लागि कसको के भूमिका रह्यो त
4: अब यसमा समष्टिगत रूपमा अब दुईटा तबका महत्वपूर्ण हुन्छन्। महत्वपूर्ण भने मैले सहायक भूमिका सबैको हुन्छ होला। एउटा भनेको राजनीतिक संस्था र नेतृत्वको भूमिका हुन्छ। त्यो असल राजनीतिको अभ्यास भएन, सत्तामुखी होइन, जनताबाट टाढिएको, इन द सेन्स जनताले भोगेको समस्यामाथि होइन, सत्ता र कुर्सी केन्द्रित सत्तामुखी राजनीति हावी भएको तथ्य हो विगतको समयमा र अहिले पनि त्यसैको निरन्तरता हो। यो कुनै धेरै यसमा त्यो फरक केही भयो कि भनिहाल्ने स्थितिमा म त छैन, त्यो खालको एउटा कारण भयो होइन। र अर्को भनेको चाहिँ बौद्धिकहरू, सार्वजनिक बौद्धिक पब्लिक इन्टेलेक्चुअलहरूले जुन भूमिका खेल्नु पर्थ्यो समाजलाई चाहिने क्रियाशील बनाउने, समाजलाई सही दिशातर्फ दिशाबोध गर्ने, अथवा भनौँ समाजको त्यो डाइनामिक्स बुझेर फेरि अध्ययन अनुसन्धान मार्फत फेरि होइन, यसरी मनगढन्ते तर्कले होइन, त्यो बुझेर समाजको तत्त समयमा हुने र हुनुपर्ने परिवर्तनको लागि हुनुपर्ने एजेन्डा चाहिँ त्यो फाइन्ड आउट गरेर त्यो एजेन्डा चाहिँ पब्लिक डिस्कोर्समा ल्याउने र त्यस अनुरूप चाहिँ दलहरूले पार्टीहरूले चाहिँ आफ्नो धारणा, किनकि त्यो समाधानको लागि होइन, पब्लिक इन्टेलेक्चुअलले त दिन्छ एजेन्डा दिन्छ, एजेन्डा सेट गर्ने कसले हो, पब्लिक इन्टेलेक्चुअल हुनुपर्ने हो नि त। तर दुर्भाग्य नेपालमा त्यस्तो भइदिएन होइन, किनकि पब्लिक इन्टेलेक्चुअल चाहिँ यस्तो संस्था हो जसलाई विश्वास गर्न सकिन्छ, किनकि त्यहाँ ज्ञानी मान्छेहरू हुन्छन्, त्यहाँ अध्ययन अनुसन्धान गरेर उनीहरूले केही कुरा भन्नुपर्दा कुनै एजेन्डा आजको समकालीन मुद्दा के हो भन्दा उसले त्यो समाज बुझेर गहिरो गरी समाज बुझेर समाजको अन्तर्विरोध पहिल्याएर उसले त्यो मुद्दाहरू चाहिँ उत्खनन गर्ने काम गर्छ। त्यस भएको हुनाले त्यो उनीहरूले दिने त्यो कुरा सही हुन्छ भन्ने आकलन गर्न सकिने कुरा हो। र तर दुर्भाग्य चाहिँ नेपालको पछिल्लो 20-30 वर्षको राजनीति कालखण्डमा हेर्ने हो भने चाहिँ पब्लिक इन्टेलेक्चुअल भएन कि राजनीतिक पार्टी र नेतृत्वले एजेन्डा सेट गरेको जस्तो देखियो, र त्यो मूलत सही हुँदो रहेनछ। किनभने दल व्यक्ति नेता भन्ने बित्तिकै अलिकति बढी त्यो व्यक्ति केन्द्रित र फेरि अघि भने भावना केन्द्रित, त्यो पनि है भावना केन्द्रित भइदिन्छ। त्यसो भएको हुनाले भावना केन्द्रित फेरि मुद्दा भइदिएपछि त फेरि पनि त्यही बराल लिने मात्रा बढ्ने बाहेक त्यसले त अरू केही गर्न सकेन नि त।
0: अब नेपाली समाजलाई यस्तै बरालिरहन दिने कि यसलाई रोक्ने र ट्र्याकमा ल्याउने,
4: ट्र्याकमा ल्याउनै पर्छ। समाजको अब चरित्र पनि फेरि आफ्टरअल के हो भने लामो समय बरालिन सक्छ, कहिले त्यो अवधि हुन्छ नि, त्यो अवधि बढी हुन सक्छ, तर फेरि प्रकारान्तरले त्यो चाहिँ एउटा आफ्नो एउटा त्यसले दिशाबोध गर्नै पर्छ होइन। यो समाजको विकासको नियममा पनि पर्ला, समाजशास्त्रीहरूले यसमा व्याख्या गर्नु बढी, तर त्यसको लागि अब ठिकठाक बनाउन, ठिकठाक त यसै बन्दैन, तर ठिकठाक बनाउने तर्फ त्यसलाई चाहिँ डोर्याउनको लागि चाहिँ नि फेरि पनि आवश्यक त्यो दुईवटा कुरै हो, संस्थाहरूको निर्माण अब र विश्वास। पहिलो कुरा निर्माण हो, दोस्रो कुरा विश्वास पनि हो क्या, फेरि ती संस्थाहरूप्रतिको भरोसा विश्वास सृजना गर्नु पर्यो, मान्छेले विश्वास पनि गर्नुपर्ने हुन्छ होइन। हाम्रो फेरि के भइदिन्छ भन्दाखेरि विश्वास पनि तपाईँको आफ्नो स्वार्थ र आफ्नो रुचि अनुरूप भयो भने हामीलाई विश्वास गरिहाल्ने, त्यो रुचिभन्दा बाहिर भइदियो भने चाहिँ हामी विश्वास गर्दैनौँ, हामी अड्डा अदालतलाई विश्वास गर्दैनौँ, हामी यो संयन्त्र राज्य संयन्त्रलाई विश्वास गर्दैनौँ,
0: आफू अनुकूल भएन,
4: हामी विश्वविद्यालयका यो यो यो यो चाहिँ त्यो यो पद्धतिहरूलाई विश्वास गर्दैनौँ, अनुसन्धान गर्ने संस्थाहरूलाई विश्वास गर्दैनौँ, समग्रमा हामी संस्थाहरूप्रति नै हामी विश्वास गरिराखेका हुँदैनौँ होइन। त त्यस्तो होइन, त्यसो होइन, त संस्थाहरूको निर्माण र लोकतान्त्रिक पद्धति मूल्य मान्यता अनुरूप फेरि संस्था पनि गुड र ब्याड हुन्छ नि त होइन। गुड हुन सकेन, गुड इन्स्टिट्युसन हुन सकेन भने त फेरि पनि त्यसले पनि त त्यही बराल्ने भूमिकालाई नै मलजल गरेको हुन्छ। त्यस कारणले त्यो गुड, त्यो फेरि गुड र ब्याड अथवा त्यो छुट्याउने आधार फेरि के हुन्छ भन्दाखेरि लोकतन्त्र नै हुन्छ, लोकतान्त्रिक मूल्य मान्यता अनुरूप पद्धति अनुरूप अभ्यासहरू अनुरूप सञ्चालित भएपछि त्यो गुड भयो. त्योभन्दा बाहिर व्यक्तिको इच्छा चाहना आकांक्षा र भावनामा केन्द्रित भएर सञ्चालित भयो भने फेरि त्यो गलत भयो. त्यसो भएको हुनाले यो खालको संस्थाहरूको निर्माण र राजनीति चाहिँ वास्तविक हुन पर्यो. अब है मैले रियल पोलिटिक्स भन्न थालेको छु आजकल. त्यो रियल पोलिटिक्स चाहिँ के हो त भन्दाखेरि राजनीति जनताको समस्या केन्द्रित हुन पर्यो, जनमुखी हुन पर्यो, समाजको अन्तर्विरोध पहिल्याउने र त्यसलाई समाधान गर्ने उपाय प्रस्ताव गर्ने गर्नतर्फ केन्द्रित हुन पर्यो. त्यो चाहिँ गुड पोलिटिक्स.
3: यही कुरा
4: हाम्रो हाम्रो विगतमा के भइदियो भन्दा एक लाइन भन्दाखेरि विगतमा त्यो त्यो हामीले वास्तविक रियल पोलिटिक्स हामीले गरेन छौँ नि त, त्यो फेक रहेछ नि त. किनभने त्यो सत्ता केन्द्रित थियो, त्यो व्यक्ति नेतृत्व दल पनि हो, दल दल केन्द्रित दल दलमाथि नेतृत्व नेतृत्व फेरि सत्ता. त्यस कारण त्यो सत्ता केन्द्रित राजनीति चाहिँ त्यो रियल पोलिटिक्स होइन मेरो व्याख्यामा. त्यसो भएको हुनाले त्यो त्यसलाई चाहिँ त्यो रियल पोलिटिक्स वास्तविक राजनीति नै गर्नु पर्यो. र अर्को चाहिँ संस्थाहरूको निर्माण र नेतृत्व अलिकति चाहिँ ज्ञानवान पनि हुनु पर्दो रहेछ भन्ने लाग्छ है मलाई. ज्ञानवान भनेको फेरि के त समाज बुझेको हुनु पर्यो. हाम्रो चाहिँ नेसनल इन्ट्रेस्ट पनि बुझेको हुनु पर्यो. अब जियो पोलिटिक्स त्यो बुझ्नु परिने हो होइन. अब अझ महत्त्वपूर्ण कुरा त इकोनोमिकल्ली लिटरेट हुनु पर्यो. इकोनोमिक लिटरेसी भन्ने शब्द प्रयोग गर्छु मैले बेला बोकामा. त्यो हाम्रोमा फेरि त्यो एउटा डेफिसियन्सी त्यो ठुलो म त्यसको चाहिँ त्यो खाडल देख्छु कि. इकोनोमिक लिटरेसी यो आर्थिक साक्षरता आम मानिसमा हुनुपर्ने कुरा हो. तर दुर्भाग्य चाहिँ समाजलाई लिड गर्ने सोसाइटीलाई चाहिँ बाटो देखाउने हरूमै चाहिँ त्यो कमी देखेँ मैले. त्यस्तो भएको हुनाले फेरि प्रकारान्तर नतिजा त हामी के भयो त सबै बरालिनको लागि चाहिँ यो पृष्ठभूमिहरूले को काम गरे क्या यस्तो कुराहरूले. त्यसो भएको हुनाले त्यसको त्यो त्यो डिफिसियन्सी जुन छ नि अब त्यो त्यसलाई फेरि फुलफिल गर्नु पर्यो.
3: अब एक वर्ष अगाडि असल राजनीति प्रारम्भ भएन भनेर जेनजी मुभमेन्ट भयो. अब हामी त्यसको एक वर्षको सङ्घारमा छौँ. 23 गते 24 गते आउँदैछ. एक वर्षलाई एक वर्ष अगाडिको सोसाइटी समाज र अहिले के परिवर्तन भएको पाउनुहुन्छ?
4: अब
3: के झन समाज बरालियो?
4: अब म त यसमा बरालिएको मात्रा बढेकै देख्छु. अब एक वर्षमा भयो त के भन्दाखेरि मान्छेहरू फेरिए है. हेर्नुहोस् है अब हामी फेरि कस्तो भन्छ भने हामी यस्तो बिरला रासमा बाँच्छौँ नि. हामी कुनै बेला यस्तो समयमा भाष्य बनायौँ होइन कि मान्छेको अनुहार पनि फेरिनुपर्छ. यो 20 वर्षदेखि त्यही अनुहार छ, 30 वर्षदेखि त्यही अनुहार छ. यो खालको कुको होलो म चाहियो मचियो म चाहियो होइन
3: नयाँ आउनुपर्छ
4: हो म हामीले त्यो होइन हामीले देख्यौँ नि त्यो कता कता त्यो हो कि जस्तो पनि लाग्ने है. तर फेरि आज हेर्दाखेरि अनुहार त बदलियो मान्छेहरू त उलट फेर नै भयो अरे हुने गरी बदलियो नि.
3: उलट पुलटै भयो
4: त भयो. तर समस्या त जिउका त्यौँ होइन अझ सघन बन्दै गयो नि त फेरि यति छोटो अवधिमा पनि
3: घटेको
4: समाधानको समाधानको दिशातर्फ होइन कि जटिल बन्नेतर्फ गयो नि.
3: के त्यस्ता उदाहरण भन्नुहुन्छ?
4: धेरै छन्
3: एक दुईवटा.
4: जस्तै अब सरकारको रवैयाले सृजना गरेको जुन एउटा त्यसको परिस्थिति वस्तुस्थिति हेर्नु. जस्तै आम गरी खाने जनतालाई कसरी हेरेको छ, तिनका दैनिकीका समस्या के हुन्, महँगीको हेर्नुहुन्छ भने झन्झनै झन्झनै त्यति भइराखेको छ है. अत्यावश्यकीय वस्तुहरूको अभाव अब यो व्याख्या गर्नै पर्दैन होइन. अनि जे राज्यहरूको एकाएक संस्थाहरूप्रतिको हिजो एउटा एउटा एकदमै लामो कठिन यत्नका बावजुद संस्थाहरूलाई हामीले एउटा फङ्सनिङमा ल्याउने प्रयत्न गरेका थियौँ क्या, त्यो राजनीतिक नियुक्ति इत्यादि त्यो मार्फत त्यो राजनीतिक नियुक्तिहरूलाई पनि हामीले लामो समयको कचिङ्गल होइन त्यो तछाड मछाड रसाकसी माथापछि पछि चाहिँ एउटा ऐन कानुन विधि विधान अनुरूप चाहिँ व्यवस्थित गर्दै गर्दै गएका थियौँ नि त, र त्यो व्यवस्थित गर्दै जाँदाखेरि चाहिँ संस्थाहरू फङ्सनिङ हुँदै गइराखेका थिए ती सबैलाई एकैचोटि त्यो सेबोटेज गरियो।
3: त्यो त संस्थाहरूमा तीव्र राजनीतिकरण भइरह्यो भनेर भाष्य निर्माण भएको होइन,
4: यही त यो राजनीतिकरण भएन छ क्या। हिजो राजनीतिकरण र दलीयकरण फरक कुरा हो, हिजो खासमा अलिकति दलीयकरण भएको हो राजनीतिकरण होइन, किनकि राजनीतिकरण हुनु त राम्रो चिज हो, राजनीतिकरण हुनु भनेको त समस्या समाधानका आइडियामाथि छलफल हुने कुरा हो कि, त्यो चाहिँ राजनीति हो नि त। मैले अघि भने नि रियल पोलिटिक्स नै भएको थिएन नि हिजो भने, त्यहीनिर हो कि रियल पोलिटिक्स भएन भनेको। अब तर हामीले के गरेका थियौँ पछिल्ला केही वर्षहरूमा चाहिँ, किनकि विधि पद्धति ऐन कानुन नियमले बाँधेर संस्थाहरू चलाउने प्रयत्न चाहिँ भएको थियो है, फेरि यो चाहिँ पछिल्लो दस वर्षमा भन्नुहोस् ल, तर त्यसलाई भत्काइयो के। अब भत्केपछि त फेरि अर्को त्यो हाम्रो फेरि समाज हाम्रो समस्या के हो भने बिग्रिन्छ सजिलै
3: बनाउनु त
4: भन्नु त सजिलै बन्दैन नि त, यहाँ
3: एआईले बनाए जस्तो पनि भएन
4: त्यो त अब बोलाएर होइन, त्यसो भएको हुनाले हामी चाहिँ अब अलिकति अहिलेको हामी यो सरकारको अहिले एक वर्षमा के भयो भन्ने गर्छौँ होइन, त त्यस कारणले संस्थाहरूको फङ्सन जुन भइराखेका थियो एउटा खालको त्यसको लय अवरुद्ध भयो, मान्छेहरूका समस्यामाथि छलफल हुने नै छोड्यो होइन, सरकार जवाफदेही नै हुनु पर्दैन अहिले होइन, जनमुखी हुने त कुरै छोड्नु जवाफदेही तापनि अहिले
3: छैन कसरी जवाफदेही भन्नु,
4: उहाँलाई अब नागरिकको तर्फबाट छुट भइदियो कि,
3: होइन जनताका प्रतिनिधिप्रति जवाबदेही नभएपछि त अब नागरिकप्रति जवाबदेही भएको
4: मिलेन होइन, त्यस कारण त्यो कुरा भयो। र अनि अर्थतन्त्रको अर्को हेर्नुहुन्छ भने दिन प्रतिदिन चाहिँ के भइराखेको छ भन्दाखेरि अर्थतन्त्र माथिको विश्वास क्षयीकृत भइराखेको छ, अनि के ठिकठाक भएको भन्ने त्यसलाई अब प्रत्येक दिन एक दिन दिनै चाहिँ त्यो त्यो विश्वास चाहिँ घट्दो छ बढ्दो होइन, आम मान्छेदेखि उद्योगी व्यवसायी
3: अब यत्रो समयदेखि लयमा नभएको अब एक आध वर्षमा कसरी लयमा आउला भन्नेहरू पनि त छन् नि।
4: अब मैले अघि भने नि बनाउनलाई त बनाउने दिशातर्फ जान नै यत्रो समय लाग्यो, झन् बनाउन कति लाग्ला, तर बिगार्न र ध्वंसलाई त समय लाग्दो रहेछ भन्ने फेरि अहिले यहाँ व्याख्या गरौँ र त्यो कुरा
3: नगरेन
4: परेन नि त, यही नै हो त्यही भन्दै जाने हो भने होइन त्यो अब एउटा ठिक छ कोही मान्छे त्यसरी पनि तर्क गरिराखेका छन् होइन, एघार महिनामा के देखिन्छ अरे बाबा, अनि सुरुवात त केही त अरू छोडौँ न, अर्थतन्त्रमा घुमेको विश्वास फर्काइदेऊ नि त ल, अरू केही पनि परेन खोइ कसरी हो त्यो त ल्याउनु पर्यो नि, हामीले भन्ने नि होइन अब कसरी गर, किन हामी त्यहाँ भूमिकामा भएकोले गर्ने हो नि त, म जो राजकीय भूमिकामा त्यो गर्छु भनेर पुग्छ नि उसले ल्याउनु पर्यो नि।
3: एकजना पूर्व अर्थमन्त्रीले यहीँ बुटोल आएको बेला भन्नुभयो दुई चार घन्टामै लगानी गरेका मान्छेहरूको अरबौँको सम्पत्ति स्वा भयो
4: हो,
3: अब कसरी अर्थतन्त्र अब विकास हुन्छ, अब त्यो त विश्वास दिलाउने काम त राज्यले गर्न सक्नु पर्यो सरकारले गर्न सक्नु पर्थ्यो त्यो गर्न सकेन भन्ने कुरा गर्नुभयो, यसप्रति के भन्नुहुन्छ।
4: हो यही म मेरो पनि यही नै कुरा हो, ठिकै छ उहाँको कुराप्रति मेरो समर्थन रह्यो, किनभने त्यो विश्वास त भन्दा संसारकै आजको आधुनिक विश्व अर्थतन्त्रको त्यो जग भनेकै विश्वास हो क्या, किनभने अर्थतन्त्रको विस्तारमा क्रेडिटले त्यो ठुलो भूमिका खेलेको हुन्छ त्यो होइन, त्यो क्रेडिट त्यो क्रेडिटको निर्माण चाहिँ विश्वासबाट हुन्छ कि, त्यसकारण त्यो विश्वास पुनर्बहाली गर्नु त प्राथमिक पहिलो काम हो नि. तर सरकारी रवैया शैली त विश्वास पुनर्बहाली होइन, जनजन त्रास फैलाउने भयको सृजना गर्ने खालको देखिन्छ नि त. यो त्यो रूपमा राजनीतिक प्रतिस्पर्धा साँधेको भन्नुहोस् जे भन्नुहोस् होइन. त्यस कारणले त्यसमा गम्भीर नहुनु भनेको त अनि के कति समय हेर्ने त अब कि जम्मै खरानी भएपछि अनि खरानी बनाउनै पर्छ. फेरि अर्को एउटा सिद्धान्त पनि होला, पहिला डेस्ट्रक्सन
3: होइन
4: त्यस भन्ने पनि होला. तर हामीसँग फेरि छैन नि त स्रोत, छैन नि स्रोत छैन भने त हामीले त भएको थोरै स्रोतलाई पेट काटेर बचाएको पैसा नै हो राज्यको लागि. त्यो होइन 12 खर्ब वरिपरिको जम्मा कुल आय हो हाम्रो चाहिँ वार्षिक राज्यको चाहिँ नि त्यो आम्दानी भनौँ होइन इन्कम 12 खर्ब वरिपरि ठुलो पैसा हो र त. अनि जम्मै भएभरको सबै पहिला सकाएर अनि फेरि सुरु गर्छु भने कहाँबाट लाएर के सुरु गर्ने.
3: मणिकर सरले केही दिन अगाडि सोसल मिडिया सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो यो 10 गतेको विपद त्यसपछिको व्यवस्थापन विपद व्यवस्थापन त्यसको खोज उद्धारमा चाहिँ सरकार कहीँ न कहीँ चुकेको छ यसरी चुकेको छ भन्ने कुरा लेख्नु भएको थियो.
4: अब
3: तपाईँलाई कहाँनिर चुक्यो जस्तो लाग्छ?
4: अब त्यसमा सरकारको एउटा चुक भएको विषय मुख्य त के हो भने जुन त्यो आपद विपद महाविपत्ति आइपर्यो एकाएक होइन त्यो आइपरेपछि त्यसबाट तत्काल भनेको राहत र उद्धार नै हो. तत्काल
3: उद्धार
4: नै सबभन्दा पहिलो उद्धारै हुन्छ, त्यसलाई राहत होइन. त्यो उद्धारमा जुन खालको समन्वय चाहिँ स्थानीय संयन्त्रहरू स्थानीय तह कम्युनिटी अनि त्यहाँबाट मुख खास गरिकन त्यहाँ त अब बढी हाइड्रो पावर यो चाहिँ प्रोजेक्टहरू रन भइरहेको त्यो एरिया थियो भने त्यो उनीहरूसँग चाहिँ त्यो आइडिया उनीहरूलाई संलग्न गराएर त्यो त्यसमा अगाडि बढ्नु पर्नेमा चाहिँ सरकारले आफ्नो संयन्त्र केन्द्रीय संयन्त्रलाई मात्रै त्यो अस्वीकृति दियो के
3: हो.
4: त्यो एउटा मिलेन, त्यहाँनिर चुक भयो भन्ने मेरो त्यो एउटा दृष्टिकोण. त्यहाँको वस्तुस्थिति, त्यहाँको अवस्था त्यहाँका मान्छेलाई थाहा थियो होइन. त्यसकारण त्यसको एक्सपर्टिजलाई, त्यसको ज्ञानलाई, त्यसको अनुभवलाई हामीले प्रयोग गर्नु पर्थ्यो. त यहाँ त्यो हुन सकेन जस्तो लाग्छ. त्यसो भएको हुनाले मानवीय
3: तिमीहरू पनि खोज न
4: खोज, हामी मात्रै सक्यौँ,
3: हामी मात्रै सकेन
4: भनेको त अफिसियल
3: लिएर खोजौँ भन्ने टाइप भयो नि त.
4: अफिसियल वक्तव्य नै छ नि उहाँहरूको त, सरकारको त. त्यसो भएको हुनाले त त्यहाँनिर त सरकार आफैले स्वीकार गर्यो नि,
3: गरे
4: मेरो सुरुको स्ट्राटेजी हामीले अवलम्बन गरेको रणनीति चाहिँ यो ठिक होइन फेल भएछ भन्ने त त्यो त स्वीकारोक्ति हो नि त. भन्न सक्नु पर्यो कि यहाँनिर त्रुटि गरियो भने हुन्छ, त्रुटि गरेछ भने ढाकछोप गर्नु पर्दैन. त्यो एउटा कुरा भयो होइन. र अर्को चाहिँ कुरा के हो त भन्दाखेरि जस्तै अब यो विपत्तिमा चाहिँ सत्ता अथवा एउटा भूमिकामा पुगेका मान्छेहरूले आफ्नो एक्सपोजर गराउने माध्यम बनाउने होइन विपत्तिलाई. त्यो अरू नै समय होला, अरू नै बेलामा उहाँहरू भइसक्नु भएको छ त्यहाँ गएर त्यो एउटा खालको त्यो पनि अलिक बढी त्यो देखिन गएको जाँदाखेरि चाहिँ अलिक सुहाइलो भएन, सुहाइलो भएन कि भन्ने लागेको. र अब अरू कुरा त पुनर्निर्माणमा चाहिँ सरकारको दृष्टिकोण आएकै छैन होइन. त्यो भोलिका दिनमा कसरी आउँछ त्यसमा त्यसपछि चाहिँ हामीले टिप्पणी गर्न सक्ने कुरा भयो. यसको अलिकति पृष्ठभूमि हेर्ने हो भने चाहिँ त्यो बस्ती होइन, हामीले हाम्रो विकास खास गरिकन नेपाल चाहिँ यो प्राकृतिक प्रकोप जन्ने हिसाबमा चाहिँ सधैँ अति नै जोखिमयुक्त नै छ कि नेपालको जस्तो अनुभूति हुन्छ. हाम्रो बस्ती विकासहरू खास गरिकन नदी किनारातिर नै बढी केन्द्रित भएको अवस्था होइन, अनि यसले चाहिँ अलिकति समस्या दीर्घकालीन हामीलाई चाहिँ पिरोलिरहन्छ कि जस्तो लाग्छ. त्यसमा एउटा त्रुटि फेरि अब के भएछ मलाई लाग्यो भने नि यो हामीले नदीको किनार त्यो छेउछाउबाट जुन बाटो बनाउने हाम्रो जुन पछिल्लो 10-15 वर्षको त्यो अभ्यास र त्यो त्यो भयो नि त्यो चाहिँ अलिकति रणनीतिक रूपमा ठिक भएन छ कि भन्ने पनि लाग्न थालेछ मलाई किनभने बाटो थिएन भने त्यो खेतै थियो नदीको छेउछाउमा फाँटहरू थिए बस्ती सघन थिएन नि त बाटो बनाइदियो राज्यले
3: बस्ती
4: खेतहरूमा चाहिँ बस्ती बस्यो अब हेर्नुहोस् जोखिम त हामीले निम्त्यायौँ नि त हामी जसको सट्टा 500 मिटर अथवा 1 किलोमिटर त्यो नदी किनाराबाट माथिबाट अथवा डाँडातिरबाट त्यसरी चाहिँ हामीले बाटो खोलिदिएका हुन्थ्यौँ भने चाहिँ त्यो तलको खेत पनि बस्थ्यो त्यहाँ सघन त आबादी पनि बढ्ने थिएन र त्यो बढी क्षति भोलि सम्भावित चाहिने जोखिम पनि कम हुन्थ्यो होला यो चाहिँ हाम्रो त्रुटि भयो या के भयो यसको अलिकति फेरि यो मेरो पहिलो प्रथम दृष्टिको टिप्पणी हो यो चाहिँ अलिकति हाम्रो ठिक भएन चाहिँ कि भन्ने मलाई लागेको कुरा हो यसमा त अलि अध्ययन र अलिक गम्भीर रूपमा यसको हेर्नै पर्छ फेरि यसै भन्न त सकिँदैन
3: अब भोटेपछि बाढी त एकदमै ठुलो प्रकोपको रूपमा देखा पर्यो एउटा प्रलयकारी बाढी अब यसपछिको पुननिर्माण अब व्यवस्थापनको कुरा छ त्यहाँका नागरिकको व्यवस्थापनको कुराहरू छ होइन अब राज्य कसरी जान्छ तपाईँले भन्नुभयो त्यो चाहिँ आएपछि प्रतिक्रिया दिउँला भन्नुभयो तर तपाईँको विचारमा तपाईँको दृष्टिकोणमा अबको पुननिर्माण कसरी चाहिँ गर्नु पर्ला जस्तो लाग्छ
4: अब पहिलो कुरा अघि मैले थोरै सङ्केत गरेको विषय पनि यही नै थियो कि अब फेरि त्यही ठाउँमा त्यस्तै गरी बस्ती बसाउन दिने कि नदिने यहाँबाट सुरु गर्नुपर्छ अब म चाहिँ के भन्छु भने
3: यो अब
4: कम्तीमा त्यो कि त्यो नदी किनाराका त्यो त्यसले चर्चेको उसको चाहिँ
3: राइट अप वे
4: त्यसको
3: नदीको बहाव क्षेत्र
4: बहाव क्षेत्र होइन त्यो बहाव क्षेत्र मा चाहिँ अब मानवीय संरचनाहरू निर्माण नगर्ने हो कि त्यो सर्टन एउटा मापदण्ड या त्यो त्यसको प्राकृतिक त्यसको त्यसको त्यो क्याचमेन्ट के भन्छ एरिया होइन त्यसलाई छोडेर बाहाव क्षेत्र छोडेर त्यसको आकलन त अब विज्ञहरूले गर्नु त्यो हाम्रो विषय भएन त्यो चाहिँ त्यसरी सुरुवात गर्यो भने चाहिँ हामी सस्टेनेबिलिटीतिर जान्छौँ होइन फेरि त्यसले त पन्छाएर हामीले चाहिँ संरचना निर्माण गर्न थाल्यौँ भने त फेरि उही
3: त्यो त एउटा भौतिक पूर्वाधारको विषय भयो मणिकर सर अब त्यहाँ त कैयौं अब बालबालिकाहरू चाहिँ अभिभावक विहीन भएका छन् कैयौं ज्येष्ठ नागरिकहरू चाहिँ आफ्ना छोराछोरी विहीन भएका छन् सहारा विहीन भएका छन् तिनीहरूको पनि व्यवस्थापन गर्नुपर्ने
4: यो ठूलो मानवीय संकट आउने सम्भावनालाई चाहिँ बेलैमा सम्बोधन गर्नै पर्छ र अब यसको लागि त अब वितव्य आइसकेपछि त्यसमा फेरि बढी भावनात्मकमै त्यो ऊ गरेर अब खेती गरेर पनि अर्थ हुँदैन त्यो त्यो यथार्थलाई स्वीकारेर अगाडि बढ्ने होइन अब त्यो अभिभावक त्यो विहीनतालाई चाहिँ राज्य अभिभावक इमिडिएट अभिभावक बामा आफ्नो परिवारको मान्छे हो भने त्यस पछाडिको अभिभावक राज्य हो
3: राज्य हो
4: राज्यले त्यो अभिभावकत्व ग्रहण गरेर त्यो नागरिकको फेरि आवास र जुन बाँच्ने हक हो नि त्यो त दिलाउनुपर्छ
3: अब अहिले राष्ट्रपाको सरकार जुन चाहिँ अब नयाँ शैली जुन अघिल्लो वर्षको राजनीतिक एउटा चाहिँ उथलपुथलपछि सरकार सत्ता बन्यो निर्वाचन भयो यसपछिको अब यो यो विपद आयो यो आफैमा दुःखदको कुरा हो यसपछिको अब पुननिर्माणमा अब यो सरकारले अब यो सरकार यसरी अघि बढ्छ यो मोडलबाट अघि बढ्छ भन्ने तरिकाले त्यहाँ केही देखाउने त्यस्तो केही सरकारको त्यस्तो अपेक्षा गर्नुहुन्छ सरकारबाट
4: अब हाम्रा अपेक्षा त नागरिकको अपेक्षा त सही भइदियोस् हाम्रा समस्याहरू
3: हल हुन्
4: नागरिकले जनताले सन्तुष्टिको सास फेर्न पाउन् भन्ने हो होइन त्यो हाम्रो असल कामना हो त्यो के गर्ने कसरी गर्छ भनेको त त्यो उहाँहरूको विषय हो त्यसमा अहिले हामीले हस्तक्षेप गरेर यसो गर्छ उसो गर भनेर भन्न पनि आवश्यक रहेन किनभने उहाँहरूको दृष्टिकोण प्रारम्भिक दृष्टिकोण त आउनु पर्यो नि पहिला त्यो उहाँहरूको जिम्मेवारी हो त्यस कारणले त्यसमा मैले अहिले कुनै टिप्पणी र मैले मेरो यसो गर्नुपर्छ भनेर सुझाव पनि मैले दिन्न अहिले यो समयभन्दा पहिले सुझाव दिनु पनि त्यति वाञ्छित हुँदैन कि जस्तो लाग्न थालेछ मलाई त्यस कारणले तर फेरि एउटा चाहिँ प्रारम्भिक चाहिँ एउटा अब टिप्पणी जस्तो चाहिँ त्यो लय चाहिँ नि समातेर अगाडि जाने र हाम्रा यो त एउटा एउटा एउटा एपिसोड भयो क्या यो एउटा घटना भयो होइन यो बाहेकका पनि हामीसँग भएका चाहिँ यो तमाम अन्तर्विरोध छ नि त समाजमा त उहाँहरूले धेरै विषय उदिनी दिनु भएको छ है संविधान संशोधनदेखि होइन सुकुम्बासी टु है औद्योगिक व्यवसायी अर्थतन्त्रकै कुरा गरि नै हालियो होइन सबै कुरा उदिनेर छोडिदिनु भएको छ है हेर्नुहोस् है यो यो गम्भीर कुरा छ होइन

0: मनिकर सरले केही दिन अगाडि एउटा इटालियन दर्शनशास्त्रीको हवाला दिँदै एउटा चाहिँ फेसबुकमा लेख्नु भएको छ, एक राजकुमार राज्य प्रमुख आजको सन्दर्भमा नेतृत्व जनमैत्री हुन अति आवश्यक छ, अन्यथा विषम परिस्थितिमा ऊ सुरक्षित रहन सक्दैन।
1: हो त्यो रहेछ,
0: तपाईँले यही संकेत
1: गर्नु हो। यो चाहिँ निकोलो म्याकियावेलीको म किताब मार्फत लिएको मैले र ठ्याक्कै त्यही नै हो रहेछ क्या। जस्तै तल हेरेन भने त्यो जनमुखी भनेको चाहिँ जनताका समस्या त्यहाँको सोसाइटीमा के भइरहेको छ होइन त्यसलाई महसुस गर्ने के, त्यो त भित्रदेखि महसुस हुनु पर्यो नि। कस्मेटिक रूपमा भन्नको लागि भनिदिने कुरा र आफ्नो त्यो भित्रदेखि महसुस गरेर समाधानको उपाय निकाल्नु फरक कुरा हो। नेतृत्वले त यसो भनिदिन्छ ठाउँ ठाउँमा, जहाँ पुगेको छ त्यहीँ कुरा भनिदिने होइन, अनि त्यो भनिदिने त्यहीँ छोड्ने बिर्सेर हिँड्ने खालको त्यो त्यो हुन्छ नि त नेतृत्वको। त्यस कारणले अहिले सरकार चाहिँ अहिले अब जवाफदेही त छैन, प्रश्न सुन्नु पर्दैन, कसैसँग फेस गर्नु पर्दैन, यो भनेको त जवाफदेहीता भन्दा बाहिर प्रश्नभन्दा बाहिर भयो नि त। प्रश्नभन्दा बाहिर हुनु भनेको त खतराको संकेत हो नि, पूर्व संकेत हो नि त। त्यसलाई पनि मैले अलिकति संकेत गर्न खोजे। त्यस कारण जनमुखी जनतातर्फ फर्किएन भने राजनीति अघि नै पनि भनियो नि, राजनीति तलतिर फर्किएन भने त उल्टो हुन्छ। जस्तै रुख रुख हरियो हराभरा एकदम, अब अहिले त फेरि यो बर्खाको समयमा असाध्यै सुन्दर हरियो देखिन्छ नि त, किन देखिन्छ? म एकचोटि एउटा सानो प्रसङ्ग सुनाऊ यहाँ, समय कति छ होइन। म यसो गाउँतिर यही चुनावी अभियान अलि अगाडि नै केही वर्ष अगाडि नै जाँदाखेरि एकजना किसान नै हुनुहुन्थ्यो यतै रूपन्देही जिल्लाकै अलि ग्रामीण क्षेत्रतिर, अनि उहाँले यस्तो बिम्बमा कुरा गर्नुभएको थियो नि यो रुखकै उदाहरण। यो रुख यस्तो हरियो यति राम्रो देखिन्छ किन थाहा छ? मैले किन भने यो हरियो राम्रो देखिन्छ किनभने यसको सम्बन्ध जमिनमा छ, यसको जरा जमिन मुनि छ। राजनीतिमा नेतृत्वको नेताहरूको जनतासँग सम्बन्ध भयो भने त्यस्तै हराभरा हुन्छ, त्यो भएन भने चाहिँ
0: हो
1: त्यसरी। त्यही उहाँ त्यो उदाहरण दिनुभएको थियो, ठ्याक्कै त्यही उदाहरण यहाँ पनि त्यो त्यो त्यो हाम्रो दार्शनिक अघि तपाईँ त्यहाँ कोट गर्नुभएको थियो होइन, निकोली त्यो निकोलो म्याकियावेलीको पनि त्यो त्यो लाइनले चाहिँ त्यो जरा तर्फ सङ्केत गरेको छ। र अब हुन त फेरि जरा भनेर यहाँ धेरै पार्टीहरूले पनि जरा अभियान कसैले कसैले होइन ग्रास रुट अभियान या त्यो गरिरहेकै छन्, तर पनि खास गरिकन त्यो सम्बन्ध नेतृत्व चाहिँ कतातिर फर्किएको छ, उसको निर्णय कता फर्किएर गरेको छ, र उसको बुझाइ र उसको मनोविज्ञानको निर्माण कहाँबाट भएको छ? बन्द कोठाभित्र निर्माण हुने मनोविज्ञान र सामाजिक त्यो विभिन्न खालको जुन अघि मैले त्यो बहुआयामिक जटिलताहरूलाई देखेर निर्माण हुने मनोविज्ञान फरक हुन्छ।
0: मनिकर सर, अन्त्यमा अब यो समाज चाहिँ भावना मात्रै नबगोस् नभरालियोस्, अहिलेको सत्ता राम्रोसँग जनमैत्री भएर अघि बढोस् हाम्रो शुभेच्छा पनि
1: त्यही नै हो। र यसको लागि समस्या केन्द्रित राजनीति हुनु पर्यो।
0: यसका लागि चाहिँ अब तपाईँ अर्थ राजनीतिको जानकार पनि हो, यो हिसाबले जुन कुरा गऱ्यौँ हामीले, सरकार यसरी बढोस्, हामी जराको कुरा गऱ्यौँ, जनताको कुरा गऱ्यौँ, यसरी अघि बढोस् भनेर तपाईँको तर्फबाट दिने सुझाव, दुई चारवटा सुझाव।
1: सुझाव त अब
0: नमागेको सुझाव दिनु,
1: नमागेको सुझाव धेरै नमागेको सुझाव धेरै दिन त मलाई पनि त्यति किन पहिल्यै सुझाव दिने त भन्ने लाग्ने हो। तैपनि फेरि अब खास गरिकन सरकारले अथवा यो सत्ताधारी दल जो परिवर्तन गर्नुपर्छ, अब साँच्चीकै उहाँहरूको भाषा छ एउटा, अझ फेरि देश बनाउने भन्ने भाषा छ, त्यो देश बनाउनेमा लाग्नु भएको छ भने त्यो देश बनाउने भनेको के हो? पहिला त्यसको त्यो त्यसलाई केलाउनु पर्यो भन्ने मेरो पहिलो आग्रह हो। किनभने देश बनाउने भनेको छ, दौड्या छ, देश बनाउने भनेको के हो?
0: अमूर्त

0: त्यसलाई मूर्तिकृत गर्नको लागि चाहिँ त्यसलाई केलाउन पर्यो. केलाउँदाखेरि अब के हुन्छ त, समाजमा आउनु पर्यो केलाउनको लागि. समाजमा आएपछि समाजको आर्थिक समस्या छ, समाजको सांस्कृतिक समस्या छ,
1: वर्गीय
0: समस्या छ, सामाजिक छ, होइन
1: सबैलाई एउटै आँखाले हेर्न मिल्ने
0: केलाउन पर्यो. र केलाएपछि हरेक समस्याको समाधानको चाहिँ उपाय खोज्नु पर्यो. त्यसरी तलतिर फर्किनुपर्छ. अब उहाँहरूले तलतिर फर्केर जनमुखी, त्यो तलतिर फर्किनु भनेको जनमुखी हुनु हो होइन. र प्रश्नहरू मार्फत, प्रश्नहरूबाट भाग्ने होइन, त्यसलाई सुनेर त्यसलाई जवाफदेहिता चाहिँ देखाएर व्यवहारिक रूपमा होइन. र एउटा खालको, अनि अर्को चाहिँ राष्ट्रिय एउटा यो भावनाको पनि अब विकास गर्नेतर्फ उहाँहरू लाग्नुपर्छ. सबैको सम्मतिमा चिजहरू अगाडि बढाउनु पर्यो. र अघि न हामीले पनि चर्चा गऱ्यौँ, त्यो गुमेको विश्वास जुन छ अर्थतन्त्रमा, त्यो गुमेको विश्वास पुनर्बहालीलाई चाहिँ पहिलो र तात्कालिक एजेन्डा नै मानेर उहाँहरूले चाहिँ निर्माणतर्फ अगाडि, पुननिर्माण निर्माणतर्फ अगाडि जानुपर्छ भन्ने लाग्छ.
1: मणिकर सर यहाँसम्म आइदिनु भयो, समय दिनुभयो, आफ्नो विचार राख्नुभयो, धेरै धेरै धन्यवाद.
0: हस् धन्यवाद, यहाँलाई पनि नमस्कार.
2: उहाँ हुनुहुन्थ्यो लेखक, अर्थ राजनीतिका जानकार, विश्लेषक मणिकर कार्की.
3: उहाँसँगको यही कुराकानी सँगसँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ. भोलि फेरि सार्वजनिक सरकारको अर्को नयाँ विषयमा छलफल र विचार सहित आउने नै छौ. त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. सूचना, सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला. नमस्ते.
4: आजको सन्दर्भ

0: नमस्कार हो नमस्कार नाई ये बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भाईल भाई औकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे न तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
1: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
0: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा।
2: गोश्त मछली अंडा सबसे बढ़िया बा। गोश्त मछली अंडा सबसे बढ़िया बा।
0: फल फूल और साग पात बच्चा के खाना साथ साथ
1: सब मिल के खियावल जाए।
0: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए। बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
1: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेची देवल जाए।
0: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही। खास करके हाथ सफा रख खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही बुझलू ने।
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते आई नमस्ते होइन बुढेस काल में के कुरामा हो बुढा बुढी गफित
4: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु ससुर को मेसो खोज्दै छम क्या।
3: आहा यो हो नि तरिका सासु ससुरा को हो त पेटमा बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्मका यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
3: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
7: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ।
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि।
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
10: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
11: स्वास्थ्यमा बटवल
12: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
11: असल अभ्यासदेखि निकेका कुरा
12: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी FM 96.8 MHz
13: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
11: कार्यक्रम स्वास्थ्यमा बुटवल।
14: साउजी गुड्खा दिनु न।
8: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
14: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
17: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
17: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
17: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
17: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
18: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
19: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
18: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
20: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
21: लैङ्गिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
18: खुसीको खबर खुसीको खबर खुसीको खबर
22: होइन के खुसीको खबर हो दाजु
18: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
22: हो र
18: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
3: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यति जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा, अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 0174-38346, 0174-38014, 0174-38014, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
4: CCT कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि IT र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो IT कलेजमा BCA, BCS, IT, BBA सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू BBA, BCA, BCS, IT, बी फार्मेसी, BSc, MLT, BSc नर्सिङ, BPS, BNS, M-Pharma। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, CCT कलेज, बुटवल 11, देवीनगर, फोन 0174-410-380, 0174-410-479, मोबाइल 9875-85188, 9875-20752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
5: होइन पुर्खेबा, किन के
6: भएर
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी ICU, प्रसुति, ECG, एक्सरे, CT स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक, मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिदै कता हो?
6: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
2: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
9: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
10: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
11: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
12: ए जान्छ जान्छ।
2: होइन के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
10: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: होइन के खुसीको खबर हो दाजु?
13: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
14: हो र?
13: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-35-823।
15: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
16: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
17: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
15: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
18: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
15: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
4: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली।
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
7: बाल रोग,
8: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बाथ रोग,
8: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
8: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
7: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
12: 98570021835।
13: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
4: साउजी गुड्का दिनु न।
5: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
6: गुटखा जन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखा जन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
7: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ पठाउँछ है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
7: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
6: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
7: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
7: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
6: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
0: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन हो
8: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
10: ए हो र
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो।
14: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
15: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
15: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
15: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
16: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डायपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: ओहो ला
7: ल ल ल, मरे के हो?
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
10: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लड़की बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
7: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
8: सफलता अनि संघर्षका कथा।
9: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
6: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
10: रेडियो लुम्बिनी र तिनोतमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
11: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
12: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
11: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
12: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
11: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
12: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
11: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
15: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
14: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
15: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
14: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
15: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
15: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
17: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
18: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
20: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
21: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
22: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470724870।
23: उत्सवको पर्व
24: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
23: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
24: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
23: फोन नम्बर 071542669
25: साउजी क्यूआर भयो है?
26: ए, भन्नुस् त, मेसेज आएको छैन।
27: घरी एसएमएस

0: Trumpet is this app.
1: 비소 산지 공무원 룸비니 산지코 아바스 레디오 룸비니

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बैंडिंग, कोल्ड प्रेस र सिस्टमैटिक पेन्टर बूथ लगायत संपूर्ण सुविधा, ड्यूरेबल, स्टाइलिश र इंटरनेशनल स्टैंडर्ड को फिनिशिंग, जिससे तपाईको घरको इंटीरियर लाई टिकाऊ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इंटीरियर लाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाऊ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ।

0: आठको रेलिङ, सोफा, पार्टेशन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
1: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि, मोबाइल 9806633111 र 9806621354।
6: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
8: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा, मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
18: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
21: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
22: हो र होइन होला त्यस्तो त
23: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
22: के भएन मिस
23: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
22: हुन्छ
24: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
25: नेपाल सरकार विज्ञापन बोर्ड
26: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
26: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
14: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
26: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
14: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
27: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
25: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
24: नेपाल सरकार विज्ञापन बोर्ड
23: ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
14: 3 दिन भयो
23: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
14: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
23: आ जेसुकै भन म छ उन्जेल चाहिँ
1: चार दिन चाहिँ बार्नु पर्छ है, पछि जे सुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वास्थ्यमा बटुवल,
6: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यास देखि नीतिका कुरा,
6: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
7: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
28: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
29: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
28: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
29: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
28: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
29: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ईश्वर शान्तिको

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
0: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
1: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
0: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनकपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174-3346, 0174-3814, 0174-3816 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
3: किन झोक्राउनु भयो काका?
4: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
3: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
4: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
5: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-96।
6: होइन कुर्खे बा, किन के भयो र?
7: बाह्र चौरास घुमे
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी ICU, प्रसुति, ECG, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
8: होइन रे पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 0175-62744, 0175-62744।
9: हाय दैव, फेरि मुद्रा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
11: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
13: आज हामीले एउटा ठूलो पाठ सिक्यौं,
9: मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
14: ए भन्त भन्त।
12: होइन के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौं न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
15: सौजी क्युआर भए
16: ए बगनुस् त, मेसेज आएको छैन।
17: घरी एसएमएस

0: Business App.
1: 빈소 산지 공무원 룸비니 산지코 아바 레디오 룸비니.

0: हिम सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत

0: विशेषताहरू
1: आफ्नै प्रोडक्शन हाउस भएको
0: आफ्नै टेलिभिजन कार्यक्रम
1: नृत्य प्रशिक्षकका लागि आफ्नै कला केन्द्र
0: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98 41 96 47 26 हामी छौ तपाईँको सेवामा
2: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी

0: कलेज हो। बात डेंगू यूरिक एसिड तथा दिशा पिशाब को परीक्षण अत्याधुनिक ढंग बाट गरिने। घरमै गए निःशुल्क रगत संकलन को व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षण को अर्को नाम तिलोत्तमा हाईटेक ल्याब। तिलोत्तमा 5 मलिग्राम चोक देखि 200 मीटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-641, 535-641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है?
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, सासु सासुरको मेसो खोज्दैछौ क्या?
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
8: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
17: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ।
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
8: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
8: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: साउजी गुड्का दिनु न।
10: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
11: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: शान्तिको आवाज।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगुबाट बस्न के गर्ने त? पुरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
8: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अर्घा खांसी ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: त्यति बेला मध्याह्नको 12 बज्यो.
1: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 64 करोड बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान. नुवाकोटको देवीघाटमा एक्रो बिरिज जडान तीव्र. राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको एक दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण. मनासलु आरोहणका लागि 348 जनाले अनुमति लिए, 15 करोड़ भन्दा धेरै राजस्व संकलन. ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित, पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह. र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै. नेपाल खबरमा अब पूरा खबर. भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्. बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान छ. खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 वटा खानेपानी आयोजनामा क्षति पुगेको छ. ती आयोजनामा मात्रै 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ. विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोरखाका 5 तथा रसुवाका 8 वटा आयोजनामा क्षति भएको छ. बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने भइरहेको छ. बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्कालै खानेपानी उपलब्ध गराउन अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि बढ़ेको छ. बाढ़ीको आज 12 दिन पनि प्रभावित जिल्लामा खोजी र उद्धारको काम भइरहेको छ. नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाटको तादी खोलामा एक्रो ब्रिज जडानको कामलाई नेपाली सेनाले तीव्र पारेको छ. भोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका 2 वटा पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको छ. सम्पर्क सञ्जाल जोड्न एक्रो ब्रिज निर्माण कार्य भइरहेको हो. यो पुल अबको 4-5 दिनमा जोड़िसक्ने गरी काम भइरहेको पुल निर्माणको नेतृत्व गरिरहेका नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाई जानकारी दिनुभयो. अहिले 55 जनाको टोली काममा खटिएको छ. अहिले निर्माण थालिएको पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ. पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा छ. सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्. कृषि मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएका हुन्. सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो. 10 वर्षका लागि तयार पारिएको यो परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,00,000 विनियोजन भएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ. आर्थिक वर्ष 73-74 शुरू भएको परियोजना 82-83 सम्पन्न गरिएको थियो. किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ. कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलू, दलहन, तेलहन, गाई भैंसी त्यसै गरी बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धन बालीमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो. यो वर्षको शरद ऋतु अर्थात असोज कार्तिकमा मनासलु हिमालयारोहण गर्न 29 टोलीले अनुमति लिएका छन्. पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनासलु आरोहणका लागि अनुमति लिएका हुन्. विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ़न अनुमति लिएको मध्ये मनासलुका लागि मात्र 29 टोलीका 348 आरोही रहेका छन्. यो सिजन मनासलुका आरोहीबाट 15 करोड़ 67,56,250 राजस्व संकलन भएको छ। गोरखाको चुन्नुम्री एक सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनासलुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण क्षेत्र बढ़दै गएको छ। अहिले मनासलु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेका आरोही नारस्याल छोदेनले बताउनुभयो। आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेस क्याम्प आउने उहाँले जानकारी दिनुभयो। अहिले बेस क्याम्प नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले

0: जस्तै रसुवा र नुवाकोट जिल्ला भएर बहने भोटेकोशी त्रिशुली नदी तथा ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,100 रूपियाँले घट्यो। पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोबाट पक्राउ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424
3: सिधा कुरा प्रश्न विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान, नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान तीव्र लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मैथिली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर रेवती रमण लालको 83 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुरधाम 11 बस्दै आएको उहाँको धनुषाधाममा उपचारको क्रममा हिजो बेलुका निधन भएको हो। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो। उहाँले कथा, कविता, गीत, यात्रा, वृत्तान्त, लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। डाक्टर लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी स्रष्टा गुमाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेर तोलाको 4,725

प्रक्रियामा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारी गाड़ीसहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका छका बासिन्दा एवं गाउँपालिका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको एक क्यासिनोबाट गएर ती अध्यक्ष यादव सहित आठजना पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इण्डोनेशियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक क्राकाटाउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिम इण्डोनेशियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समय अनुसार बिहान 5:30 बजेदेखि 9:30 बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकेको जनाएको छ। जकार्ता, वानतेन, पश्चिम जाभा, लामपुङ र बेंगुत प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ, तर मानवीय क्षतिबारेको विवरण प्राप्त छैन। स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा 3 किलोमिटर टाढा रहन त्यहाँका अधिकारीहरूले आग्रह गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किङ्स र काठमाडौँ रेड्सबीच दिउँसो 4 बजे खेल हुनेछ। त्यस्तै अर्को खेल बेलुका 7 बजे कर्णाली शिवराज र खप्तर फाल्कन सुदूरपश्चिम बीच हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो वृद्ध चलान तीव्र। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 1 दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनास लोहारोहणका लागि 348 जनाले अनुमति लिए। 15 करोड़ भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित। पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसुति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बात रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
8: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
7: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
9: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
10: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
11: सबै मिलाई खुवाऊ
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
14: हेलो
15: बहिनी सन्चै छौ
14: हजुर सन्चै छु हजुरलाई कस्तो छ
15: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
14: अनि हुलाकमा पो जानु
15: हो नि हुलाकमा जाऊ न
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
15: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
14: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
15: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
14: ए सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन हो
17: नमस्कार स्वयंसेविका दिदी
18: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
18: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
17: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
18: हो त
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
18: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड
20: खै जन्म दर्ता दिनुहोस् त
21: जन्म दर्ता गरेको छैन नि म्याडम
20: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
21: हो र मलाई त थाहा नै थिएन म्याडम
20: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
21: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: अब सुन्नुहोस् पूरा समाचार।
18: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
18: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
11: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
18: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
11: मद्यपान र धूम्रपान सेवन नगरौं।
18: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
11: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
11: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
18: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: स्वास्थ्यमा बुटवल
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई, लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, छिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आगलागीजन्य विपदबाट बच्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
7: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
7: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
7: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
8: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
9: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
10: सफलता अनि संघर्षका कथा।
11: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
12: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
4: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
4: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
4: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: मानसिक समस्याबाट बच्ने उपायहरू:
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
16: असल साथीहरूसँग मात्रै संगत गरौं,
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
16: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेट फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 0174383646, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
19: किन झोक्राउनु भछ काका?
20: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै फुरुप बनाइदियो।
19: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
20: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-96-228।
22: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर, फोन 0174103, 0174104479। मोबाइल 9875185188 9875205752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
0: हाय दैव फेरि मुद्रा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
2: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
3: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला।
22: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
23: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
24: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
25: Thank you.

0: आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रुक्सी खाएर पिटेछन्
2: ए जान त जान त
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
3: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि
5: परिवारको सम्मान र व्यवहार सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा र रेडियो लुम्बिनीको जनहितमा जाने
3: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
3: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल
8: साथको छैन किन स्कोर पे पनिक हुन्छ मेरो बिजनेस एप नपुर्नु एसएमएस डाउनलोड फोन पे
9: कुमारी आज त काम गर्ने जागरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन
6: ओ डिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी
6: लखर लखर दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ
11: समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्य बरैया चार नम्बर रूपेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016500 पुरानो दराज पनि मर्मत गरिन्छ
13: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
14: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी भा
13: हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
15: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
13: ल यो सुन्नु त
16: आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बना

0: मैले बच्चालाई निरोगी र चलाख बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउनु
2: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
3: स्वास्थ्यमा बटवल
4: वृद्ध सम्मका स्वास्थ्यका कुरा तपाईँको जिज्ञासा अनि सम्बन्धित
3: वरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
5: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजे
3: कार्यक्रम स्वास्थ्यमा बटवल।
6: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
7: ए ल ल लिनुहोस् भाइ।
6: अनि दाई कति भयो पैसा?
7: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
8: हो? तिलोत्तमा नगरपालिका क्षेत्रले सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुर
0: भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz
2: हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुसेली
2: सुसेलीका लागि मुख्य स्टेनका पाइप तपाईँले खोजे जस्तो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन क्याप पूजा प्लास्टर भट्टराई र लोकनाथ भट्टराई फोन 98558 पूजा प्लास्टिक इन्डस्ट्रिज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुसिरीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारकी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न र हेर्न सकिन्छ। पक्कै पनि यति बेला हामी आइतबारी बसाईलाई रमाइलो गराउनका लागि हामी तपाईलाई आइतबारी रमाई बसाईलाई अलिकति पृथक बनाउनका लागि प्रविधिमा क्यामेरामा प्रशान्त केवारी र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला तपाई सँगै उपस्थित भएका छौं। हामी दुवैजना तपाईलाई कसरी रमाइलो गराउन सकिन्छ आजको आइतबारी बसाई एउटा छुट्टै तरिकाले चाहिँ लानुपर्छ भनेर हामी उपस्थित भइसकेका छौं। पक्कै पनि तपाई पनि तयारी अवस्था गरिरहनु भएको छ, फोन गर्नका लागि कतिखेर सुसेली आउँछ, म्यासेज गर्नका लागि कतिखेर सुसेली आउँछ, सन्देश पठाउनका लागि र कति बेला सुसेली आउँछ आफ्नो कला गला पस्कनका लागि भनेर जसरी तपाईँ पस्किएर बस्नु भएको छ अथवा तपाईँ जसरी प्रतीक्षा गरेर बस्नु भएको थियो त्यो घड़ी चाहिँ समाप्त भएको छ। अब तपाईँका हात अगाडि सार्नुहोस् फोन हान्नका लागि 0175625012 को बाटो भएर आउँदै गर्नुहोला, म्यासेज गर्नुहोला रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजमा रेडियो लुम्बिनी नेपालीमा सर्च गरेर हामीसँग साथी बन्नुहोस् र त्यसमा आफ्ना आफन्तलाई आफूलाई मनपर्ने भाका पनि रोजेर समर्पण गर्नुहोस्, सन्देश पठाउनुहोस्, हामीसँग एक घण्टा पक्कै पनि सँगै हुनुहोस्।

0: हिँडेको बाबु भइसक्यो साढे दस निकै रमाइलो यो पुरुषोत्तम न्यौपानेर साथीहरूको आवाजमा दैलो उगार्दा उगार्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौँ हजुर नमस्ते
1: हजुर नमस्कार
0: ढालानन्द चालिसीजी आराम हुनुहुन्छ
1: ढालानन्द चालिसी हजुर आरामै छ आरामै छ हजुर प्रकाश न्यौपानेजी हजुर पनि
0: हामी पनि एकदमै आरामै छौँ ढालानन्दजी कार्यक्रम चलाउनु पर्ने के गर्ने यस्तै छ रमाइलो गर्न पर्यो घरिघरि
1: रेडियो लुम्बिनी सम्पूर्ण साथीहरू चाहिँ आराम हुनु पर्यो के
0: हामी एकदमै आरामै छौँ तपाईँहरू आराम हुनुभयो भने हामी एकदमै आराम हुन्छौँ
1: चल्न पर्यो ल अरू
0: अरू अनि अरू के गर्दै हुनुहुन्छ ढालानन्दजी
1: एकदम ठिक छ मौसम पनि ठिक छ सबै कुरा ठिक छ अनि त्यो अलिकति कथर कथर रोके जस्तो भएको छ कार्यक्रम मेरोमा मात्रै हो कि त्यता पनि हो केही चाहिँ
0: फेसबुकमा हो कि तपाईँको लाइभमा रेडियोमा चाहिँ रोकिएको छ
1: अलिकति कस्तो कस्तो मेरो मोबाइलमा भयो पनि होला तल कोही बात छैन यो चाहिँ सबै ठिकै छ अनि कस्तो मनपर्दो गीत चाहिँ टक्क पहिलोचोटि आयो कि ओरिजिनल तिजको गीत आयो
0: हाम्रो प्रशान्तजीले चाहिँ एकदमै रोजेर राख्नु भएको रहेछ हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सन
1: होइन
0: प्रशान्तजी पनि मुस्किराउनु भएको छ निकै राम्रो मान्नुभयो भन्नुभएको छ
1: यस्तो पस्किन पर्छ क्या अब अहिले त तिज भनेर रतेउली आउनु थाल्यो अनि त्यहाँ जति नराम्रो निकाल्यो तिनलाई गाली गर्नको लागि हो भने मान्छेले हेर्दो रहेछ र गाली गर्दो रहेछ भ्युज बढ्दो रहेछ पैसा आउँदो रहेछ अनि यस्तै यस्तै छन्
0: होइन हामीले चाहिँ यथार्थ मौलिक झल्किने खालका गीतहरू चाहिँ बजाउने गर्छौं हामीलाई एकचोटि चाहिँ त्यो एउटा अलिकति अलिकति चाहिँ अलिकति नरमाइलो नरमाइलो गीत आएको छ त्यो चाहिँ हामीलाई बजाउन आग्रह गर्नु भएको थियो हामीले बजाएनौं ढालानन्दजी सामाजिक सञ्जाल अथवा यो मीडियाले चाहिँ राम्रा राम्रा गीतहरू चाहिँ उठाउनु पर्छ होइन जो बुवा आमा दाजुभाइ जोसँग बसेर पनि सुन्न मिलोस् हेर्न मिलोस् जसले

0: झिनुवाका खाजा भन्नुभएको थियो नि भर्खरै पुरुषोत्तम नेउपानेले, झिनुवाका खाजा सुकाउनका लागि होइन अथवा कभेलीका मन्टाहरू भनेर भन्नुभएको छ, तामाको तरकारी भन्नुभएको छ, हाम्रा ती आँप झोते भनेर पहाड़तिर चर्चित ती धानहरूका चाहिँ नाम लिनुभएको छ, छोरीलाई खुवाउनका लागि दसवटा नदी तरेर अथवा खोला तरेर जानुपर्ने कुराहरू चाहिँ गीतमा समेटिएको छ। वास्तविकता मौलिक बोकेका गीतहरू यिनीहरू हुन्, यस्तै हामीले पस्कनेछौँ। ढालनाथजी निकै रमाइलो गर्ने मान्छे, रमाइलोका लागि मात्रै नभएर निकै प्रतिभा छ तपाईँसँग, त्यो प्रतिभा पस्कनका लागि आउनु भएको छ। पक्कै पनि आज यो आइतबारी बसाईलाई तपाईँको प्रतिभाले पनि केही थप प्लस चाहिँ इच्छा थप्नेछ भन्ने मैले आशा गरेको छु। आज के ल्याउनु भएको छ ढालनन्दजी?
1: आज मैले एउटा मुक्त कोरे, कस्तो भन्दा आइपुगेको तिजमा मेरो व्यक्तिगत हो है यो,
0: हजुर,
1: अनि रमाइलो गर्ने बेलामा आज छोरोको विदेश यात्रामा चाहिँ बिदाई गरे,
0: हजुर,
1: एक महिना जति बसेर फर्किएर गए, अनि हामी नेपालीहरूले खै अब बाध्यता हो कि रहर हो कि कसो हो, सबैका घरमा चाहिँ नि बुढाबुढी मात्रै रहने, छोराछोरी छोरा बुहारी छोरीहरू ज्वाइँहरू विदेशतिरै चाहिँ जाने, त्यो उसमा आज चाहिँ उसलाई पठाइसकेपछि यसो चाहिँ एउटा मुक्तक बनाएको छु, यो सबैलाई चाहिँ नि लागू हुन्छ अथवा चाहिँ मनपर्छ भन्ने छैन, मेरो आफ्नो चाहिँ व्यक्तिगत कुरा हो होइन,
0: हजुर,
1: अनि यसैलाई समेटेर मैले एउटा सानो मुक्तक बनाएँ, लामो कुरा भयो होइन, अरू साथीहरू पनि आउनुहुन्छ, मैले मुक्तक सुरु गरेँ है त,
0: हुन्छ सुरु गर्नुहोस्। अनि
1: घर छोडी जाँदा सन्तान सात समुद्र तरी, घर छोडी जाँदा सन्तान सात समुद्र तरी, बिदा दिँदा आउँदो रहेछ मुटु गाँठो परी, बिदा दिँदा आउँदो रहेछ मुटु गाँठो परी, कति रमाउँथ्यो मन आउने दिन गन्दा, यति दिनपछि आउँछ भन्दा, कति रमाउँथ्यो मन आउने दिन गन्दा, हेर्दा बादल फारेस जस्तो, हेर्दा बादल फाटे जस्तो छुट्दा आँसु झरी, हेर्दा बादल फाटे जस्तो छुट्दा आँसु झरी, छुट्दाखेरिको वेदना हो, यति नै है त।
0: कति मजाको, हेर्नु त यथार्थ नेपालीलाई सके, तपाईँले पनि पठाउनु भएको छ होइन?
1: हजुर हजुर, त्यही त आज छोरालाई चाहिँ बिदाई गरे,
0: तपाईँले नै बिदाई गर्नुभयो है?
1: म आफैले बिदाई गरे,
0: ए मनमा गाँठो पार्नुभयो अनि मुक्त फुरिसक्यो,
1: अनि उसलाई उता पठाएँ गाडी खोजेर, एयरपोर्टतिर गए,
0: हजुर,
1: अनि त्यसपछि यसो चाहिँ नि लेखेको थिएँ, आज फेरि ठ्याक्कै आइतबार पर्यो, अनि त्यसो फोन पनि लगाइहाल्यो, अनि सुनाउन पाएँ उसको चाहिँ नि शुभयात्रा, यात्रा मङ्गलमय बनोस् भन्दै, अहिलेलाई छुट्यौँ है त।
0: एकदमै एकदमै हुन्छ ढालनन्दजी, आउनु भएको थियो तिलोत्तमा आठ शिवपुरबाट हामीलाई माया गर्नुहुन्छ, विदाई भइसक्नु भएको छ। ढालानन्द चालिसीजीले निकै रमाइला मुक्तकहरू लेख्नुहुन्छ, आज आफ्नै छोरालाई चाहिँ विदेश पठाएको छु भन्नुभएको छ, शुभयात्रा छ उहाँको छोराको, यात्रा सफल होस्, श्री पशुपतिनाथले जे चाहेर जानु भएको छ त्यो यात्रा पूरा गरिदिनुहुनेछ पक्कै पनि, हामी पनि आग्रह गरेका छौं, यो आग्रहलाई पशुपतिनाथ लगायत सम्पूर्णले सुनिदिनुहुनेछ, हामी खुशी हुनुपर्ने एउटा बाध्यता पनि छ, किनभने देशमा रोजीरोटीको लागि देशमै केही गर्छु भनेर हामी बस्यौं भने त्यसले उपलब्धि चाहिँ हुन नसकेको अहिलेसम्मको स्थिति पनि छ, त्यसैले हाम्रा पढे लेखेका युवाहरू आफ्नो लगानी जति पढ्दा खर्च गरे त्यति उपलब्धि चाहिँ अथवा त्यति रोजगारीले कमाउन नसक्ने स्थिति देशको यति बेला चाहिँ यथार्थ हो, यो कुरालाई चाहिँ ढाँटेर ढाकेर ढाकिँदैन, एयरपोर्टमा गयौं भने निकै धेरै हाम्रा दाजुभाइहरू माला खादा लगाएर आँसु पुछ्दै एयरपोर्टबाट बाहिरिएको अवस्था पनि छ, त्यसैले यस्तो अवस्था कहिलेसम्म हुने हो, यो देशले कहिले चाहिँ रोजगारी पाउने हो, यो देशका सन्तानले कहिले यही देशमा पाउने हो, यस्ता पीड़ाहरू चाहिँ कहिलेसम्म भोग्नुपर्ने हो, पक्कै पनि भोग्न नपरोस् हामी यही कामना पनि गर्न चाहन्छौ, जति पनि आज यात्रा गर्दै हुनुहुन्छ सबैले लाई त्यो यात्रा सफलताको शुभकामना अथवा शुभ यात्रा पनि हामी भन्न चाहन्छौ। ढालानन्द चालिसीजीले आफ्नो छोरालाई पठाएको मुटु गाँठो बनाएको कुरा मुक्तकबाट पस्कनु भएको थियो, धेरै साथीले मेसेज गर्नु भएको छ, धेरैले लाइभ हेरिरहनु भएको छ, सबै सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। जनक रजाली मगर गुड आफ्टरनून, दामी छ प्रोग्राम,
2: मिस यू अल भनेर छोटो लेख्नु भएको छ। जनक रजाली मगरलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। मनको साथी जीवन कार्कीले हामीलाई एकदमै पोखराबाट म्यासेज गरिरहनुहुन्छ, निकै माया गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई, तपाईँले पनि यस्तै माया गर्नुहोला यही आग्रह पनि गर्न चाहन्छु। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ प्रकाश सर, के छ हजुर हाल खबर? सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम राम्रो लाग्छ हजुर रेडियो परिवार, आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन, फेरि पनि फेरि भेटौंला भनेर लेख्नु भएको छ। पक्कै पनि कार्यक्रमहरूमा निकै माया गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ। त्यसै गरेर मोहन भण्डारीले कति रमाइलो हो कार्यक्रम, कार्यक्रम सफलताको शुभकामना भनेर हामीलाई म्यासेज गर्नुभएको छ। तिलोत्तमा 5 रेडियो लुम्बिनी एफएम टोल विकास भनेर लेख्नुहुन्छ, रेडियो लुम्बिनी एफएम टोल विकासबाट भन्नुभएको छ, नजिकैबाट गर्नुभएको रहेछ मोहनजी, तपाईँलाई पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर नमस्कार, धेरै दिनमा आज समय मिलाई लाइभ हेरेको छु, साइला दाईको होटल अर्को सटरमा मोमो सेन्टर पनि खोली व्यस्त हुन लागेको हुँदा सम्झँदा सम्झँदै पनि समयले साथ दिएन, अब सधैँ कार्यक्रम लाइभ हेर्न समय मिलाउने बाचा गर्दै अबको गीत फरमाइश गर्छु, सम्पूर्णलाई सुनाउन चाहन्छु भनेर गुरु पंगेनीले साइलदाईको होटल अथवा मोमो सेन्टरबाट हामीलाई सम्झनु भएको छ। साइलदाई तपाईँलाई पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। धेरै साथीहरूले लाइभ हेरिरहनु भएको छ, सबैप्रति म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र फेरि पनि एउटा रमाइलो भाका उठाउन चाहन्छु, रमाइलो भाका उठाउनका लागि लालुमै विधान कार्की र शकुन्तला ढकालको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।
3: अवस्थामा नयाँ पुस्ताहरूको बीचमा तीजको वास्तविक झलक।

गाना चटपटी फुल्की वाला बाजी मैंने खा दो गाँव में।

उभखोला पर्वतेले लालुमै यो एल्बम विधान कार्की र शकुन्तला ढकालको आवाजमा राखेको यो भाका पस्किएका छौं। पक्कै पनि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको आइतबारी व्यवसायमा प्रविधिमा क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसयात्री प्रकाश न्यू पनि यति बेला तपाईँलाई रमाइलो गराउनका लागि यो आइतबारी व्यवसायलाई निकै रमाइलो गराउनुपर्छ, तपाईँसँग जोडिनुपर्छ भनेर हामी चाहिँ यति बेला लागि परेका छौं। धेरै साथीले म्यासेज गर्नुभएको छ, साथीहरूका म्यासेज उठाउन चाहिँ चाहन्छु यति बेला। धेरै साथीले चाहिँ चाम सारु मगरले हेलो गुड आफ्टरनून, दर्शन नमस्कार झोरले, सेमी पाउस सियारो छ्याजालो तसाई डले साँच्चै आरामै हुनुहुन्छ भनेर मगर भाषामा पनि लेख्नु भएको रहेछ। अलिकति पढ्न कन्फ्युज भए, मगर भाषा अलिकति जानेको पनि छैन, सिक्ने धेरै प्रयास गरेको छु चाम सारु मगरजी। फेरि फेरि कार्यक्रमहरूमा तपाईँसँग कुराकानी पनि गर्नेछु। हुन्छ, मकवान नवलपुरको मान्छे फेसबुक पेज मार्फत न्यू दिल्ली इण्डियाबाट सुन्दैछु। रमाइलो कार्यक्रम, सम्पूर्ण साथीहरूमा मिठो सम्झना यति भन्दै छुट्टिन्छु। हवस् त, ओके बाबाई भनेर चाहिँ आफूलाई लेख्नु भएको छ भने, त्यसै गरेर फेरि पनि टीकाराम सुनारले पनि हामीलाई म्यासेज लेख्नु भएको छ। दर्शन नमस्कार, म टीकाराम सुनार तिन्जुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा भनेर सुन्दैछु, काठमाडौँबाट प्रोग्राम सुन्दैछु कार्यक्रम मार्फत सम्झनु पर्दा भनेर धेरै साथीहरूको नाम लेख्नु भएको छ। सोना कन्दनवा मिडिया प्रेमी निर्मला बनेम, जीवन सुब्बा, देव बास्कोटा, कमल श्रेष्ठ, घायल अभिमान सुनार, साम्पाङ तामाङ, त्यसै गरेर टीका राज घले मगर, रमला साम्पाङ राई, त्यसै गरेर शर्मिला सारु मगर, पल पल अपिकेसेन, त्यसै गरेर रमला कमला मुखिया र धेरै साथीहरूको नाम लेख्नु भएको छ। बुद्धिवीर तामाङ, दिल दुखी रिया, जमिनदार बाबुको इमान्दार छोरो सरस्वती खत्री, त्यसै गरेर सजना माझी सजना, कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई चाहिँ का लागि भन्दै छुट्टिन्छु भनेर लेख्नु भएको छ टीकाराम सुनारले। हामीलाई काठमाडौँबाट म्यासेज गर्नुभएको छ। टीकारामजी, तपाईँलाई हार्दिक आभार, धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरेर नारायण नेपालीले पनि हामीलाई दोहा कतारको मरमा इस्तानबुलबाट लेखिरहनु भएको छ, सुनिरहनु भएको छ, कार्यक्रम लाइभ हेर्नु भएको छ। यति बेला चाहिँ तपाईँको मिठो आवाज, उत्कृष्ट कार्यक्रम र मनोरञ्जनले हाम्रो दिनलाई अझ रमाइलो बनाएको छ। देशदेखि टाढा रहेर पनि रेडियो मार्फत आफ्नोपनको अनुभूति गराउनु भएकोमा सम्पूर्ण रेडियो टीमप्रति धेरै धेरै आभार। आगामी दिनमा पनि यस्तै उत्कृष्ट कार्यक्रम निरन्तर सुन्न पाइयोस् भन्दै शुभकामना व्यक्त गर्न चाहन्छु। म नारायण नेपानी, दुआ कतार भनेर लेख्नु भएको छ, दुआ कतारदेखि हामीलाई सम्झनु भएको छ नारायणजी, तपाईँलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छौ। मरमरा इस्तानबुलमा रहने सम्पूर्ण साथीहरूलाई चाहिँ रेडियो लुम्बिनी कार्यक्रम सुशीलीको तर्फबाट र हाम्रो क्यामेरा पर्सन हुनुहुन्छ भित्रबाट हात हल्लाउनु भएको छ, दुआमा रहने सम्पूर्ण साथीहरूलाई मेरो तर्फबाट पनि यो तीजको शुभकामना भनिदिनु भन्नुभएको छ हाम्रो क्यामेरा पर्सनले अथवा प्राविधिक मित्रले। यति बेला सम्पूर्णलाई चाहिँ हामीले कार्यक्रमको तर्फबाट पनि नारायणजी, त्यहाँ आउने सम्पूर्ण कतारमा जति पनि हुनुहुन्छ सबैलाई कार्यक्रम शेयर गरेर साथ दिनुहोला। तपाईँहरूको साथ माया पायौं भने कार्यक्रमलाई अझ उत्कृष्ट बनाउँदै जानेछौं। धेरै आभार व्यक्त गर्न चाहन्छु नारायण नेपानी, दोहा कतारबाट हामीलाई सम्झिनु भएको छ।

0: यसै गरेर मेसेज पढ्दा पढ्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते।
1: हजुर सर नमस्ते। नमस्कार हजुरलाई, स्वस्थ व्यस्त र आरामको कामनाका साथ म टेकु छेत्री तनहुँबाट।
0: टेकुजी आराम हुनुहुन्छ?
1: हजुर सर आरामै, र हजुरलाई पनि सन्चै आराम भन्न चाहन्छु।
0: हामी पनि एकदमै आरामै छौँ टेकुजी, एकदमै रमाइलो छ, यति बेला घमाइलो छ तराईतिर, यसो हेर्नु पर्दा घरि घाम घरि पानी, शीतल छ, खासै गर्मी छैन तराईमा पनि। त्यताको हालखबर सुनाउनुहोस् टेकुजी।
1: यता पनि त्यस्तै अवस्था छ र अहिले घाम चर्किरहेको अवस्था जानकारी गराउँछु।
0: एकदमै घाम लागिरहेको छ है?
1: हजुर सर।
0: कार्यक्रम सुशेलीको आइतबारी बसाईमा छिट्टै रमाइलो गराउनका लागि टेकुजी आउनुभयो भनेपछि ढालानन्द चालिसीजीले आफ्नो मुक्तक पड्काएर गइसक्नु भएको छ होइन? आज फेरि अब टेकु छेत्रीजी आउनुभयो भनेपछि सबैले चाहिँ रेडियोको पावर चाहिँ अलिकति बढाउनुहुन्छ कि, भोल्युम बढाउनुहुन्छ। तनहुँबाट आउनुहुन्छ, गण्डकी प्रदेशबाट आउनुहुन्छ, धेरै कार्यक्रमहरूमा सहभागी हुनुहुन्छ भनेर धेरै खुसी हुनुहुन्छ टेकुजी। आज के ल्याउनु भएको छ हामीलाई?
1: आज एउटा छोटो प्रस्तुति विशेष, यसै भुटेकोसी बाढीको झैँ कसैलाई पर्न नपरोस् एउटा छोटो प्रस्तुति सर।
0: हुन्छ, सुरु गर्नुहोस्।

यस्तै रहेछ जीवनको गति, जीवनको गति। कति बेला आइलाउँछ थाहा हुन्न आपत्ति, अकालमा मर्न नपरोस्, हे ईश्वर भगवान भोटेको सिको बारीमा झैँ कसैलाई पर्न नपरोस्, अकालमा मर्न नपरोस्, हे ईश्वर भगवान।

बेलामायुन्छ भनि भाग्य चिन्न सक्दैनन् कोही पनि यो बेलामायुन्छ भनि केही हुन्छ भनि भाग्य चिन्न

विषेको गर्वको कुरा कसले दुर्दिन लाउँछ र

0: हजुर
1: हामी सबैको कामना होइन
0: हजुर सर
1: यस्तै रहेछ जीवनको गति कति बेला आइलाग्छ थाहा हुन्न आपत्ति होइन अकालमा मर्न नपरोस् हे ईश्वर भगवान भोटे कोशीको बाढीमा चाहिँ कसैलाई पर्न नपरोस् मर्न नपरोस् निकै मौलिक अथवा निकै यथार्थ भाका लिएर उपस्थित हुनुभएको छ हामी पनि भावुक बनेका छौं देशै भावुक बनेको छ सबै रोइराखेका छौं होइन टेकुजी
0: हजुर हाम्रा सारा हिम श्रृङ्खलाहरू हिमालबाट बग्ने नदीहरू छन् अरू पनि अरू नदीहरूमा पनि कुनै बेला यसो दुःखद आपत्ति नपर्ला भन्न सकिन्न हामी सबै सचेत र सजग रहौँ भन्न चाहन्छु
1: एकदमै एकदमै जति पनि नदी हिम नदीहरूबाट बगेका नदीहरूको किनार छेउमा बस्नु भएको छ सबै चाहिँ जति बेला पनि आपत्ति आउन सक्दो रहेछ त्यसैले पनि हामी त्योभन्दा सेफ तरिकाबाट अथवा सुरक्षित तरिकाले रहनका लागि टेकुजीले पनि आग्रह गर्नुभएको छ हामीले पनि आग्रह गरेका छौं सबैले यति बेला त्यो चाहिँ सबैले मनन पनि गर्नु भएको छ यो आपत्ति बाजा बजाएर आउँदैन जतिखेर पनि आउन सक्छ त्यसैले सुरक्षित रहनका लागि भन्ने सन्देशमूलक भाका लिएर उपस्थित हुनुभएको छ टेकुजी यति बेला धर्मराज ढकालले चाहिँ कटुवाल प्रकाश कटुवालको गीत रोज्नु भएको छ निकै रमाइलो भाका छ रातो रिबन सिरैमा बोलको गीत रोज्नु भएको छ कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ टेकु छेत्रीजी
0: हुन्छ फर्स्ट टाइम हजुरलाई
1: धन्यवाद
0: यस गीत रोजेमा पार्नुहुने साथीलाई र भर्खरै आउनुहुने ढाला नन्द चालिसे र जहाँ जुन माध्यमबाट भयो भने हाम्रो प्रिय कार्यक्रम सुन्नुहुने सबै सबैलाई मिठो मायाका साथ सम्झेर छुट्टिन्छु सर नमस्कार भाइ हेभ अ गुड डे
2: नमस्ते आहा टेकु छेत्रीजी गण्डकी प्रदेश तनहुँबाट आउनु भएको थियो निकै रमाइलो भोटिकोशीको नदीमा जस्तै कसैलाई दुर्घटना नहोस् भन्ने एउटा सन्देशमूलक गीत लिएर आउनुभएको थियो भाका पस्कनु भएको थियो प्रतिभा सुनाउनु भएको थियो म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु टेकुजीलाई त्यसै गरी टेकुजीले जस्तै तपाईँले पनि प्रतिभा पस्कन सक्नुहुन्छ 071-562-012 बाटो भएर आउनका लागि आग्रह गर्दै धर्मराज ढकालले नमस्ते शुभ दिन म ढकाल धर्मराज दुवै वार्ता कार्यक्रम सुन्दैछु आज मलाई प्रकाश कटुवालको ती गीत रातो रिबन सिरैमा बोलको गीत बजाइदिनु होला ल आज जन्मदिन मनाउने मेरो भान्जी कविता अधिकारीलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै सबैमा शुभ दिन मिठो सम्झना भन्दै छुट्टिन चाहन्छु भनेर लेख्नु भएको छ धर्मराज ढकालजीलाई पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु प्रशान्तजी गीत तयारी गर्नु भएको छ धेरै साथीहरूलाई म यस्तै फेसबुकमा जोडिनका लागि जतिले पनि जोडिनु भएको छ सेयर गर्नका लागि पनि म अनुरोध गर्न चाहन्छु सेयर कार्यक्रमलाई म तपाईँलाई यति मात्रै भनी मागिरहेको छु यो कार्यक्रमलाई फेसबुक मार्फत हेरेर सेयर गरिदिनुहोला सबैको माझमा पुर्याउनुहोला कमी कमजोरी हुन सक्छन् त्यसलाई सुधार्ने मौका दिनुहोला पनि म भन्न चाहन्छु यति बेला कोही मित्र टेलिफोनमा आउनुभएको जस्तो मलाई लागिरहेको छ प्रशान्तजीले टेलिफोन उठाउनु भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौँ हजुर नमस्ते
3: हजुर नमस्कार म दमन बोलराना तिलोतमा सात रूपन्देहीबाट
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
3: तिलोतमा सात भलवारीबाट
1: तिलोत्तमा सातबाट को भन्नुभयो
3: विष्णु डम्मरपाल
1: विष्णु
3: डम्मरपाल
1: डम्मरपाल आराम हुनुहुन्छ विष्णुजी
3: हजुर
1: के गर्दै हुनुहुन्छ तिलोत्तमा सातमा नजिकै हुनुहुन्छ रहेछ हामीसँग
3: हजुर नजिकै छ
1: के गर्दै हुनुहुन्छ
3: त्यतिकै यहाँ तोरी धुँदैछु आज घाम लागेको धेरै दिनपछि
1: आज चाहिँ लुगा धुँदै हुनुहुन्छ
3: तोरी
1: ए रमाइलो बिताउनु भएको छ जो दिन
3: हजुर
1: कार्यक्रम सुशीली कतिको सुन्नुहुन्छ
3: एकदमै सुन्छु म त
1: फेसबुकमा जोइन हुनुभएको छ
3: हजुर
1: रेडियो लुम्बिनी मणिग्राम भनेर सबै साथीहरूलाई सेयर पनि गर्नु भएको छ होइन विष्णुजी तिलोत्तमा सातबाट आउनु भएको छ आइतबार यो बसायो यो रमाइलो गराउनका लागि आउनु भएको छ पक्कै पनि निकै राम्रो प्रस्तुति दिनुहुन्छ कि जस्तो छ आवाज निकै मिठो छ के अरे अब नभन्दै भनिहालौँ होइन आज हामीलाई के ल्याउनु भएको छ कसैले हुन्छ सुरु गर्नुहोस्
3: बसन्ती युट्युब च्यानलमा छ त्यही गीत सुनाउँछ है त दुई टुक्का सुनाउँछ है
1: हुन्छ
3: हे बाउ बाजेको सम्पत्तिलाई बन्दकीमा राखेर बाउ बाजेको सम्पत्तिलाई बन्द

0: टाउको दुख्दा तातो पानी खान पाइएन होइन? पहिला छोराहरू विदेश गए, बुहारी विदेश गइन्, राम्रो अस्ट्रेलिया गइन्, अमेरिका गइन् भनेर हामीले ठूलो नाक बनाउँछौ होइन? विष्णुजी, यथार्थ जुन यथार्थ गीत ल्याउनु भएको छ निकै राम्रो छ, तपाईँको स्वर पनि अलिकति छोटो गाउनुभयो, अझै लामो बनाएर फेरि कार्यक्रमहरूमा पनि ल्याउनु होला यो पनि आग्रह गर्न चाहन्छु। जति पनि वैदेशिक यात्रामा छोराहरू गए भनेर कोही आमाहरू खुसी नहुनु होला, किनभने ती छोराहरू चाहिँ राम्रो कन्ट्रीमा गएका छोराहरू, फर्किएको रेकर्ड कमै छ, त्यसैले पनि पैसा सबै कुरा होइन, सबै कुरा सम्बन्ध र छोराछोरी विदेशी र उतै विलासिने कुराहरू चाहिँ राम्रो कुरा होइन भन्ने कुरा चाहिँ विष्णुजीले ल्याउनु भएको छ। विष्णुजी आइतबारी बसाईमा हुनुहुन्छ, यति बेला धनराज ढकालजीले रोजीको गीत कसैले समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ।
1: हजुर, लगायत सम्पूर्ण देश विदेशमा रहेर सुन्नुहुने लुम्बिनी एकदम सुनेर बस्नुहुने सम्पूर्ण श्रोता आमा बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई सुनाउन चाहन्छु।
0: सम्पूर्णलाई सुनाउन चाहन्छु भन्दै बिदा हुन चाहनुहुन्छ होइन? कार्यक्रमलाई सेयर गरिदिनु होला, फेरि कार्यक्रममा आउनु होला है विष्णुजी। हुन्छ विष्णुजी, कार्यक्रमबाट विदा भइसक्नु भएको छ। निकै रमाइलो भएका, यथार्थ भएका, जुन एयरपोर्टबाट बाहिरिएका कुराहरू, जुन छोरो गयो भनेर धेरै खादा माला लगाएर तपाईँ हामीले पठाउँछौ, त्यो बिरामी भइसकेपछि तातो पानी खाने दिने मान्छे नहुँदाको पीड़ा उहाँले चाहिँ गीत मार्फत गुनगुनाउनु भएको थियो। विष्णुजीलाई म आभार व्यक्त गर्न चाहन्छु। भलबारी तिलोत्तमा साथबाट आउनु भएको थियो। पक्कै पनि धेरै साथीहरूले मेसेज गर्नुभएको छ। बालकृष्ण आर्यालजीले नमस्ते लुम्बिनी एफएम टीमलाई, रेडियो लुम्बिनी एफएम टीमलाई, म कफी कम्पनी बिरयानी हाउसबाट हो भनेर मेसेज गर्नुभएको छ। यति बेला भने धर्मराज ढकालको रोजाईमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नु होला।

0: दीपावलीका लागि मुख्य प्रायोजक पूजा पर्दो राम्रो सुलभ र सस्तो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ स्टेन्ड क्याप लगायत इन्डस्ट्रीजलाई अध्यक्ष तिल प्रसाद भट्टराई फोन 98570205667 र लोकनाथ भट्टराई फोन 98570335058 पूजा प्लास्टिक इन्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही
1: आहा यो रमाइलो भाका र छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम सुशीलीमा कार्यक्रम सुशीलीको आइतबारी व्यवसायमा प्रविधिमा क्यामेरामा प्रशान्त गेवाली म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला आइतबारी व्यवसायलाई रमाइलो गराउनका लागि तपाईँका म्यासेजहरू पढ़िराखेका छौं रमाइला रमाइला तपाईँका रोजाईका भाकाहरू पनि पस्किँदै आएका छौं यति बेला ढिला नगरिकन म्यासेजतिर म लाग्न चाहन्छु किनभने छोटो समय छ धेरै साथीहरूका गीत गुनगुन बजाइदिनुपर्नेछ दिवाकर आचार्य जुवाङले हामीलाई नमस्कार म नयाँ मिलदेखि कार्यक्रम सुशीली सुन्दैछु कार्यक्रम राम्रो छ र आजको बसाईमा अब बज्ने भाका रेडियो लुम्बिनी अल युनिटका साथै मलाई दिवाकर भनेर चिन्ने नचिने सम्पूर्ण साथीहरूलाई समर्पण गर्न चाहन्छु मिल्छ भने तीज पर्व नजिकी रहेको यो समयमा तीजको भाका माइती घरको सम्झना आयोवरीलाई भोलको भाका बजाइदिनु हुन अनुरोध गर्छु भनेर लेख्नु भएको छ पक्कै पनि दिवाकरजी निकै माया गर्नुहुन्छ कार्यक्रमलाई सेयर गरिदिनुहुन्छ सबै साथीहरूको माझमा पुर्याइदिनुहुन्छ दिवाकरजीलाई म नजिकै हुनुहुन्छ त्यो तमा पाँच नयाँ मिलदेखि हामीलाई सम्झनु भएको छ हार्दिक आभार व्यक्त गर्न चाहन्छु तपाईँको रोजाईको भाका केही समय पछाडि हाम्रो प्रशान्तजीले तयारी गरिराख्नु भएको छ फेरि पनि अर्को मेसेज उठाउन चाहन्छु दिवाकर किशोर दिवेन किशोर अन्जानले सम्बन्धलाई सधैँ प्रगाढ राख्नका लागि सबैभन्दा पहिला आफूभित्र भएको रिस राग शंका उपशंका र गलत सोचाई प्रविधिलाई नष्ट गरिदिनुहोस् अनि एक अर्काको आत्मविश्वासलाई कहिल्यै नतोड्नुहोस् सँगै मर्ने सँगै बाँच्ने भनेर खाएको कसमलाई जिन्दगीभर साथ दिनुहोस् अनि त जिन्दगी हाँसी खुशी र उमंगका साथ जिउन सहज हुन्छ देवेन किशोर अन्जान दोहा कतारबाट भन्नुभएको छ दोहा कतारबाट हामीलाई माया गर्नुभएको छ हाम्रो दिवेन किशोर अन्जानजीले जुन मायाको डोरी गाँस्नु भएको छ त्यो डोरीलाई चाहिँ कस्दिनु होला जति पनि रेडियो सुन्नु भएको छ दोहा कतारबाट हामीलाई दिवेन किशोर अन्जानले मेसेज गर्नुभएको छ हार्दिक आभार व्यक्त गर्न चाहन्छु त्यसै गरेर बालकृष्ण अर्यालजीले को पढ़िसकेका छौं हामी भीम कणेलजीले पनि हामीलाई मेसेज गर्नुभएको छ त्यसै गरेर अहिलेलाई भने एउटा रमाइलो भाका तपाईँको माझमा राख्न चाहन्छु दिवाकर आचार्य ज्वाङको रोजाईमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

दाजु र भाइले हुने परिलै निकै रमाइलो भाका दिवाकर आचार्य ज्वाङको रोजाइमा राखेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। यति बेला कार्यक्रम सुशीलीसँगै रहेर हामीलाई प्रायोजन गरेको छ कार्यक्रम पक्कै पनि पूजा प्लास्टिक इण्डस्ट्रीजले तिलोत्तमा 15 मधौलिया चोकबाट पूर्वपट्टि छ। तपाईँले घर बनाउँदै हुनुहुन्छ भने झ्याल मा पर्दा फिटिङ गर्दै हुनुहुन्छ भने त्यो पर्दा फिटिङका सम्पूर्ण सामानहरू चाहिँ त्यहाँ उत्पादन गर्नुहुन्छ। त्यो उत्पादन सुलभ मूल्यमा तपाईँलाई होलसेल मूल्यमा पसलहरूलाई चाहिँ बिक्री वितरण गर्नुहुन्छ। तपाईँ त्यहाँ भिजिट गर्न सक्नुहुन्छ, एकचोटि त्यहाँ जान सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। प्रायोजन गर्नुभएकोमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तिल प्रसाद भट्टराई, लोकनाथ भट्टराईलाई धेरै धन्यवाद दिन चाहन्छु। र फेरि पनि म्यासेजै उठाउन चाहन्छु तपाईँलाई। भीमकडेलले, हजुर नमस्ते, म तिलोत्तमा 8 दाजु, आज म चरी बासामा रवि कार्कीको आवाजमा रहेको गीत सुन्न मन लाग्यो भन्नुभएको छ। पक्कै पनि सकेसम्म तीजका भाकाहरू हामी बजाइरहेका छौं। तीजकै भाकालाई हामीले ग्राह्यता दिनेछौं। त्यसको लागि चाहिँ भीमजी तीजका भाका रोजिदिनु होला। यो एक महिना 30 गतिसम्म हामीले तीजका भाकाहरू बजाउने भनेर तपाईँहरूलाई चाहिँ हामीले भनिसकेका छौं। त्यसैले पनि सकेसम्म हाम्रो प्रशान्तजीलाई पनि तीजकै भाका तयारी गर्नुहोला। विश्वास थापा मगर मिसु विश्वले पनि हामीलाई, हजुर दर्शन झोरले लुम्बिनी प्रदेश आराम हुनुहुन्छ, आज खाजा चिया भयो होला, आज पहिलो पटक सुन्ने मौका पाए, दामी कार्यक्रम सम्झना सबैमा भनेर नमस्ते स्टिकरहरू, धेरै रमाइला रमाइला स्टिकरहरू चाहिँ पठाउनु भएको छ। पक्कै पनि आज शान्तिश्री परिवारको र रुन्छु घरि घरि तीजको भाका बजाइदिनु होला भन्नुभएको छ। यो गीतलाई तयारी गर्नुहोला प्रशान्तजी। पक्कै पनि आज शान्तिश्री परिवारको रुन्छु घरि घरि भन्ने भाका बजाइदिनु होला, सुन्न मन लागेको छ भन्नुभएको छ विश्वास थापाजी। यति बेला कार्यक्रम सुन्नु भएको छ, सम्पूर्ण साथीहरूलाई चाहिँ कार्यक्रम सेयर गरिदिनु होला। तपाईँलाई मैले यति कुरा मात्रै मागेको छु, तपाईँले रोजाइमा राखेको भाका पक्कै पनि हामी बजाउनेछौ, यो कुरा पनि तपाईँको बीचमा राख्न चाहन्छु। त्यसै गरेर कर्णप्रिय केसी संगीतले प्रवासी भूमिबाट हजुर लगायत मेरो नाम सँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया एवं समधुर सम्झना, घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर, हाल भारतको हिमाञ्चलबाट जोडिएको जानकारी गराउन चाहन्छु। यसै गरी कार्यक्रम मार्फत मेरो घर परिवारमा विशेष माया अनि सम्झना भन्दै ओझेल गर्छु भन्नुभएको छ। टेकु छेत्रीजीले फेरि नमस्तेको स्टिकर पठाउनु भएको छ। त्यसै गरेर धेरै साथीले म्यासेज गरिरहनु भएको छ। टेकबहादुर पुमाले पनि हामीलाई म्यासेज गर्नुभएको छ। प्रकाश सर नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर दौड उदयपुर चौदण्डी गढीबाट, नगरपालिका 8 बेलटार राइटोल चुकबाट फेसबुक लाइभ रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज चाहिँ हेरिरहेको छु, सुनिरहेको छु भनेर टेकबहादुर पुमाले पनि हामीलाई म्यासेज गर्नुभएको छ। जतिले म्यासेज गर्नुभएको छ सबैप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रम आइतबारी बसायो, आइतबारी बसाईमा धेरैले हेर्नु भएको छ, धेरैले लाइभ हेरिरहनु भएको छ। म कार्यक्रममा यहाँबाट कतिले लाइभ हेरिरहनु भएको छ भनेर मैले हेर्न मिल्छ, त्यसैले पनि मैले हेरिरहेको छु। प्रशान्तजी मुस्कुराउनु भएको छ, आज खुसी हुनुभएको छ, धेरै फोन गर्नुभयो, धेरैले म्यासेज गर्नुभयो भनेर हाम्रो प्रशान्तजीलाई पनि जाँगर लाग्छ कि फेरि पनि यो कार्यक्रमलाई अझै कसरी भिडियोमा अझै राम्रो बनाउने, फेसबुकमा कसरी अझै मनोरञ्जन दिन सकिन्छ त हाम्रो रेडियो लुम्बिनी फेसबुक पेजमा हेर्ने सम्पूर्णका लागि भनेर हाम्रो प्राविधिक मित्र क्यामेरा पर्सन प्रशान्तजी एकदमै खोसिनु भएको छ। त्यसरी पनि प्रशान्तजीको लागि पनि यो कार्यक्रम सेयर गरिदिनका लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरेर विश्वास थापा मगरले प्लिज जानकारी सर भन्नुभएको छ, एकदमै तपाईँका लागि पनि विश्वास थापा मगर विश्वलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रमलाई सेयर गरिदिनु होला, धेरै साथीहरूसँग पुर्याउनु होला, मिल्छ भने फोन गर्नुहोला आगामी दिनमा। आजलाई भने कार्यक्रमको लगभग अन्त्यमा आएका छौं होइन, त्यसैले पनि यति बेला भने पक्कै पनि कसको रोजाइमा राखेको गीत विश्वास अथवा तीजको भाका रोज्नु भएको छ, यो गीतलाई उठाइदिनका लागि म अनुरोध गर्न चाहन्छु, स्वीकार्नु होला।

अभागी छरी रुन्छु घरी घरी पक्कै पनि विश्वास थापा मगर मिसुको रोजाईमा रहेको यो रमाइलो शान्ति श्री परिवारको आवाजमा रहेको भाका सुन्दा सुन्दै आजलाई छुट्टीको निर्धारित समय सकिएको जानकारी प्रशान्तजीले दिइसक्नु भएको छ। यतिन्जेल कार्यक्रम सुन्नुभयो, सबै प्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। र विश्वास थापा मगर विशुले हजुर त निकै राम्रो बोल्नु भयो सर, आभार भए। अब टाइम भयो भने सधैँ आउँछु ल, बरु कुन कुन दिन आउँछ भनेर भन्नुभएको छ। पक्कै पनि हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म विश्वास थापा मगरज्यू तपाईँलाई म यो जानकारी गराउन चाहन्छु। आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म हप्ताको 3 बार आउने गर्छ। यो जानकारी सँगै यतिन्जेल कार्यक्रम सुन्नुभयो, सबै प्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। जतिले फोन गर्नुभयो, आफ्नो प्रतिभा सुनाउनुभयो, जतिले यो कार्यक्रम सुन्नुभयो अथवा यो कार्यक्रमलाई शेयर गर्नुभयो, सबै सबै प्रति एकमुष्ट रूपमा हार्दिक आभार धन्यवाद व्यक्त गर्छु। यतिन्जेल मेरो कार्यक्रम अथवा फेसबुक पेजबाट र प्रत्यक्ष रेडियोबाट विभिन्न तपाईँका रोजाईका भाकाहरू रोजेर तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि, मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि र यो कार्यक्रमलाई जस्ताको तस्तै फेसबुक पेजमा राख्नका लागि 1 घण्टा खटिने प्राविधिक मित्र अथवा क्यामेरा पर्सन प्रशान्त गेवालीलाई विशेष विशेष धन्यवाद दिँदै पृष्ठभूमिमा माइतीको देश देवी घरतीको आवाज टिकापुन देवी घरतीको आवाजमा रहेको यो भाका छोड्दै बुधबारी व्यवसायमा तपाईँलाई रमाइलो गराउनका लागि फेरि पनि प्रशान्त म उपस्थित हुने बाटो

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
2: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
3: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
4: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
5: सफलता अनि संघर्षका कथा,
6: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
3: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागो भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
11: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
4: किन झोक्राउनु भन्छ काका?
5: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
4: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
5: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-28।
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
7: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
8: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
9: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
10: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
7: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
8: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
11: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
13: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
14: ए झन्त झन्त
15: होइन, के भयो बाबु?
16: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
15: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुशी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
18: पिसो

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयौ
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
3: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999 549-6999
7: सौजी क्युआर भयो
8: है ए भन्नुहोस् त मेसेज आएको छैन
9: घरी एफएम

0: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-3111 र 98-026-21-354।
8: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? आ का होई डाक्टरनी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
13: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
12: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
11: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
12: फल फूल और सागपात बच्चा के खाना साथ साथ
13: सब मिल के खियावल जाए,
12: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
13: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेची देवल जाए।
12: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
13: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफी तै
14: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू ससुराल को मेसो खोज्दै छम क्या
3: आहा यो हो नि तरिका सासू ससुरा को हो त पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ
15: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
3: ल यो सुन्नु त रेडियो में फुकेको फुके हुन्छ त
16: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी
20: यति बेला दिउँसोको 3 बजे हो
21: And voices from around the globe.
22: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
21: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
23: कठिन तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ्ने जोखिम भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार नेपाल खबरमा अब पूरा खबर पोटेकोशी नदीमा आएको बाढ़ी आएको आज 12 दिन आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ अस्ति 10 दिनमा दुईजना र हिजो 11 र 12 दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन् तर 6 मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन यस्तै रसुवागढ़ी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् जसका परिवार उद्धारको पर्खाइमा छन् परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै संयन्त्रको ढिलाइप्रति गुनासो गरेका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्म 1341 जनाको शव भेटिएको छ अब 4996 जना सम्पर्कविहीन छन् यस्तै 6075 जना घाइतेको उपचार भएको छ अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन् प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनए का लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ अहिलेसम्म 1037 शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ 98 शव आफन्तले बुझेका छन् पृथ्वी राजमार्ग अन्तर्गत 9 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ 9 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ अहिले सड़कको भित्ता काट्ने ग्राभलिङ गर्ने ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एस्काभेटर बुलडोज र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन् बाढ़ी प्रभावित जिल्लाहरू रसुवा नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन् नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाहरूले खाद्यान्न त्रिपाल कम्बल हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छनृ राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा भोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोराला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र सुवागढ़ी नाका तत्काल खुलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पडाजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वॉल क्लॉक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारी गाड़ी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1J 1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारेज गर्नेसम्मको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगारी र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय। रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जितसहित नेपाल एसिसी

0: कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भोटेको तथा त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिप्रति काठमाडौँ उपत्यकावासीले दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्। बिहान काठमाडौँमा आयोजित सामूहिक ऐक्यबद्धता र्याली मार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावितप्रति सहानुभूति प्रकट गरिएको हो। नागरिक समूहले विनाशकारी महाविपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली अर्पण गर्दै विपत्ताको खोजीमा अत्याधुनिक प्रविधि र स्रोत साधन प्रयोग गर्न सरकारसँग माग गरेका छन्। कठिन परिस्थितिमा उद्धारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको प्रशंसा गर्दै उपत्यकावासीहरूले प्रभावितहरूको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुननिर्माणलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाषिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल ऑयल निगमका अनुसार विभिन्न 18 कम्पनीले 12 पर्सा, मकवानपुर, चितौन, नलप्रासी, दारनुसा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,887 सिलिण्डर काठमाडौँमा ल्याएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यास को आपूर्ति निरन्तर गरिरहेको छ। यही भदौ 14 गते त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए। त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्राउने व्यवस्था गरेको हो। काठमाडौँ महानगरपालिकासँग सम्बन्धित सार्वजनिक सरकारका जानकारी र खुल्ला तथ्याङ्क उत्पादन भएकै बखत महानगरवासी र सरकारवालाको पहुँचमा पुग्ने प्रणाली कार्यान्वयनमा ल्याउन कार्यवाहक मेयर सुनिता डंगोलले शहरी योजना आयोग र विभागका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष शुरू भए यताका प्राप्त प्रगतिका विषयमा जानकारी लिने र लक्ष्य हासिल गर्न देखिएका चुनौतीहरूलाई आन्तरिक समन्वय मार्फत समाधान गर्ने उद्देश्यले शहरी योजना आयोग र विभागीय प्रमुख बीचको पाक्षिक समीक्षा बैठकमा उहाँले प्रणाली विकास गर्न आयोगलाई र विकसित प्रणाली आफू मार्फतका सूचना तत्काल अद्यावधि गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको हो। र भक्तपुर जेसिजको आयोजनामा संचालित भक्तपुर जेसिज कप उसु प्रतियोगिताको आज उद्घाटन भएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नियमित रूपमा खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्दै आएको र खेलाड़ीहरूलाई सम्मान गर्दै आएको बताउनुभयो। नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले नगरपालिकाले ओडामा खुल्ला व्यायामशाला समेत स्थापना गरेको मेयर प्रजापतिले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको शिवबाठीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 शव भेटियो, 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी र हिम पहिरो प्रभावित प्रति उपत्यकावासीको ऐक्यबद्धता, राहत र पुननिर्माणमा राज्यको ध्यान आकर्षण। र 3 दिनमा 87,000 ग्यास सिलिण्डर काठमाडौँ भित्र आएको निगमको भनाई। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: mal, caramelo.
1: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
8: अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
10: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
11: सफलता अनि संघर्षका कथा,
12: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
9: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
13: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
14: ओहो भाइ,
0: कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
14: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
0: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
15: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनुभयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
0: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
16: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
17: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
16: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
18: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
19: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

मार्गाखांची ओबीसी सीमेंट देश को सीमेंट।

0: इन्टरनेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय बुटवल 9 फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-472-882 र 98-470-24-870
6: किन झोक्राउनु भन्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98-570-21-757 र 98-472-28
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
11: डर लाग्नु निद्रा नलाग्नु
10: अनौठा विचार आउनु
11: निराशा बढ्नु खुसी नहुनु
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
11: छटपटी हुनु चिटचिट पसिना आउनु
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
10: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
12: नानी खाना खाना आऊ
13: लाउ दिनुस
12: हात धोयौ
13: धोइसके बाबा
12: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
13: ढिला भइसक्यो
14: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
12: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
14: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
15: बर्तेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
16: नेपाल सरकार विज्ञापनको
17: क्यानन ब्रान्डको भात नम्बर प्रदेशको रिजनल अथोराइज
18: डिस्ट्रिब्युटर कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
18: फोन नम्बर 071-542-6999
19: खुसीको खबर
20: होइन के खुसीको खबर हो दाजु
19: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
20: हो र
19: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823
20: साउजी क्यूआर भयो
21: है ए भन्नुस् त मेसेज आएको छैन
22: घरी एफएम

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-6141
9: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
15: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
14: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
15: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड कामभन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कैल जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
17: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दत।
16: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
8: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
17: सब मिल के खियावल जाए।
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा सालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
17: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
16: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
17: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
18: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।

0: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाउनु
1: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
2: स्वास्थ्यमा बटवल,
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि मिटेका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न।
1: ए ल ल लिनुस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिडो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई बाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
6: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: डढिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
13: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
15: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
14: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
15: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
14: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
15: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
14: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
16: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
14: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तिर्सना म्युजिक प्रस्तुत

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरास घुमे
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
7: वडा दीक्षितज्यू नमस्कार।
8: नमस्कार सन्तोषजी, के छ टोलतिर, सब ठिक ठाक?
7: खै के भन्नु वडा दीक्षितज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
8: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गरने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
7: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
8: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ, तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सौजी क्युआर भए
16: ए बोक्नुहोस् त, मेसेज आएको छैन।
17: घरी एसएमएस

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बात रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628032, मोबाइल
14: 9857021835।
15: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
17: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
17: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
17: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
17: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी टेर्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
19: ओए बहिनीलाई के गरेको, त मान्छे नै रहेनछस्।
14: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
19: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
20: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
21: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
20: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
21: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
20: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
21: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
20: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
22: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
23: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
24: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
23: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
24: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
23: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
24: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
23: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
22: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। जलवायु परिवर्तनको असरका विषयमा संयुक्त राष्ट्रसंघमा तथ्य सहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको सुझाव। सचिवालयको मात्र भर नपरी विषय विज्ञसँग छलफल गर्न आग्रह। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका काम तीव्र। सरकारी संयन्त्रसँगै 30 वटा गैर सरकारी संस्थाहरू सक्रिय। कृष्णवीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइँदै भदौ मसान्तसम्म गाड़ी सञ्चालनमा ल्याउने लक्ष्य। हालसम्म भोटेकोशी बाढ़ीमा परेका मध्ये 1341 वटा शव भेटिए। 4996 जना अझै सम्पर्कविहीन। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा 1 दशकमा 39.58 अर्ब लगानी, 18 लाख परिवार लाभान्वित। जंगलमा खोजिँदै रसुवागढ़ी हाइड्रोका सम्पर्कविहीनहरू, रक क्लाइम्बर टोली परिचालन। पाल्पामा 2 महिनामा 231 जनामा डेंगी संक्रमण पुष्टि। कपिलवस्तुको बुद्धभूमिमा थप 730 जग्गा धनीले पाए लाल पूर्जा। श्रीकृष्ण गण्डकी सहकारीको 7 वार्षिक साधारण सभा सम्पन्न। देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा 1,21,000 सहयोग गर्ने निर्णय। र लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी समितिमा तथ्य प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। आज सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई औपचारिकता र ग्रान्ड शोमा मात्र सीमित नगर्न आग्रह गर्नुभएको हो। विदेश भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिनुभयो। सभापति थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मंचमा सशक्त ढंगले उठाउनुपर्ने बताउँदै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरिनुपर्ने उल्लेख गर्नुभयो। न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा सभापति थापाको जोड़ छ। यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूको गहिरो अध्ययन गर्न समेत उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो। विगतमा प्रधानमन्त्रीहरूले उठाएका हिमालदेखि महासागरसम्मका विषय र कोप 28 अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबूत बनाउनु पर्ने थापाको भनाइ छ। देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति तथा विज्ञहरूको परामर्शका आधारमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने उहाँले प्रश्न पार्नुभयो। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा सरकारी संयन्त्रसँगै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनस्थापनामा काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या न विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनस्थापनाका काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनस्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 सक्रिय 101 सदस्यीय संस्था रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो काम चलिरहेको छ।

प्राधिकरण का अनुसार हाल सम्म 1341 जना को शव भेटिएका मध्ये 98 जना को शव पहिचान गरेर मृतक का आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्क विहीन रहेका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा आयात निर्यात प्रवर्धन गर्ने उत्पाद यस वर्ष सञ्चालन गरेको कार्यक्रमबाट 19,00,000 परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकामा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार पारिएको परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकामा 56,35,00,000,000 विनियोजन गरिएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 2073-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्नेको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। रसुवागढी जलविद्युत आयोजनाबाट सम्पर्कविहीन 93 कर्मचारी तथा श्रमिकहरूको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ। आयोजनाको विद्युत गृहभन्दा बाहिर बाढ़ीबाट जोगिन भागेको हुन सक्ने सम्बन्धित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो। कम्पनीले आफ्नै प्रयासमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टेखोला क्याम्प तथा त्यस आसपासका जंगल क्षेत्रमा ग्राउण्ड सर्च गरिरहेको जनाएको छ। त्यसका लागि हिमालय समिट क्लब रालीको 8 सदस्यीय टोली परिचालन गरिएको। कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार उक्त टोलीले तिमुरी क्षेत्रमा प्रारम्भिक खोजी गरेपछि हेलिकप्टर मार्फत घट्टेखोला क्षेत्रमा पुगेर खोजी गरेको थियो। शनिबार बिहान 7:30 बजेदेखि टोलीले सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो। बाढ़ीका बेला आयोजना स्थलबाट भागेर जंगल तथा माथिल्लो क्षेत्रमा पुगेका केही व्यक्ति भने यस अघि नै सम्पर्कमा आइसकेका छन्, तर बाढ़ीबाट जोगिने क्रममा चोटपटक लागेर जंगलमा फँसेका वा हिँड्न नसक्ने अवस्थामा रहेका व्यक्ति हुन सक्ने आशंकामा खोजीलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ। पाल्पामा यो आर्थिक वर्षमा मात्रै 231 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 2083-84 साउन र भदौ महिनाको 20 गतेसम्म 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। जिल्लाका 4 अस्पतालमा भएको परीक्षणमा डेंगीका बिरामी देखिने क्रम बढ़ेको छ। पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रवास र युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीलाई गरिएको परीक्षणमा डेंगी संक्रमण पुष्टि भएको पाइएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा समेत डेंगीका बिरामीहरू देखिने क्रम बढ़दो क्रममा रहेको सूचना अधिकारी भट्टराईले बताउनुभयो। जलवायु परिवर्तन परीक्षणको दायरामा वृद्धि भएपछि जिल्लामा संक्रमितको संख्या बढ़ेको हो। यस्तै जिल्लाका 2 निजी अस्पताल बाहिरी जिल्लाबाट उपचारका लागि आउने बिरामीमा समेत धेरै संक्रमण देखिएको हुँदा लुम्बिनी प्रदेशमै धेरै संख्यामा संक्रमित हुने जिल्ला पाल्पा बनेको हो। कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका गाउँ ब्लक जग्गाका थप 730 जनाले जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। बुद्धभूमि नगरपालिका र नापिकारले कपिलवस्तुको संयुक्त आयोजनामा आज आयोजित कार्यक्रममा वडा नम्बर 7 338 जना र वडा नम्बर 8 392 जना गरी 730 जना जग्गाधनीलाई लाल पूर्जा वितरण गरिएको हो। बुद्धभूमि नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष कपिल देव तिवारीको अध्यक्षता तथा नगर

प्रमुख केशव कुमार श्रेष्ठ र नापिकारले तौलियाबाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। श्रीकृष्ण गण्डकी बहुद्देश्य सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि सहकारी अभियन्ता दीपक प्रसाद नेउपानेले सहकारीलाई बचत ऋणसँग मात्र भन्दा पनि स्वरोजगारसँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो। संस्थाका अध्यक्ष राजेन्द्र नेउपानेले सहकारीलाई सुदृढ बनाउन सदस्यहरूले पनि सहकारीका गतिविधिहरूप्रति चासो बढाउनु पर्ने बताउनुभयो। कार्यक्रममा सल्लाहकार शिव प्रसाद नेउपाने, बलराम नेउपाने, विनुकला नेउपाने, सीता नेउपाने, गोविन्द नेउपाने, कुमार नेउपाने लगायतले एक आपसमा सद्भाव र भाइचारा भावनाको विकास गर्न सहकारीले सहयोगी बन्न सकेकोमा जोड़ दिनुभयो। उमापति भूषालको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश नेउपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। देवदा साझेदारी वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 1,21,675 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। समूहको आज सम्पन्न कार्यसमितिको बैठकले विपदको समयमा प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। प्राकृतिक विपत्ति तथा संकटको घड़ीमा सामाजिक उत्तरदायित्व वहन गर्दै राज्यको राहत कोषमा योगदान पुर्याउन सम्पूर्ण उपभोक्ता तथा वन समितिको कर्तव्य भएको संस्थाका अध्यक्ष अकबाल खाँले बताउनुभयो। समूहको तर्फबाट 1,00,000 र बाँकी रकम कार्यसमितिको बैठकबाट भत्ता व्यवस्थापन गरिएको जनाइएको छ। र लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदी अरेबियाले दिएको एकको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि गुलशन झाले, अभिजित झुलसल झाले, अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनाले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। साउदीका लागि इस्तियाक अहमद र मोहम्मद आतिफले 2-2 तथा मोहम्मद हिसमले 1 विकेट लिनुभयो। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। जलवायु परिवर्तनको असरका विषयमा संयुक्त राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत गर्न प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको सुझाव। सचिवालयको मात्र भर नपर्न विषय विज्ञसँग छलफल गर्न आग्रह। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका काम तीव्र। सरकारी संयन्त्रसँगै 30 गैर सरकारी संस्थाहरू सक्रिय। कृष्णभीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइदै भदौ मसान्तसम्म गाड़ी सञ्चालनमा ल्याउने लक्ष्य। हालसम्म भोटेकोशी बाढ़ीमा परेका मध्ये 1,341 शव भेटिए, 4,996 जना अझै सम्पर्कविहीन। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा 39,58,00,000,000 लगानी, 18,00,000 परिवार लाभान्वित। जंगलमा खोजिँदै रसुवागढ़ी हाइड्रोका सम्पर्कविहीनहरू, रक क्लाइम्बर टोली परिचालन। पाल्पामा 2 महिनामा 231 जनामा डेंगी संक्रमण पुष्टि। कपिलवस्तुको बुद्ध भूमिमा थप 730 जना जग्गाधनीले पाए लाल पूर्जा। श्रीकृष्ण गण्डकी सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न। देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा 1,21,000 सहयोग गर्ने निर्णय। र लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा। अवस्था अपराह्न 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
8: ए दाइ पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: सौजी क्युआर भयो है
5: ए बोक्नुहोस् त मेसेज आएको छैन
6: घरि एसएमएस आएन।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तपाईको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-5907-19 र 98-672-96-18
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354

0: दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
10: हाम्रा सेवाहरू:
9: जनरल फिजिसियन,
10: स्त्री तथा प्रसुति,
9: बाल रोग,
10: छाला तथा यौन रोग,
9: हार जोड्ने नसा तथा बाथ रोग,
10: टाउको तथा मनोरोग,
9: नाक कान घाँटी,
10: जनरल सर्जरी,
9: भिडियो एक्सरे,
10: डिजिटल एक्सरे,
9: ईसीजी,
10: डेन्टल तथा प्याथोलोजी,
9: फिजियोथेरापी
10: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
11: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिल र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
12: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
14: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
15: 98-571-835।
16: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
17: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दै छौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
16: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाइ खुवाऊ।
20: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
22: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
23: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
22: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
23: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
22: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
24: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಸುಗಲ್ನು ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800234060
1: व्यावसायिक कृषिले बनाउँछ सुखी निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं खेती योग्य जमिन बाँझो नराखौं लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं मान रोपौं मुरी फलाउं खेती योग्य जमिन बाँझो नछाडौं पसिना बगाउं समुन्नत बनाऊ आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
2: शान्तिको आवाज रेडियो

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना सम्पर्कविहीन।
0: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्ण भीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
1: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
2: गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरी हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले गर्नुभएको छ।
0: इण्डोनेसियामा ज्वालामुखी विस्फोटको कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 1,50,000 यात्रु अलपत्र।
1: र लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा, नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जीत, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीको आज 12 दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो 11 दिनमा 2 जनाको जीवितै उद्धार भएकाले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको हो। भोटेकोशी र तल त्रिशुलीमा आएको बाढ़ीमा कतिजनाको ज्यान गयो, कति घाइते भएका छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै पनि संकलन भइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीको क्षतिबारे विवरण अध्यावधि गर्ने काम गरिरहेको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 1341 शव फेला परेका छन्। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेका छन्। 13,104 जनाको उद्धार भएको छ। उनीहरूमध्ये 3,652 जना होल्डिङ सेन्टरमा छन्। 4,996 जना सम्पर्क बाहिर छन्। घाइते संख्या 6,075 जना पुगेको छ। प्रारम्भिक अनुमानमा 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको छ।
1: नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 5 देवी घाटमा रहेको तादी नदीमा एक्रो ब्रिज जडानको काम गरिरहेको छ। 60 मिटर लम्बाई र 5.5 मिटर चौड़ाई तथा 50 टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी 55 जनाको टोलीले जडानको काम गरिरहेको सेनाले जनाएको छ। गल्छीबिदुर सड़क खण्डमा पर्ने देवीघाटमा जडान भइरहेको पुल अबको 2 दिनमा जडान गरिसक्ने लक्ष्य छ। त्यहाँ यसअघि रहेको 55 मिटर लामो पुल बगाएपछि नेपाली सेनाले आफूसँग रहेको पुल जडान गरेर सड़क सञ्चालन गर्न लागेको हो। सेनासँग 76 मिटरका बेलीब्रिज छन्। सरकारले रसुवाबाड़ीबाट 41 मोटर चल्ने पुल, 45 झोलुङ्गे पुल र झण्डै 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको जनाएको छ। बाढ़ीपछि रसुवा मुख्य सड़क सञ्चालनबाट टुटेको छ। बेत्रावतीमा यसअघि सड़क भएको झण्डै 500 मिटर भागमा खोला नै बगेकोले त्यसलाई फर्काउनु पर्ने देखिएको छ। बेत्रावती बजारमै समेत 3-4 मिटरसम्म थुप्रिएको ढुंगा माटो हटाउनु पर्नेछ। बेत्रावतीमा बेलीब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकिएको भए पनि पुल अघि सड़कको पुनर्निर्माण चुनौतीपूर्ण रूपमा देखिएको हो।
0: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत 900 मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्रयाकलाई फराकिलो बनाउने काम आज पनि भइरहेको छ। 900 मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एक्सकाभेटर, बुलडोजर र लोडर सहित भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्।
1: यसैबीच कृष्णभीरमा सड़क मरमत चलिरहेको समयको सदुपयोग गरी नारायणगढ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान कार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना निकालेर नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने जानकारी गराउनु भएको हो। उहाँका अनुसार कृष्णभीरको सड़क मरमत कार्य सम्पन्न भई गाड़ी सञ्चालन नहुन्जेलसम्म यो काम चल्नेछ। तुइन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 3:30 बजे, 3:30देखि 4 बजे र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समय गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ।
0: यसैबीच हिजो बेलुकादेखि पहिरोले अवरूद्ध बनेको कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड आज बिहान केही समय खुले पनि पुनः अवरूद्ध भएको छ। कालीकोटको शुभकालिका 1 रहेको गगने खोलामा खसेको लेदो सहितको पहिरोका कारण राजमार्ग ठप्प बनेको हो। 16 घण्टापछि बिहान आधा घण्टाका लागि सड़क खुले पनि माथिबाट निरन्तर ढुंगा र पहिरो खस्ने क्रम नरोकिकाले सड़क पुनः बन्द भएको प्रहरीले जनाएको छ। ठूलो पहिरो भएकाले 55 डोजर मगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा सुर्खेत, जुम्ला, मोगो, हुम्ला र बाजुरा आवाजावत गर्ने स्वयं यात्रु तथा गाड़ी बाटोमै अलपत्र परेका छन्। यात्रुहरूले बस्ने र खाने ठाउँको अभावमा शास्ति खेप्नु परेको बताएका छन्। गगनी खोलामा वर्षेनी पहिरोले शास्ति दिँदै आएको छ। 2 वर्ष अघि 3 करोड़को लागतमा लगाएको ग्याबिन पर्खाल समेत पहिरोले बगाएपछि यो क्षेत्रमा जोखिम झनै बढ़ेको छ।
1: यसैबीच मनाङको बेसी शहर चामे सड़क खण्डमा स्थानीय बासिन्दाले

0: मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले निर्माणाधीन हाइड्रो पावरका ठूला गाड़ी नचलाउन अनुरोध गरेको र स्थानीयवासीको गुनासो सम्बोधनका लागि समन्वय भइरहेको जानकारी दिनुभएको छ।
1: मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाडका बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ खर्च ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोराला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ती र ढिलाई हुने गरेको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरोलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। रसुवागढ़ी नाका तत्काल खुलाउन सम्भव छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका उप महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
7: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
6: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
7: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भुटेकुसी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना सम्पर्कविहीन। नुवाकोटको तादी नदीमा पुल जडाउनको काम चल्दै पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने, दुई मुख्य नाका रसुवागढ़ी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा केन्द्रित, तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव।

0: महँगी बढ़ने जोखिम लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान पठाइएको हो। यस्तै स्वास्थ्य मन्त्री निशा मेहता बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
0: भोटेकोशी बाढ़ीपछि विस्थापित गर्भवती सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य थप जोखिममा परेको छ। सुरक्षित आवास, पर्याप्त पोषण, सरसफाई, गोपनीयता र नियमित स्वास्थ्य सेवाको अभावले उनीहरूमा स्वास्थ्य समस्या बढ़न सक्ने जोखिम छ। बाढ़ीका कारण घरबारसँगै सड़क, स्वास्थ्य संस्था र राहत वितरण प्रणाली समेत प्रभावित भएपछि गर्भवती तथा सुत्केरी महिलालाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा अबको एक महिनाभित्र मात्रै झण्डै 500 महिलालाई प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अनुमान छ। जोखिममा रहेका गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने, सुत्केरी आमा र नवजात शिशुलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक पोषण, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने काम चुनौतीपूर्ण बनेको छ। साथी हृदय रिमालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी, नवजात शिशु, बालबालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
2: प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुनै समस्या नहुन् भनेर काम गरेका छौं र विशेष रूपमा अलि लक्षित वर्गहरू गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, विशेष रूपमा निगरानी गरिदिनुपर्ने वर्गका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यक्रमसँग सहजीकरण गर्ने, समन्वय गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले समन्वय गर्नुभएको छ। विभिन्न समस्याहरूलाई निगरानी गर्नलाई परिचालन भएको टिमहरूले पनि त्यसरी काम गर्नुभएको छ। अर्को अब प्रजनन स्वास्थ्यसँग जोडिएको, मानसिक स्वास्थ्यसँग जोडिएको सुत्केरी गर्भवती महिलाहरू, खोप लगाउनु पर्ने साना बाल बालिकाहरूलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले त्यसैका लागि केन्द्रित गरेर टिमहरू चाहिँ परिचालन गरेको छ। सुत्केरी गर्भवतीहरूको परीक्षण, त्यसका लागि व्यवस्थापन, खोप पोषण लगायतका कार्यक्रमको व्यवस्थापनका लागि सहजीकरण गरिरहनु भएको छ।
3: लक्षित वर्ग र आम नागरिकहरूलाई अब ठाउँको पनि अभाव छ भनिन्छ, होइन? एकै ठाउँमा राखेको अवस्था छ कि अथवा फरक फरक छ उहाँहरूको, विशेष छुट्टा छुट्टै छ, वासस्थानको व्यवस्थापन कसरी भइरहेको छ, अथवा एकै ठाउँमा राख्दाखेरि त्यसको जोखिम के हुन सक्छ?
2: विपद नै किसिमको हामीलाई सबै हिसाबले जोखिमपूर्ण नै हो। विपद पछिको प्रतिकार र त्यसपछिको व्यवस्थापन कुरा अझ त्यति सजिलो अरू बेला सामान्य अवस्था जस्तो हुँदैन। त्यसभित्र हामीले जति सक्दो चाँडो सामान्य अवस्था जस्तो बनाउने र त्यो विशेष वर्गहरूलाई छुट्याएर उहाँहरूलाई विशेष रूपमा गर्नुपर्ने निगरानी, उहाँहरूलाई विशेष रूपमा प्रदान गर्नुपर्ने सेवाहरूमा केन्द्रित हुनुपर्छ भनेर स्वास्थ्य क्षेत्रले स्वास्थ्य इतरका प्रतिकारमा संलग्न रहेका अरू क्षेत्रहरूसँग पनि निरन्तर सम्पर्क गरेर समन्वय गरेर त्यो गरे सरसफाई, पानीसँग जोडिएको विषयहरू, अर्को त्यहाँ बस्नुहुने विशेष वर्गहरूको सुरक्षासँग जोडिएर काम गर्ने, प्रोटेक्सनको लागि काम गर्ने सरकारवालाहरूसँग पनि हामीले समन्वय गरेर गरेका छौँ।
3: आम नागरिकहरूले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने काम के छ यहाँको सरकारतर्फबाट आग्रह गर्ने कुरा?
2: यो विपदको विशेष परिस्थिति हो, यसमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ। एकअर्काले सही आधिकारिक निकायहरूबाट आएका सूचनाहरूका आधारमा, जानकारीहरूका आधारमा, निर्देशनहरूका आधारमा काम गर्नुपर्ने हुन्छ। प्रभावित नभएको व्यक्तिहरूले, विपदमा परेको व्यक्तिहरूलाई सहयोग गरिदिने पाटोमा हामीले विशेष रूपमा अलि बढी काम गर्नुपर्ने, जो लक्षित वर्ग हो, जो साँच्चै पीड़ित हो, जसलाई हामीले विशेष रूपमा सहयोग गर्नुपर्छ, त्यो व्यक्तिहरूलाई केन्द्रमा राखेर सहयोग पुर्याइदिन यो कुराहरू बुझिदिन अनुरोध गर्छौं। त्यो बेलामा जनस्वास्थ्यको दृष्टिकोणले हुन सक्ने विभिन्न किसिमका सर्वरोगहरूको जोखिम हुन सक्छ। त्यसले गर्दा स्वच्छ सफा पानीको प्रयोग, सरसफाईमा अरू बेलाभन्दा धेरै हिसाबले ख्याल गर्नुपर्ने हुन्छ। अन्यत्र हामीलाई पानी जान्ने, खाद्यान्नसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, पोषणसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू, किट जान्ने स्वास्थ्य समस्याहरू, मानसिक, सामाजिक, अरू स्वास्थ्य समस्याहरू हुन सक्ने खालका जोखिमहरूतिर हामीले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ। सरकारका सबै निकायहरू त्यसमा लागेर काम गरिरहनु भएको छ। विशेष रूपमा बाल बालिकाहरूलाई खोप लगाउनु पर्ने छ भने समयमै खोप लगाउने कुराहरूमा हामीले ख्याल गरिदिनु पर्ने हुन्छ। नसर्ने रोगका कोही औषधि खाइराख्नु भएको कोही नियमित बिरामीहरू हुन्छ भने उहाँहरूको औषधि नटुटोस्, निरन्तर खुवाउन सकियोस् भनेर ख्याल गरिदिनु पर्ने हुन्छ। सुत्केरी गर्भवती महिलाहरू हुनुहुन्छ, सानो शिशुहरू चाहिँ दुध खुवाइराख्नु पर्ने, स्तनपान गराइराख्नु पर्ने खालका हुनुहुन्छ भने उहाँहरूलाई निरन्तर स्तनपान गराउने, खोप लगाउने, पोषणका लागि कार्यक्रमहरूमा सहभागी हुने लगायतका कुराहरू हामीले जसरी हुन्छ निरन्तरता दिने गरी त्यहाँ रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, सरकारले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू छन् ती हटलाइन नम्बरहरूबाट सेवा लिने गर्यौं भने हामीलाई अलिकति सहज हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार बीणा जोशीको नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई प्रदान गर्ने भएको छ। गुठीले यसअघि छानिएका 10 पुस्तक मध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभयो। त्यस्तै गुठीले झण्डै 6 दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा श्री दिने निर्णय गरेको छ। यस वर्ष मदन पुरस्कारका लागि शीर्ष 10 नेवार समुदायका परम्परागत मुकुण्डो नाच सहित केशवराज गेवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशन कुमार झाको नेपाल मण्डलसँग जोड़िएको सिमरौनगढ़को इतिहास, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउद मनोनित भएका थिए।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आउँदो संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। भोटेकोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको भर मात्र नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो।
4: राष्ट्रिय पुननिर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रसुवा बाढ़ीलाई नेपालले विपद अध्ययन र पुननिर्माणको मोडल केस बनाउनुपर्ने बताउनु भएको छ। भौगोलिक समाजले आयोजना गरेको रसुवा बाढ़ी सम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढ़ीलाई जलवायु परिवर्तन जन्य विपदको रूपमा अध्ययन गरेर यसलाई प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले त्रिशुली नदी क्षेत्रमा भएको विपदलाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण केसका रूपमा विकास गर्न सकिने बताउनुभयो। हिमाली तथा पर्वतीय देशहरूमा जलवायु परिवर्तन र विपदका प्रभाव बढ़िरहेको उहाँको भनाइ छ।
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाण्डू भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा पर्सा मकवानपुर चितवन नवलपरासी धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाण्डू ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाण्डू उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।
4: सरकारले सिंहदरबारमा रहेको संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग र स्तम्भको शिलान्यास गरेको छ। गृहमन्त्री सुधन गुरूङ, पूर्व धारमन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आज संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभएको हो। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भई पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि वर्तमान सरकार गठन भएको हो। सरकारले जेएनजी शहीद दिवसका अवसरमा भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोटका कारण 150,000 जना यात्रु अलपत्र परेका छन्। 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्दा यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। बिहान अनाक क्राकाताउ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सोकार्नो हाट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री डुडी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभएको छ। उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। यातायात मन्त्रालयका अनुसार मुख्यतया सिंगापुर आउने जाने उडानहरूका साथै दोहा, सिडनी र क्वालालम्पुर लगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ। शुक्रबार राति अबेर ज्वालामुखी फुट्न शुरू भएको थियो, जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लावाको फोहरा र ठूलो गर्जन सुनिएको थियो।
4: भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकलाई स्थानीय मराठी भाषा सिक्न एक वर्षको समय दिएको छ। चालक र यात्रुबीच संचारमा सुधार ल्याई यात्रालाई सुरक्षित बनाउने उद्देश्यले यो नियम ल्याएको हो। यसअघि भाषा परीक्षामा असफल हुने चालकलाई एक महिनाभित्र मराठी नसिके लाइसेन्स नै खारेज गर्ने कड़ा व्यवस्था गरेको थियो, तर चालक र संगठनले यसबाट रोजगारी र जीविकोपार्जन खोसिने भन्दै तीव्र विरोध गरेपछि सरकार पछि हटेको हो। महाराष्ट्रमा धेरैजसो ट्याक्सी चालक उत्तर प्रदेश र बिहारबाट आएका हिन्दी भाषी रहेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको छ। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
4: अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो।
5: र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जीत हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डू रेड्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाण्डुको यो पहिलो हार हो। काठमाण्डुले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 वटा शव भेटियो। 4996 जना सम्पर्कविहीन।
4: नुवाकोटको तादी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
5: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
4: इण्डोनेसियामा ज्वालामुखी विस्फोटनका कारण 6 वटा विमानस्थल बन्द, 474 उडान प्रभावित, 1,50,000 यात्रु अलपत्र।
5: र लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा, नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जीत, कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए.
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो. अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको.
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
7: विकासका नाममा विनाश ननिम्त्याउँ. नेपाल सरकार, विज्ञापन बोर्ड.
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्.
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं.
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं.
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं.
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्.
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन.
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं.
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं.
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं.
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं.
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं.
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं.
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं.
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र.
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त.
14: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु.
13: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ. रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ. यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो. यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ.
13: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो. अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन.
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं. औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
16: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
15: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
16: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
17: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
20: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
19: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
21: तिलोत्तमा 5, मडगिराम, रूपन्देही।
20: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
22: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
23: किन झोक्राउनु भछ काका?
24: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
23: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
24: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
25: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
26: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
27: ए जान्त जान्त
28: होइन, के भयो बाबु?
29: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
28: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
30: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
31: उत्सवको पर्व
32: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
31: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
32: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
31: फोन नम्बर 071-542-6999।
33: सौजी क्युआर भयो है?
34: ए बोक्नुहोस् त, मेसेजै आएको छैन।
35: घरी एसएमएस

0: घर पनि कति राम्रो बनेछ, ठिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
2: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
8: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
7: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
8: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
6: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
9: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
11: हाम्रा सेवाहरू
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
13: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
4: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
3: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नि
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दस्ना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोत्तमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98-470-77-003 98-470-66-155 र 98-470-16-539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
14: स्वास्थ्यमा बटवल
15: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
14: असल अभ्यासदेखि निकेका कुरा
15: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
16: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल
17: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
3: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
17: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
3: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
17: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
19: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
20: ए ल ल, लिनुहोस् भाइ।
19: अनि दाई, कति भयो पैसा?
20: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
21: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
11: बाप रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन हो।
15: किन आँखा मिचेको मिचे गरेको?
16: हेर्न,
15: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
16: धेरै समय मोबाइल चलाएपछि क्या
15: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
15: ए त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
15: बुझे।
16: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यति बेला साँझको

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी संयुक्त राष्ट्र संघको महासभामा तथ्य प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री वीरेन्द्र शाहलाई सुझाव दिनुभएको छ। आज सानेपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई औपचारिक र ग्रान्ड सोमा मात्र सीमित नगर्न आग्रह गर्नुभएको हो। विदेश भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिनुभयो। सभापति थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मंचमा सशक्त ढंगले उठाउनु पर्ने बताउँदै रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरिनुपर्ने उल्लेख गर्नुभयो। न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्नेमा सभापति थापाको जोड़ थियो। यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूको गहिरो अध्ययन गर्न समेत उहाँले प्रधानमन्त्रीलाई सुझाव दिनुभयो। विगतमा प्रधानमन्त्रीहरूले उठाएका हिमालदेखि महासागरसम्मका विषय र COP28 अघि सारिएका जलवायु न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबूत बनाउनु पर्ने थापाको भनाई छ। देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति र विज्ञहरूको परामर्शका आधारमा तयारी गरेर गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित गर्दै ठोस उपलब्धि हासिल गर्न सक्ने उहाँले प्रश्न पार्नुभयो। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा सरकारी संयन्त्रसँगै अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनस्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय संघको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनस्थापनाका काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनस्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 सक्रिय 101 सदस्य रहेको संस्था रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मुगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। नौबिसे मुगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 एक्सकाभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरण परिचालन गरिएका छन्। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। भोटेकोशी नदिउँदै आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1341 जनाका शव भेटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्ममा 1341 जनाको शव भेटिएका हुन्। भेटिएका मध्ये 98 जनाका शव पहिचान गरेर मृतकका आफन्तलाई जिम्मा लगाइएको प्राधिकरणले जनाएको छ। त्यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अब 4996 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छनृ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 19 लाख परिवार लाभान्वित भएका हुन्।

0: सीमा सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट सम्पर्कविहीन 93 कर्मचारी तथा श्रमिकको खोजी कार्य जंगल क्षेत्रमा समेत विस्तार गरिएको छ। आयोजनाको विद्युत गृहभन्दा बाहिर बाढ़ीबाट जोगिन भागेको हुन सक्ने सम्भावित क्षेत्र र जंगलमा सम्पर्कविहीनको खोजी गर्न दक्ष तथा अनुभवी रक क्लाइम्बर टोली परिचालन गरिएको हो। कम्पनीले आफ्नै प्रयासमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनसँग सम्बन्धित दक्ष जनशक्ति परिचालन गरी घट्टे खोला क्याम्प तथा त्यस आसपासका जंगल क्षेत्रमा ग्राउण्ड सर्च गरिरहेको जनाएको छ। त्यसका लागि हिमालय समिट क्लब प्रालीको 8 सदस्यीय टोली परिचालन गरिएको छ। कम्पनीका सचिव नरनाथ नेउपानेका अनुसार उक्त टोलीले टिमुरे क्षेत्रमा प्रारम्भिक खोजी गरेपछि हेलिकप्टर मार्फत घट्टेखोला क्षेत्रमा पुगेर खोजी गरेको थियो। शनिबार बिहान 7:30 बजेदेखि टोलीले सम्भावित क्षेत्रमा खोजीलाई निरन्तरता दिएको थियो। बाढ़ीका बेला आयोजना स्थलबाट भागेर जंगल तथा माथिल्लो क्षेत्रमा पुगेका केही व्यक्ति भने यस अघि नै सम्पर्कमा आइसकेका छन्। तर बाढ़ीबाट जोगिने क्रममा चोटपटक लागेर जंगलमै फँसेका वा हिँड्न नसक्ने अवस्थामा रहेका व्यक्ति हुन सक्ने आशंकामा खोजीलाई निरन्तरता दिएको कम्पनीले जनाएको छ। पाल्पामा यो आर्थिक वर्षमा मात्रै 231 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 2083-84 को साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। जिल्लाका 4 अस्पतालमा भएको परीक्षणमा डेंगीका बिरामी देखिने क्रम बढ़ेका हुन्। पाल्पा अस्पताल, तानसेन, रामपुर अस्पताल, रामपुर लुम्बिनी मेडिकल कलेज प्रवास र युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीलाई गरिएको परीक्षणमा डेंगी संक्रमण पुष्टि भएको पाइएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा समेत डेंगीका बिरामीहरू देखिने क्रम बढ़दो क्रममा रहेको सूचना अधिकारी भट्टराईले बताउनुभयो। जलवायु परिवर्तन परीक्षणको दायरामा वृद्धि भएपछि जिल्लामा संक्रमितको संख्या बढ़ेको हो। यस्तै जिल्लाका दुई ठूला निजी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारका लागि आउने बिरामीमा समेत धेरै संक्रमण देखिएको हुँदा लुम्बिनी प्रदेशमै धेरै संख्यामा संक्रमित हुने जिल्ला पाल्पा बनेको हो। कपिलवस्तुको बुद्धभूमी नगरपालिकाका गाउँ ब्लक जग्गाका थप 730 जनाले जग्गाधनी दर्ता प्रमाण पूर्जा अर्थात लाल पूर्जा प्राप्त गरेका छन्। बुद्धभूमि नगरपालिका र नापी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा आज आयोजित कार्यक्रममा वडा नम्बर 7 का 338 जना र वडा नम्बर 8 का 392 जना गरी 730 जना जग्गाधनीहरूलाई लाल पूर्जा वितरण गरिएको हो। बुद्धभूमि नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षता तथा नगर प्रमुख केशव कुमार श्रेष्ठ र नापी कार्यालय तौली हवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। श्रीकृष्ण गण्डकी बहुद्देश्य सहकारी संस्था लिमिटेडको 7 वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि सहकारी अभियन्ता दीपक प्रसाद नेउपानेले सहकारीलाई बचत र ऋणसँग मात्र भन्दा पनि स्वरोजगारसँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो।
1: हाम्रो दैलाका सहकारीहरू लिइरहेका छन् तर हामीलाई त्यसले केही प्रभाव पार्दैन हो, नबुझेका हाम्रा कई प्रियजनहरू के भयो होला कसो भयो होला भनेर गत वर्ष धेरै मलाई पनि फोन आयो र मैले पनि हाम्रो सहकारीमा त्यस्तो छैन तपाईँहरू रुकाउनुहोस्, हामी पवित्र उद्देश्य लिएर हामीले खोलेको हो, हामी चाहिँ एक आपसमा अघि हाम्रो शिवजीले पनि भन्नुभयो अब हामीलाई चाहिँ केही दुःख परेको खण्डमा तुरुन्तै हामीलाई चाहिँ सहकारीले आएर हामीलाई चाहिँ सहयोग गर्ने कुराहरूदेखि लिएर मर्दा पर्दा विभिन्न सामाजिक क्रियाकलापहरूमा केही राहतका कार्यक्रमहरू सञ्चालन गर्ने कुराहरू छन्, यी कुराहरू पनि हुँदै जान्छन्।
0: संस्थाका अध्यक्ष राजेन्द्र नेउपानेले सहकारीलाई सुदृढ बनाउन सदस्यहरूले पनि सहकारीका गतिविधिहरूप्रति चासो बढ़ाउनु पर्ने बताउनुभयो।
2: यस्तै मलाई त पनि सहकारी हिँडे हिँडे किन गरे जस भनेर अझै मलाई दोहोऱ्याउन दिएर म धेरै सजग छु साथीहरू, तपाईँहरूको पैसा जति बेला माग्न आए पनि म दिने अवस्थामा छु, मलाई मेरो घरको कारोबार भन्दा यो बढी

0: घर गरौँ, दिन लिन होला, त्यसलाई गरौँ, अलि पछि गरौँला, आफ्नो जिम्मा हुँदासम्म यो सेवा सदस्यको पैसा म सुरक्षित राख्छु भनेर म धेरै सजग छु। तपाईँहरूलाई म यति प्रतिबद्धता दायर गर्दछु कि तपाईँले मागेको खण्डमा मेरो पैसा ल्याउ दिनुहोस् भनेको खण्डमा अब अफिस त खुल्न पर्यो, अफिस खुलेको एक घण्टाभित्र म तपाईँहरूलाई सबैको पैसा एकैचोटि दिन नसकौँला, तर आवश्यकता अनुसार म दिने गरी म बसेको छु।
1: कार्यक्रममा सल्लाहकार शिवप्रसाद नेउपाने, बलराम नेउपाने, विनुकला नेउपाने, सीता नेउपाने, गोविन्द नेउपाने, कुमार नेउपाने लगायतले एक आपसमा सद्भाव र भाइचाराको भावनाको विकास गर्न सहकारीले सहयोगी बन्न सकेकोमा जोड़ दिनुभयो। उमापति भूषाल उमेशको सञ्चालनमा भएको कार्यक्रममा प्रकाश नेउपानेले स्वागत गर्नुभएको थियो। देवदह साझेदारी वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 121,675 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। समूहको आज सम्पन्न कार्यसमितिको बैठकले विपदको समयमा प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। प्राकृतिक विपत्ति तथा संकटको घड़ीमा सामाजिक उत्तरदायित्व वहन गर्दै राज्यको राहत कोषमा योगदान पुर्याउनु सम्पूर्ण उपभोक्ता तथा वन समितिको कर्तव्य भएको संस्थाका अध्यक्ष अकबाल खाँले बताउनुभयो। समूहको तर्फबाट 1,00,000 र बाँकी रकम कार्य समितिको बैठक भत्ताबाट व्यवस्थापन गरिएको जनाइएको छ। र लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल 1 खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि गुलशन झाले अभिजित 44 तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। साउदीका लागि इस्तियाक अहमद र मोहम्मद आतिफले 2-2 तथा मोहम्मद हिसमले 1 विकेट लिनुभयो। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ। उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। जलवायु परिवर्तनको असरका विषयमा संयुक्त राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई कांग्रेस सभापतिको सुझाव। सचिवालयको मात्र भर नपरी विषय विज्ञहरूसँग छलफल गर्न आग्रह। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका काम तीव्र। सरकारी संयन्त्रसँगै 30 गैर सरकारी संस्थाहरू सक्रिय। कृष्णभीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइदै भसौ मशान्तसम्म गाड़ी सञ्चालनमा ल्याउने लक्ष्य। हालसम्म भोटेकोशी बाढ़ीमा परेका मध्ये 1,341 शव भेटिए। 4,996 जना अझै सम्पर्कविहीन। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा 1 दशकमा 39,58,00,000 लगानी। 18,00,000 परिवार लाभान्वित। जंगलमा खोजिँदै रसुवागढ़ी हाइड्रोका सम्पर्कविहीनहरू। रक क्लाइम्बर टोली परिचालन। पाल्पामा 2 महिनामा 231 जनामा डेंगी संक्रमण पुष्टि। कपिलवस्तुको बुद्धभूमिमा थप 730 जग्गा धनीले पाए लालपूर्जा। श्रीकृष्ण गण्डकी सहकारीको 7 वार्षिक साधारण सभा सम्पन्न। देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा 121,000 सहयोग गर्ने निर्णय। र लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा। अवस्थ साँझ 7 बजेको हाल खबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन? धक्नमा नि भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आर्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अंत्य करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त?
7: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्?
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
13: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
12: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यो हौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सिबाढ़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3.87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि चारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: सय नम्बरमा फोन गरेर भन्नु पनि सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नु चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोसीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1,341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3,87.54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुनर्निर्माणमा जानुपर्ने बताउनुभयो।
6: अब त्यो केस इस्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भनी आफूहरूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएनसँग कुरा गर्दै नुवाकोटका भवानी घिमिरे,
7: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ, अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दा हेर्दा हाम्रो दिमागले काम गरिरहेन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर त्यहाँ ध्यान पुर्याएर अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ, अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नुभन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँ बस्छ भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा त्यस्तोको चाहिँ गर्दे, सबै जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गर्दै चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो क्या।
5: वर्षायाममा सड़क जोखिमपूर्ण र हिलाम्मे बनेपछि मनाङको बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़क थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाजात

0: मरेको के हो?
1: हेर त रगत रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो।

0: भएका महिलाका अधिकारका कुरा।
1: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
2: सफलता अनि संघर्षका कथा।
3: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
0: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
4: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
5: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
4: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
5: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 0174383646, 0174383014, 0174383016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
12: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
12: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
8: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
13: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
14: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-472-882 र 98-470-24-870।
15: किन झोक्राउनु भन्छ काका?
16: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
15: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
16: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
17: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारा सिंह, मोबाइल 98-570-21-757 र 98-472-96-228।
18: होइन पुर्खे बा, किन के भयो र?
19: बाह्र चौरा आइस घुमे गराउन।
18: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
20: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
18: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
19: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
20: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744 562-745।
21: साउजी क्यूआर भयो
22: है? ए बगुनुस् त, मेसेज आएको छैन।
23: घरी एसएमएस

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
0: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 071-531-641 535-641।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9570-24-344, 9570-35-227 र 9570-73-220।
9: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
10: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
12: के हुनु? नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी।
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: सुन्न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
19: हो र? होइन होला त्यस्तो त।
20: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
19: केही भएन मिस,
20: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
18: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
22: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
18: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
22: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
18: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
22: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
23: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
21: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
18: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
22: 3 दिन भयो।
18: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
22: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
22: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
24: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
15: स्वास्थ्यमा बटवल।
25: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
15: असल अभ्यासदेखि नीतिका कुरा,
25: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
15: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
25: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
15: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गर्मी के मौसम में सरुआ रोग से बचा जाए। गर्मी के मौसम में मलेरिया, चिकनगुनिया, कालरा, डेंगू, हैजा जैसन विभिन्न सरुआ रोग फैल सकत है। सरुआ रोग फैलाए वाला माछी, मच्छर ई सब से बचा जाए। सरुआ रोग से बचे के लिए शुद्ध और उबालल पानी पिया जाए। बासी और सड़ा गला खाना न खावा जाए। घर के भीतर और आसपास सर सफाई रखा जाए। अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
2: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
3: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
2: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
5: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: हरका कुरा माइतका कुरा चारै गाउँले सुनाइयो होइन आनन्द भावले नि आउँछ तर भैँसी भैँसी नि भोकै छ नि
1: मैले गरे आज यो महिना दिदी बहिनी भेट हुने आफ्नो शिव बोक्ने बेदना तपाईँहरू सबै भेट्ला छन् मैले गरे थिएँ गरे हुन्छ घर
0: तपाईँहरू घर बसेर घाँस काट्दै

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्छ जान्छ।
3: होइन के भयो बाबु?
4: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: नमस्कार हो नमस्कार नाई, यी बुढौती मे बुढा बुढी का बात कैल जाता? अका होई डाक्टर नी बहिनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देखरेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
10: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
9: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
11: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
9: फल फूल और साग पात बच्चा के खाना साथ साथ
10: सब मिल के खियावल जाए,
9: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
10: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
9: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
10: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
12: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
2: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्या सुसारको मेसो खोज्दै छौ क्या
12: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
13: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्नुम त नानी
12: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
14: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाऊ
14: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
18: आज हामी के विषयमा छलफल गर्छौ
19: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
18: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
20: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
18: हो अरू भन त
21: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
22: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
18: स्याबास कति राम्रा र व्यावहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
23: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
24: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
22: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
18: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
25: नेपाल सरकार विज्ञापन बोर्ड
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
27: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
27: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
27: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
26: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
29: लो किन नि के भयो सन्चो भएन
28: होइन यतिकै जानै मन लागेन
29: यतिकै पनि हुन्छ
28: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
29: ए कुरा त्यस्तो पो ल हिँड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
30: नमस्ते कति कामले पाल्नु भयो
29: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
30: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
28: हस् म्याडम
27: नेपाल सरकार विज्ञापन बोर्ड
31: ओहो
0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चालचलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
1: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
2: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
3: Thank you.

यो हो हाम्रो समाजमा एउटी टुहुरीले भोग्नु परेको यथार्थ व्यथा। यो हो जीवन जिउन गएको घरमा जीवन झलेको कथा। अनि यो हो बाँच्ने रहर हुनाहुँदै पनि एउटी अबलाको कलकलाउँदो जीवन कडक्क निमोठीको व्यथा। प्रस्तुत छ टुहुरीको अत्यधिक सफलतापछि एउटी अबोध चेलीको पीडादायी कहानी, टुहुरी भाग दुई।

0: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानुनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
0: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
2: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन,
2: स्त्री तथा प्रसुति,
0: बाल रोग,
2: छाला तथा यौन रोग,
0: हाड जोड्ने नसा तथा बाथ रोग,
2: टाउको तथा मनोरोग,
0: नाक कान घाँटी,
2: जनरल सर्जरी,
0: भिडियो एक्सरे,
2: डिजिटल एक्सरे,
0: इसिजी,
2: डेन्टल तथा प्याथोलोजी,
0: फिजियोथेरापी
2: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
12: 98571835।
13: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नहीं हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कैल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
12: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
13: ठीक बात सुनल जाए रेडियो में लगातार बाजत बा।
14: गोश्त मछली अंडा सबसे बढ़िया बा। गोश्त मछली अंडा सबसे बढ़िया बा।
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ
12: सब मिल के खियावल जाए।
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए। बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड़ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्ज मा
1: कविता मल्लजी सुन्नुहुन्छ हरिओम गुरुदेव हामीले ध्यान गर्दा जति आनन्द आउँछ त्यो आनन्द दैनिक कर्ममा पाउन सकिँदैन किन होला दैनिक कर्ममा पनि त्यो आनन्द पाउनको लागि के उपाय छ गुरुदेव प्रश्न पारिदिनु भए आभारी हुन्थे कति राम्रो ध्यान गर्दाखेरि आनन्द आउँछ ध्यान नछोडौं बसिरहौं जस्तो सधैं ध्यान गर्न पाए पनि हुन्थ्यो जस्तो आनन्द आउँछ तर सधैं ध्यान गरेर मात्र त चल्दैन काम पनि गर्नु पर्यो अब काम गर्न गयो त्यस्तो आनन्द आउँदैन अनि त्यो आनन्द नआएपछि के हुन्छ भने कतिखेर यो काम छोडेर फेरि ध्यान गर्न जाउँ जस्तो हुन्छ अनि घरमा चाहिँ सबैले ए तँलाई ध्यान गरेर मात्रै खान पुग्छ क्या के जति ध्यान गरेर बसिरहे काम गर्नु पर्दैन भन्छन् अब आफूलाई चाहिँ आनन्द आउँछ नि त यहाँनिर के गर्नु त जहाँ आनन्द आउँछ त्यही गर्नु पर्यो आनन्द आउँछ नि कतिखेर ध्यान गरौँ जस्तो हुन्छ यो ध्यान गर्ने मान्छेहरूको समस्या हो त्यस्तो छ अब काममा पनि त्यस्तै आनन्द आओस् ध्यानकै आनन्द आओस् अथवा ध्यानको आनन्द कर्मसम्म फैलियोस् त्यसको लागि यहाँले एउटै काम गरे पुग्छ त्यो काम के हो भने ध्यान गर्दा जे गर्नुभएको थियो नि अथवा ध्यान गर्दाखेरि जुन भावले गर्नुभएको थियो जुन श्रद्धाले गर्नुभएको थियो त्यही भाव त्यही श्रद्धा भाव कर्ममा पनि लागोस् यो कर्मलाई पनि म ध्यान बनाउँछु यो कामलाई पनि म ध्यानै बनाउँछु काम अलग ध्यान अलग बनाउँदिन अब चाहिँ म कामलाई पनि ध्यान बनाउँछु ध्यान गर्दाखेरि जुन पूर्व तयारी गर्नुहुन्छ काम गर्दाखेरि पनि त्यही तयारी गर्नुहोस् अनि काम गर्न थाल्नुहोस् काममा आनन्द आउन थाल्छ काम नै ध्यान बनिदिन्छ काम नै ध्यान बनिदियो भने कस्तो रमाइलो होला भन्नुहोस् त अहिले ध्यानमा बस्दा जुन आनन्द आउँछ त्यो काम गर्दा आउँदैन अनि हामीलाई ध्यान मात्रै कतिखेर गरौँ गरौँ जस्तो लाग्छ अब त्यही आनन्द कामबाट आउन थाल्यो भने कतिखेर काम गरौँ कतिखेर काम गरौँ जस्तो लाग्छ र आनन्दित भएर गरेको काम जहिले पनि सफल हुन्छ चौतर्फी प्रगति हुन्छ कामलाई ध्यान बनाउनु पर्यो एउटा अर्को चाहिँ के हो भने तपाईँलाई काममा ध्यान काम गर्दाखेरि आनन्द आएन ध्यानको आनन्द आएन भने पनि काम गर्दाखेरिको थकान अथवा पीडा दुःख तनाव ध्यान गरेपछि त गयो नि त दुःख त रिलिज भयो नि त्यतिसम्म त फाइदा भयो नि त्यसकारण ध्यान चाहिँ निरन्तर गर्ने ध्यानलाई समय दिने तर कस्तो हुन्छ भने त्यो ध्यानबाट आनन्द आउन थालेपछि मानिस चाहिँ त्यो जरुरी काम पनि छोडेर त्यही आनन्दमा डुबेर बसिरहन्छ अब ध्यान बसेको एक घन्टा बस्छु भनेर ध्यान बसेको यस्तो आनन्द आयो फेरि त्यो आनन्दमा समयको अत्तोपत्तो हुँदैन एक घन्टा बितिसक्यो तर उसलाई के लाग्छ भने म त 15-20 मिनट मात्रै भयो बसे जस्तो लाग्छ कि आनन्दको समय छोटो हुन्छ अनि भर्खर 20 मिनट भयो होला जस्तो लाग्छ घन्टौँ बितिसकेको हुन्छ त्यस्तो अवस्थामा चाहिँ बाहिर आफूले गर्ने कामहरू पनि छुट्न सक्छन् त्यो भयो भने अव्यवहारिक हुन्छ व्यवहार बिग्रिन सक्छ फेरि त्यतापट्टि सजग हुनुपर्छ सतर्क हुनुपर्छ त्यसको लागि ध्यान गर्नुभन्दा पहिला संकल्प गर्ने मेरो ध्यानको समय यो हो म यति बेलादेखि यति बेलासम्म ध्यान गर्छु र यति बेला मलाई उठ्नु छ, काममा जानु छ, यति बेला म उठ्छु भनेर संकल्प गरेर ध्यान गर्नुभयो भने ठ्याक्कै त्यति नै समय त्यो अलार्म लगाए जस्तो हुन्छ, ठ्याक्कै त्यही समयमा ध्यान आफै छुट्छ। त्यसरी संकल्पको साथमा ध्यान गर्यो भने सन्तुलन हुन्छ, बाहिर काम पनि गर्न पाइयो, ध्यान पनि भयो, दुइटै कुरा साथमा भयो। एउटा यसरी सन्तुलन मिलाउने, अर्को चाहिँ कामलाई नै ध्यान बनाउने प्रयास गर्ने। जे काम गर्छु त्यही ध्यान बन्यो भने त कुरै सकियो, अनि त यता पनि आनन्द उता नि आनन्द, जीवन रमाइलो। जति जियो जिन्दगी उति रमाइलो, जति बाँच्यो उति नै मजा आउँछ बाँच्नमा। त्यसकारण ध्यानका केही रूपहरूलाई हामीले जान्न जरुरी छ, अवस्थाहरूलाई जान्न जरुरी छ र त्यसलाई नियन्त्रण गर्ने, सन्तुलनमा राख्ने काम हामीभित्रको संकल्प शक्तिले गर्छ। आफूभित्रको संकल्प शक्तिलाई जगाउनुपर्छ र जे पनि काम गर्ने संकल्प गरेर गर्नुपर्छ र ध्यान गर्दाखेरि त झन् बिना संकल्प गर्नै हुँदैन। ध्यानको शुरूआत गर्दा नै संकल्पबाटै सुरु गर्नुपर्छ। ध्यान भनेको कुनै एउटा विषयमा एकाग्र हुनु, आफूले छनौट गरेको विषयमा। पहिला त त्यहीँबाट सुरु गर्नु पर्यो। एक मिनट सकिन्छ एक मिनट, दुई मिनट सकिन्छ दुई मिनट। धेरै बेर एकाग्र हुन सकिँदैन, ठिक छ, सकिएन नि त, मन चञ्चल हुन्छ, भाग्यो, ठिक छ, एक मिनट सकिन्छ। एक मिनट चाहिँ म यसमा एकाग्र हुन्छु हुन्छु हुन्छु, मेरो मनलाई यहाँबाट कुनै पनि हालतमा भाग्न दिन्न। म एक मिनट, मेरो संकल्प हो नि, एक मिनट पूरा गर्छु म। यसरी संकल्पको साथमा एक मिनट गर्नुभयो र एक मिनट मात्रै पूरा गर्नुभयो भने तपाईँलाई गर्व हुन्छ, वा सक्ने मैले गरेँ, सक्दो रहेछु भन्ने एउटा आत्मविश्वास जागृत हुन्छ, मबाट पनि

0: झापामा पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिस्तरी रोड तीर्थमोड फोन नम्बर 542052।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा
14: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
15: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
16: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
17: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
16: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
18: तिलोत्तमा 5, मडिग्राम रूपन्देही।
17: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
19: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-82 र 98-470-24-870।
20: किन झुक्राउनु भो काका?
21: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
20: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
21: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
17: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी लिने न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
22: होइन पुर्खेबा, किन के भयो र?
23: बाह्र चौरा घुमे गरेर
22: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
24: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
22: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
23: ए किरिम यनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
24: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा 6, मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
25: हाय दैव, फेरि मुद्रा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
26: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
27: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
26: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
28: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
29: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
30: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
31: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
32: ए जान्त जान्त
27: होइन, के भयो बाबु?
33: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
27: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
30: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। हाल खबरको यो हाल खबर रेडियो लुम्बिनी एफएम 96.8 मेगा हर्ज, यस्तै गरी अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक वेबसाइटबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक। जलवायु परिवर्तनको असरका विषयमा संयुक्त राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुन प्रधानमन्त्रीलाई कंग्रेस सभापतिको सुझाव। सचिवालयको मात्र भर नपरी विषय विज्ञसँग छलफल गर्न आग्रह। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनको काम तीव्र, सरकारी संयन्त्रसँगै 30 वटा गैर सरकारी संस्थाहरू सक्रिय। कृष्णभीरमा खोलिएको ट्र्याकलाई फराकिलो बनाइने कार्य, भदौ मसान्तरसम्म गाड़ी संचालनमा ल्याउने लक्ष्य। हालसम्म भोटेकोशी बाढ़ीमा परेका मध्ये 1341 वटा शव भेटिए, 4996 अझै सम्पर्कविहीन अवस्थामा। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममा 1 दशकमा 39.58 करोड़ लगानी, 18 लाख परिवार लाभान्वित। जंगलमा खोजिँदै रोसुवागढ़ी हाइड्रोका सम्पर्क विहीनहरू, 1 कलाइम्बर टोली परिचालन। पाल्पामा 2 महिनामा 231 जनामा डेंगी रोगको संक्रमणको पुष्टि, कपिलवस्तुको बुद्धभूमिमा थप 730 जग्गाधनीले पाए लाल पूर्जा। श्री कृष्ण गण्डकी सहकारीको 7 औं वार्षिक साधारण सभा सम्पन्न, देवदह साझेदारी वनद्वारा प्रधानमन्त्री राहत कोषमा 1,21,000 सहयोग। र लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा। अब हाल खबर विस्तारमा, नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आगामी संयुक्त राष्ट्र संघको महासभामा तथ्य प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। आइतबार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई औपचारिकता र ग्रान्ड शो मात्र सीमित नगर्न आग्रह गर्नुभयो। विदेश भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्रै भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न सुझाव दिनुभयो। सभापति थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मंचमा सशक्त ढंगले उठाउनुपर्ने बताउँदै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी जस्ता प्राकृतिक विपदहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरिनुपर्ने उल्लेख गर्नुभयो। न्यून हरितगृह ग्यास उत्सर्जनका बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा सभापति थापाको जोड़ छ। यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मंचहरूमा निर्वाह गरेको भूमिका र उठाएका एजेण्डाहरूको गहिरो अध्ययन गर्न समेत उहाँले प्रधानमन्त्रीलाई सुझाउनुभयो। विगतमा प्रधानमन्त्रीहरूले उठाएका हिमालदेखि महासागरसम्मका विषय र COP28मा अघि सारिएका जलवायुका न्यायका पहलहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबूत बनाइनुपर्ने थापाको भनाइ छ। देशभित्र र बाहिर रहेका दक्ष जनशक्ति र विज्ञहरूको परामर्शका आधारमा तयारी गरेरै गए मात्रै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्ना मुद्दाहरूलाई स्थापित